0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौं, न हतारियौं, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 6 a.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: नमस्कार, क्यापिटल समाचारमा स्वागत छ। म मल्लिका थापा। शुरूमा मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्री बालेनले 8 असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने आरोप लाग्दैमा व्यवसायी नथुन्ने प्रतिबद्धता, लगानी बढ़ाउन उद्योगीहरूलाई आग्रह, उपत्यकामा ग्यास आपूर्ति र वितरणको निगरानी गर्न कमाण्ड पोस्ट खड़ा। प्रतिनिधि सभा बैठकमा सांसदद्वारा सप्तरीमा महिलाले सड़कमै बच्चा जन्माउन बाध्य भएको विषयमा सरकारसँग जवाफ माग। घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर थप अनुसन्धान अघि बढ़ाएको स्वास्थ्य मन्त्री मेहताको दावी। रसुवाबाड़ीबाट 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक अनुमान। विस्थापितहरू राखिएका होल्डिङ सेन्टरका 25 जनामा झाडा पखला देखियो। जलवायु अनुकूल स्वास्थ्य संरचनाको गुरू योजना बनाइँदै अमेरिकामा पहिलो पटक प्रति ग्यालन $6 नाग्यो डिजेलको भाउ। इरानसँगको तनाव र रिफाइनरी अभावले ढुवानी महँगिएपछि खाद्यान्न सहित दैनिक उपभोग्य वस्तुको मूल्य थप बढ्ने जोखिम। र न्यूक्यासलका प्रतिभाशाली डिफेन्डर लुइस हलद्वारा क्लबसँगको यात्रा 2031 सम्मका लागि लम्ब्याउने निर्णय। साबिकको सम्झौतामा 2 वर्षको अवधि थप।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 बाट शुरू हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
0: क्यापिटल समाचार। काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज सहित देशका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। साथै cfmonair.com तथा रेडियो सारङ्गी .com मार्फत पनि क्यापिटल समाचार सुन्न सकिन्छ। यस्तै क्यापिटल टीभी एसडी, क्यापिटल टीभी एसडी को फेसबुक पेज र युट्युब च्यानलमा पनि क्यापिटल समाचार हेर्न सक्नुहुन्छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन शाह बालेन्द्रले 24 सेप्टेम्बर 8 असोजमा संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्ने हुनुभएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिनुभएको हो। महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र 50 मुलुकका सरकार प्रमुख सहभागी हुने जानकारी राष्ट्रसंघबाट प्राप्त भएको परराष्ट्र सचिव राईले बताउनु भएको छ। प्रधानमन्त्री शाहले महासभामा अन्य विषयका अतिरिक्त जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले बारम्बार भोग्नु परेको जनधनको ठूलो क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने कार्यक्रम तय भएको राईले बताउनु भएको छ। उहाँले नेपालले नगण्य कार्बन उत्सर्जन गरे तापनि ठूलो मात्रामा जलवायु परिवर्तनका कारण नकारात्मक असरहरू भोग्नु परिरहेको विषय पनि विश्व समक्ष प्रस्तुत गरिने बताउनु भएको छ। प्रधानमन्त्री शाहले जलवायु न्यायका लागि विश्व समुदायलाई आह्वान गर्नु सचिव राईले जानकारी दिनुभएको छ। प्रधानमन्त्री बालेन शाह र देशका शीर्ष उद्योगी व्यवसायीहरूबीच शुक्रबार सिंहदरबारमा झण्डै 2 घण्टा अर्थतन्त्रका चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा विस्तृत छलफल भएको छ। भेटमा उद्योगी विनोद चौधरी, पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र पवन गोल्यानको सहभागिता रहेको थियो। छलफलका क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रको अभिभावकत्व लिने प्रतिबद्धता जनाउँदै लगानीमा बाधक बनेका कानून फेरेर भए पनि वातावरण सहज बनाउने आश्वासन दिनुभएको छ। प्रधानमन्त्रीले स्वदेशी पूँजी परिचालनलाई पहिलो प्राथमिकता दिँदै दुर्गम क्षेत्र जस्तै डोल्पा, मुगु वा रारामा 1 अर्ब रूपियाँसम्म लगानी गरी उद्योग वा होटल खोलेमा बाटो, पुल र बिजुली सरकारले पुर्याइदिने आकर्षक प्रस्ताव गर्नुभएको छ। व्यवसायहरूले सरकारी झन्झट अन्त्य र व्यावसायिक सुरक्षाको माग गरेका थिए। जवाफमा प्रधानमन्त्रीले युवा पलायन रोक्न र 7% आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रलाई पूर्ण सहयोग गर्ने स्पष्ट पार्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनुभएको छ। शुक्रबार काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भने निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भएको हो। उहाँका अनुसार गोरखकाली रबर उद्योग, हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 उद्योगको विस्तृत मूल्याङ्कन डीडीए भएको छ, तर ती उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड़ छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण अस्पताल घटनालाई गम्भीरतापूर्वक लिएको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा सांसदहरूले अस्पताल बाहिर 30 वर्षीय बबिता पासवानले बच्चा जन्माएको घटनाबारे उठाएका प्रश्नको जवाफ दिँदै उहाँले मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिएको बताउनु भएको हो। संसदमा उठेका विषयप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै उहाँले राजविराज घटनाको जानकारी प्राप्त हुनासाथ मन्त्रालयले अस्पतालसँग घटनाका सम्बन्धमा 24 घण्टे स्पष्टीकरण माग गरेको बताउनु भएको छ। यसअघि प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा के सांसद डाक्टर तोसिमा कार्कीले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल नजिकै सड़क पेटीमा महिलाले बच्चा जन्माउनु परेको घटनाप्रति प्रश्न उठाउनु भएको थियो। उहाँले संविधानले स्वास्थ्य तथा सुरक्षित मातृत्वको हक सुनिश्चित गरे पनि नागरिकले व्यवहारमा पाउने स्वास्थ्य सेवा बीच ठूलो दूरी रहेको उहाँको भनाइ छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबु ओलीले राजविराज नगरपालिका 14 वर्षकी बबिता पासवानले सड़कमै बच्चा जन्माउन बाध्य भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। चुनावको बेला प्रधानमन्त्री बालेनले गोजीमा पैसा नहुनुले उपचार पाउनुपर्छ भनेर यसलाई चुनावी नारा भनेको उहाँले स्मरण गराउनु भएको छ। यस्तै बैठकमा अन्य सांसदहरूले पनि बबिता पासवानले सड़कमै बच्चा जन्माउन बाध्य भएको विषयमा सरकारसँग जवाफ मागेका थिए। गत भदौ 10 गते रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। शुक्रबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बागमती प्रदेश सरकार र विभिन्न संयन्त्र मार्फत यो विवरण संकलन गरिएको जानकारी दिनुभएको हो। प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका मध्ये हाल 25 जनामा झाडा पखालाको समस्या देखिएको छ भने अन्य गम्भीर महामारी वा रोगको संक्रमण फेला परेको छैन। बाढ़ीको विपदपछि मन्त्रालयले पुनस्थापना र पुननिर्माणका लागि भूगोल तथा तापक्रम अनुकूलका नयाँ स्वास्थ्य संरचना बनाउन गुरू योजना निर्माण गरिरहेको र चाँडै नै समितिमा पेश गर्ने सचिव देवकोटाले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका महिला बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको शुक्रबार बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभएको छ। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभन, दबाव र झुटा आश्वासन दिने जोखिम रहेको समेत बताउनु भएको छ। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर, टिमुरे, खट्टे खोला, साफ्रुबेसी, हाकुबेसी र मैलुङ लगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष रहेको छ। भदौ 10 गते रसुवाको भोटेकोसी बाढ़ीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 179, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। काठमाडौँमा उपचारका क्रममा 2 जनाको ज्यान गएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्क विहीन छन्। बाढ़ीमा परेर 337 जना घाइते भएका छन् भने 261 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। रसुवाको भोटेकोसी बाढ़ीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको खबर यसअघि नै दिइसकेको छ। काठमाडौँ उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको कृत्रिम अभाव खड़ा गरी कालो बजारी बढ़ेपछि सरकारले आपूर्ति र वितरणको सूक्ष्म निगरानी गर्न कमाण्ड पोस्ट खड़ा गरेको छ। नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा मन्त्रालय, प्रहरी र ग्यास व्यवसायी सहितको टोली सम्मिलित कमाण्ड पोस्ट सक्रिय पारिएको हो। सड़क अवरोधका बावजूद वैकल्पिक मार्गबाट दैनिक 50,000 सिलिण्डर ग्यास भित्राइँदैछ। प्रहरीले छापा मारेर काठमाडौँको नरेफाँट, सामाखुसी र भक्तपुरका विभिन्न स्थानबाट कालो बजारीमा संलग्न व्यवसायीलाई पक्राउ गर्दै सयौं सिलिण्डर ग्यास बरामद गरेको छ। प्रति सिलिण्डर 2800 रूपियाँसम्ममा बेच्ने र खाली सिलिण्डरकै 5000 रूपियाँसम्म असुल्नेमाथि वाणिज्य विभागले कार्यवाही तीव्र बनाएको छ। नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले ग्यासको सहज आपूर्तिलाई प्राथमिकतामा राख्दै छलफल आह्वान गर्नुभएको छ। ग्यास सकिएका र एउटा मात्रै सिलिण्डर भएका उपभोक्तालाई प्राथमिकता दिएर प्रहरीको निगरानीमा वितरण भइरहेको छ। यसैबीच विपदमा खाना पकाउने ग्यासमा तोकिए भन्दा बढ़ी मूल्य लिएर बिक्री गर्ने जो कोहीलाई कानूनी कार्यवाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री फेरिए पनि एलपीजी ग्यासको अभाव र कालोबजारी उस्तै रहेको छ। आयात नघटे पनि वितरण प्रणालीको भद्रगोल र सिन्डिकेटका कारण जनता लाइन बस्न बाध्य भएका छन्। एक रिपोर्ट।
2: देशको समसामयिक राजनीतिक वृत्तमा अहिले मन्त्रीहरूको फेरबदल र त्यसले जनजीवनमा पार्ने प्रभावलाई लिएर गम्भीर विमर्श शुरू भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा देखिएको तीव्र उतार चढाव र मन्त्रीहरूको कुर्सीको यो शास्ति केवल एउटा मन्त्रालयको मात्र कथा होइन, यो त समग्र शासन प्रणाली, दलीय कार्यशैली र राज्यको प्रशासनिक असफलताको एउटा गतिलो प्रतिबिम्ब हो। पूर्व उद्योग मन्त्री गौरी कुमारी यादवले कार्यकालको उत्तराधारमा भोगेको कठिनाई, ग्यास सिलिण्डरको कृत्रिम अभावका कारण भएको दबाव र अन्तत उनको राजीनामाले नेपाली राजनीतिमा परिणाममुखी संस्कृतिको अभावलाई छताछुल्ल पारेको छ। मन्त्रालयको कुर्सीमा एबीसी वा जोसुकै पात्र विराजमान भए पनि नागरिकका लागि त्यो अनुहार गौण विषय हो। उनीहरूको मुख्य सरोकार त भोलि बिहान आफ्नो घरको चुलो सहज रूपमा बल्छ कि बल्दैन भन्ने कुरासँग हुन्छ। बजारमा एलपीजी ग्यासको कुल आयात नघटेको, नयाँ उपभोक्ताको संख्या हतपत नबढेको, तर आम उपभोक्ताले लाइनमा बस्दा बस्दै शास्ति भोग्नु पर्छ परेको यो विडम्बनापूर्ण अवस्था वितरण प्रणालीको चरम लापरवाही र कालो बजारीको संकेत हो। व्यापारीहरूको पहुँच र सीमित व्यक्तिको स्वार्थका आधारमा ग्यास वितरण हुने परिपाटीले गर्दा जनताले सधैँ शास्ति भोग्नु परेको छ। अघिल्लो दिनसम्म बजारका सिन्डिकेट र कालो बजारी गर्नेहरूलाई कारवाही गर्ने धम्की दिने मन्त्री आफै कुर्सीबाट च्युत हुनुपर्ने अवस्था आउनुले राजनीतिक नेतृत्व कतिसम्म निरीह वा अवाञ्छित दबावमा छ भन्ने स्पष्ट पार्छ। सरकार गठन भएको छोटो अवधिमै मन्त्री परिषदमा लगातार भइरहेको फेरबदल र मन्त्रीहरूको छोटो कार्यकालले मुलुकलाई एउटा राजनीतिक प्रयोगशाला मात्र बनाइएको आभास हुन्छ। जनताले सुख र राहत महसुस गर्न नपाउँदै मन्त्री फेरिने यो परम्पराले स्थिरता र विकासको परिकल्पनालाई गिज्याइरहेको छ। नयाँ नियुक्त भएर आएका उद्योग मन्त्री दीपक शाहले पनि पदभार ग्रहण गरे लगतै जनताले भोगिरहेको ग्यास अभावको टड्कारो समस्यालाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तर जनताको खाद्यान्न र इन्धनको हकमाथि खेलवाड गर्नेहरूमाथि कडा रूपमा प्रस्तुत हुन नसके र वितरण प्रणालीलाई वैज्ञानिक नबनाए उनको पनि काउन्टडाउन शुरू भइसकेको बुझ्न गाह्रो छैन। अन्तत मन्त्रीहरूको अनुहार फेरबदल गर्दैमा र आवधिक रूपमा कुर्सीको लुचाचुडी गर्दैमा देशको अवस्था सुध्रिनेवाला छैन। राजनीतिक दल र सरकारले अब तात्कालीन लोकप्रियता वा भागभण्डाको राजनीतिबाट माथि उठेर दीर्घकालीन नीतिगत र संरचनागत सुधारमा ध्यान दिनै पर्छ। जबसम्म ग्यास इन्धन र दैनिक उपभोग्य वस्तुको वितरण प्रणाली पूर्ण रूपमा पारदर्शी स्वचालित र जनउत्तरदायी बन्दैन तबसम्म मन्त्री फेर्नु भनेको केवल कालो गए गोरो आउने उखान चरितार्थ हुनु मात्रै हो। जनतालाई आश्वासन र आश्वासनका पुलिन्दा होइन, ठोस परिणाम चाहिएको छ। त्यसैले अब पात्र फेर्ने होइन, प्रवृत्ति फेर्ने र बलियो सिस्टम बनाउने दृढ राजनीतिक इच्छा शक्तिको खाँचो छ।
0: नेपाली काँग्रेसका दुई दर्जन नेताहरूले संस्थापन र संस्थापनेतर समूहलाई 15 महाधिवेशनको कार्यतालिका स्थगन गरेर एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न आग्रह गरेका छन्। पूर्व महामन्त्री महालक्ष्मी उपाध्याय जिना, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे सहितका दुई दर्जन नेताहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर दुवै समूहलाई महाधिवेशनको कार्यतालिका स्थगन गरेर एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न आग्रह गरेका हुन्। नेकपा एमाले समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको प्रतिवेदन पेश भएको छ। केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको बैठकमा संयोजक थापाले दुवै प्रतिवेदन पेश गर्नुभएको हो। महासचिव तर्फबाट तयार भएको र मेरो भन्दै थापाले प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार दुवै प्रतिवेदनमाथि छलफल गरेर एउटै बनाउने प्रयास हुनेछ, तर प्रतिवेदनमाथि अध्ययन गर्न भनेर शुक्रबारको बैठक स्थगित भएको छ। शनिबारदेखि छलफल शुरू हुनेछ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछानेले विपद पछिको अवस्थामा काम गर्न गरेको प्रस्ताव अनुसारको सर्वदलीय संसदीय विशेष समिति बनाउन माग गरेको छ। नेकपाको तर्फबाट प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपाका नेता वर्षमान पुनले विपद व्यवस्थापन कुनै एउटा मन्त्रालय, कुनै एउटा सरकार वा कुनै एउटा तहको मात्र जिम्मेवारी नभएको बताउनुभएको छ। राजनैतिक दल, सुरक्षा निकाय, विज्ञ, स्थानीय समुदाय र सम्बन्धित सबै पक्षलाई जोडेर राष्ट्रिय संयन्त्र निर्माण गरिनुपर्ने बताउँदै सांसद पुनले विपद पछिको अवस्थामा काम गर्न गरेको प्रस्ताव अनुसारको सर्वदलीय संसदीय विशेष समिति बनाउन माग राख्नु भएको हो। तपाईँ क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज सहित देशका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ क्यापिटल समाचार सुन्दै हुनुहुन्छ। यस्तै क्यापिटल टिभी एचडी, क्यापिटल टिभी एचडीको फेसबुक पेज र युट्युब च्यानलमा पनि क्यापिटल समाचार हेरिरहनु भएको छ। अब एकैछिन व्यापारिक विश्राम।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: हिमाल वरिपारी
2: चीन सरकारले उपलब्ध गराएको पाँचौं किस्ताको आपतकालीन राहत सामग्री काठमाडौँ आइपुगेको छ। शुक्रबार दिउँसो चिनिया जनमुक्ति सेनाको वायु सेवाको Y-20A ठूलो ट्रान्सपोर्ट विमान मार्फत यो राहत सामग्री काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन सहभागी हुनुभएको छ। विपद राहत कार्य अघि बढ़िरहेका बेला नेपालको सबैभन्दा अत्यावश्यक आवश्यकतालाई ध्यानमा राखेर यो राहत सामग्री ल्याइएको हो। यस किस्तामा मुख्य रूपमा डिजल जेनेरेटर, मेडिकल मास्क, शव राख्ने फ्रिजर, डीएनए परीक्षण उपकरण र रियाजेन्ट तथा जल उद्धार सामग्री समावेश रहेका छन्। यी सामग्रीले नेपालको आगामी उद्धार तथा राहत सञ्चालनलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ। चीनिया राष्ट्रपति शी जिनपिङ सेप्टेम्बर 12 र 13 नयाँ दिल्लीमा हुने 18 ब्रिक्स शिखर सम्मेलनमा भाग लिने चिनिया विदेश मन्त्रालयका प्रवक्ताले बिहिबार घोषणा गरेका छन्। गत दुई दशकमा ब्रिक्स उदयमान बजार र विकासशील देशहरू बीचको सहयोगको प्रमुख मञ्चका रूपमा विकसित भएको छ र विश्व मामिलामा यसको भूमिका निरन्तर विस्तार हुँदै गएको छ। चीन ब्रिक्सको दृढ़ समर्थक र सक्रिय सहभागीका रूपमा खुलापन, समावेशिता र सबैको जित र सहयोगको ब्रिक्स भावनालाई निरन्तर पालना गर्दै आएको छ। इरानसँगको लम्बिदो युद्ध र रिफाइनरी क्षमताको अभावका कारण अमेरिकामा पहिलो पटक डिजेलको राष्ट्रिय औसत मूल्य प्रति ग्यालन $6.06 पुगेको छ। अमेरिकन अटोमोबाइल एसोसिएशनका अनुसार पछिल्लो एक सातामै यसको मूल्य 8 सेन्टले बढ़ेको हो। कच्चा तेलको मूल्य प्रति ब्यारेल $100 नागेसँगै क्यालिफोर्नियामा डिजेलको भाव प्रति ग्यालन $7.98 पुगिसकेको छ। अमेरिकामा ठूला ट्रक, मालवाहक रेल, पानी जहाज र कृषि उपकरणमा डिजेल नै प्रमुख इन्धनका रूपमा प्रयोग हुन्छ। इन्धनको मूल्य वृद्धिले ढुवानी र उत्पादन लागत बढ़ाउने हुँदा यसको प्रत्यक्ष असर सर्वसाधारणले खरिद गर्ने खाद्यान्न, कपड़ा लगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्ने देखिएको छ। न्यू क्यासल युनाइटेडका डिफेन्डर लुइस हलले क्लबसँग सन् 2031 कायम रहने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। म्यान्चेस्टर युनाइटेडको चासोको केन्द्रमा रहेका इङ्ल्याण्डका 22 वर्षीय खेलाड़ीले आफ्नो साबिकको सम्झौतामा 2 वर्ष थप गर्न सहमति जनाएका हुन्। क्लबको बालिकालदेखिकै समर्थकका रूपमा आफ्नो बसाई लम्ब्याउन पाउनु वास्तवमै गर्वको क्षण भएको हलले बताएका छन्। सन् 2023 चेल्सीबाट न्यू क्यासलमा आबद्ध भएता उनले क्लबका लागि 106 खेल खेलेका छन्। न्यू क्यासलका लागि यो गर्मीयाम खेलाड़ीहरूको आगमन र बहिर्गमन दुवै हिसाबले व्यस्त रह्यो, तर लुइस हललाई टोलीमा पक्का गर्नु विशेष गरी महत्वपूर्ण कदम हो। हलले आफ्नो खेलको रक्षात्मक पक्षमा सुधार गरेका छन् र आफ्नो उत्कृष्ट लयमा हुँदा उनले च्याम्पियन्स लीगमा बार्सिलोनाका स्टार लामिन यामललाई समेत ओपन प्ले अर्थात खेलको सामान्य अवस्थामा रोक्न सक्ने क्षमता प्रमाणित गरेका छन्। खेल समाचारसँगै अहिलेलाई क्यापिटल समाचार सकियो। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू फेरि एकपटक। प्रधानमन्त्री बालेनले 8 असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने आरोप लाग्दैमा व्यवसायी नथुर्ने प्रतिबद्धता, लगानी बढ़ाउन उद्योगीहरूलाई आग्रह। प्रतिनिधि सभा बैठकमा सांसदद्वारा सप्तरीमा महिलाले सड़कमै बच्चा जन्माउन बाध्य भएको विषयमा सरकारसँग जवाब माग। घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर थप अनुसन्धान अघि बढ़ाएको स्वास्थ्य मन्त्री मेहताको दावी। रसुवाबाड़ीबाट 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक अनुमान। विस्थापितहरू राखिएका होल्डिङ सेन्टरका 25 जनामा झाडा पखाला देखियो। जलवायु अनुकूलन स्वास्थ्य संरचनाको गुरू योजना बनाइदै। अमेरिकामा पहिलो पटक प्रति ग्यालन $6 नाग्यो डिजेलको भाउ. इरानसँगको तनाव र रिफाइनरी अभावले ढुवानी महँगिएपछि खाद्यान्न सहित दैनिक उपभोग्य वस्तुको मूल्य थप बढ्ने जोखिम. र न्यूक्यासलका प्रतिभाशाली डिफेन्डर लुइस हलद्वारा क्लबसँगको यात्रा सन् 2031सम्मका लागि लम्ब्याउने निर्णय. साबिकको सम्झौतामा 2 वर्षको अवधि थप. हौस् त अहिलेलाई क्यापिटल समाचार सकियो. म मल्लिका थापा बिदा हुन्छु. नमस्कार.

प्रिभेन्सन इज बेटर देन क्योर। यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आगलागी। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, छिटछिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले साय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्लाचोक काठमाडौँ। मोबाइल 98512 40 934।

0: डाक्टरको परामर्श बिना औषधि सेवन नगरौं, आफ्नो स्वास्थ्य प्रति सचेत रहौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 7 a.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: Capital FM 92.4 Saint Percentios.
1: मित्रता सद्भाव र संस्कृतिको पुल

नमस्कार, हिमाल वारीपारीमा यहाँलाई स्वागत छ। म प्रस्तोता मीरा साउद। कार्यक्रम हिमाल वारीपारी तपाई काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज सहित देशभरका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। साथै सीएफएम अनियो .com तथा रेडियो सारङ्गी .com मार्फत पनि हिमाल वारीपारी सुन्न सकिन्छ। श्रोता, कार्यक्रम हिमाल वारीपारीमा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा चर्चा गर्छौ। कार्यक्रममा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्ध, एक अर्का देशका पारस्परिक मित्रता र नेपाल चीन बीचको आर्थिक, सामाजिक, सांस्कृतिक, भाषा र चीन झल्काउने विविध सामग्री पनि प्रस्तुत गर्छौ। श्रोता, आजको कार्यक्रममा नेपाल चीन बीचका विभिन्न गतिविधिका साथै चीनलाई चिनाउने एक वृहत परिचय र चिनिया भाषाको गीत रहनेछ। यसका साथै आजको कार्यक्रममा भोटेकोसी बाढीपछि कोरोला नाका विकल्प बन्दै गएको सम्बन्धी एक विशेष रिपोर्ट र भोटेकोसी बाढीबारे वरिष्ठ वैज्ञानिक डाक्टर अमोद मणि दीक्षितसँग गरिएको संवाद पनि प्रस्तुत गर्नेछौ।

श्रोता, नेपाल र चीन बीचको सम्बन्ध भौगोलिक मात्रै होइन, यो ऐतिहासिक रूपमा पनि अनन्त लामो छ। नेपाल र चीनको सम्बन्ध अविच्छिन्न पारस्परिक रूपमा अघि बढ़िरहेको छ। चीनले आर्थिक समृद्धिमा गरेका महत्वपूर्ण उपलब्धिहरू, चीनका भोगाई तथा त्यसबाट नेपालले लिन सक्ने लाभहरू प्रचुर मात्रामा छन्। एउटा छिमेकी राष्ट्र मात्र होइन, चीनले आफैमा गरेको प्रविधिको लाभ नेपालले लिन सक्छ। यो सँगै चीनले नेपालको विकासमा महत्वपूर्ण योगदान पनि गर्दै आएको छ। अबको क्रममा नेपाल चीन सम्बन्धी समाचार गतिविधि।

0: सरकारले उपलब्ध गराएको पाँचौं किस्ताको आपतकालीन राहत सामग्री काठमाडौँ आइपुगेको छ। शुक्रबार दिउँसो चिनिया जनमुक्ति सेनाको वायु सेवाको Y-28 ठूलो ट्रान्सपोर्ट विमान मार्फत यो राहत सामग्री काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन सहभागी भएका थिए। विपद राहत कार्य अघि बढ़िरहेका बेला नेपालको सबैभन्दा अत्यावश्यक आवश्यकतालाई ध्यानमा राखेर यो राहत सामग्री ल्याइएको हो। यस किस्तामा मुख्य रूपमा डिजेल जेनेरेटर, मेडिकल मास्क, शव राख्ने फ्रिजर, मर्चुरी फ्रिजर, डीएनए परीक्षण उपकरण र रियाजेन्ट तथा जल उद्धार सामग्री समावेश छन्। यी सामग्रीले नेपालको आगामी उद्धार तथा राहत सञ्चालनलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ। चिनिया राष्ट्रपति शी चिनफिङ सेप्टेम्बर 12 र 13 नयाँ दिल्लीमा हुने 18 ब्रिक्स शिखर सम्मेलनमा भाग लिने चिनिया विदेश मन्त्रालयका प्रवक्ताले बिहिबार घोषणा गरेका छन्। गत दुई दशकमा ब्रिक्स उदयमान बजार र विकासशील देशहरू बीचको सहयोगको प्रमुख मञ्चका रूपमा विकसित भएको छ र विश्व मामिलामा यसको भूमिका निरन्तर विस्तार हुँदै गएको छ। चीन ब्रिक्सको दृढ़ समर्थक र सक्रिय सहभागीका रूपमा खुलापन, समावेशिता र सबैको जित र सहयोगको ब्रिक्स भावनालाई निरन्तर पालना गर्दै आएको छ। साझेदारहरूसँग मिलेर साझा आकांक्षालाई व्यावहारिक सहयोगमा परिणत गर्दै साझा विकासलाई अगाडि बढ़ाइरहेको छ। आगामी शिखर सम्मेलनमा राष्ट्रपति शीले अन्य नेताहरूसँग ब्रिक्स सहयोगको वृहत्तर उच्च गुणस्तरीय विकासका लागि नयाँ मार्गचित्र तयार पार्ने विषयमा छलफल गर्नुका साथै सहभागी मुलुकका नेताहरूसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। उहाँले ग्लोबल साउथको सामूहिक शक्ति एकत्रित गर्दै गहिरो परिवर्तनको सामना गरिरहेको विश्वलाई स्थिरता र सकारात्मक गति प्रदान गर्न ब्रिक्स सफल हुने विश्वाससहित यो सम्मेलनले सफलता पाउने आयोजकको धारणा रहेको छ। बेजिङमा सेप्टेम्बर 9-13 तेह्रसम्म आयोजित चिनिया अन्तर्राष्ट्रिय सेवा व्यापार मेला CIFTIS-मा 90 देशका 1,800 भन्दा बढ़ी कम्पनीहरूको सहभागिता रहेको छ। यस मेलाले केवल व्यापार बढ़ाउनु मात्र नभई प्रविधि, नवप्रवर्धन र प्रतिभालाई जोड्ने बलियो मञ्च प्रदान गरेको छ। नेपाल र दक्षिण एसियाली मुलुकहरूका लागि व्यापारिक सम्झौता भन्दा पनि यो जडान र दीर्घकालीन साझेदारी महत्वपूर्ण मानिएको छ। नेपालमा डिजिटल अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता र पर्यटनको ठूलो सम्भावना रहेको छ। चीन सिंगापुर सुचौ औद्योगिक पार्क जस्तै दीर्घकालीन संस्थागत सहयोगको मोडल अप्नाएर नेपालले चीनको प्राविधिक ज्ञान र अनुभवबाट लाभ लिन सक्ने पत्रकार कमलदेव भट्टराईले बताएका छन्। नेपालसँग रहेका जड़ीबुटी, अद्वितीय संस्कृति र भौगोलिक लाभलाई चीनको प्राविधिक क्षमतासँग जोडेर दुवै देशले साझा विकास हासिल गर्न सक्ने सम्भावना यस मेलाले उजागर गरेको छ। चीनले दौत्य सम्बन्ध रहेका 53 अफ्रिकी मुलुकका वस्तुमा शून्य भन्सार कर नीति लागू गरेपछि द्विपक्षीय व्यापारमा नयाँ उत्साह थपिएको छ। यस नीतिसँगै इथियोपियाको कफी, केन्याको एभोकाडो र दक्षिण अफ्रिकाको स्याउ तथा वाइन ठूलो परिमाणमा चिनिया बजारमा पुग्न थालेका छन्। चिनिया भन्सारको तथ्याङ्क अनुसार मे र जून महिनामा अफ्रिकाबाट आयात 23.5% बढ़ेर 1,93,80,00,000,000 युआन पुगेको छ। यस छूटले अफ्रिकी मुलुकको कृषि निर्यात बढ़ाउनुका साथै आर्थिक रूपान्तरणमा ठूलो सहयोग पुर्याएको छ। चीन र भारत बीच राष्ट्राध्यक्ष शी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच द्विपक्षीय भेटवार्ताको तयारी भइरहेको चिनिया परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता माउनिङले सेप्टेम्बर 11 भदौ 25 आयोजित नियमित पत्रकार सम्मेलनमा दुई देशका राष्ट्रनायक बीच भेटवार्ताको व्यवस्था मिलाइँदै गरेको जानकारी दिएकी छन्। उनका अनुसार काजान र थियानचिनमा भएका अघिल्ला भेटवार्तापछि दुवै नेताबीच लगातार तेस्रो वर्ष भेटवार्ता हुन लागेको हो। प्रवक्ता माउनिङले चीन र भारत रणनीतिक तथा दीर्घकालीन दृष्टिकोणबाट सम्बन्धलाई अघि बढ़ाउन, संचार एवं सहकार्य सुदृढ गर्न र असमझदारीहरू उचित रूपमा समाधान गर्न तयार रहेको बताएकी छन्। दुई छिमेकी देशहरू सहकार्य र सद्भाव कायम राख्दै साझेदारका रूपमा अघि बढ़नुपर्नेमा चीनले जोड़ दिएको छ। श्रोता हिमाल वारिपारीका श्रृंखलाहरूमा हामी नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रभावकारी बनाउन आवश्यक सामग्रीहरू प्रसारण गर्दै आइरहेका छौं। अबको क्रममा चीनलाई चिनाउने एक सामग्री। थेन्चीले कसरी घोडा दौड़मा विजय हासिल गरे भन्ने कथा। ईसापूर्व चौथो शताब्दीको चीनको अवस्था, सरदारहरूले ससाना राज्यमाथि शासन गरिरहेको अवस्थामा थियो, जसलाई इतिहासमा युद्धरत राज्यको अवधि भनिन्थ्यो। वै राज्यमा अनधिकृत भएका सुनपिन सहकर्मी फाङ च्यु आनद्वारा गरिएको अन्यायमा परेपछि छी राज्यका दूतको सहयोगमा छी राज्यको राजधानी पुगे। छी राज्यका दूतले उनलाई छी राज्यका महासेनानी थेन चीसँग भेटाइदिए। थेन्चीले सुनपिनसँग सैन्य विज्ञानको कुरा सोद्धाखेरि सुनले तीन दिन तीन रातसम्म त्यसबारे व्याख्या गरेर सुनाए। थेनले यसबाट खुब प्रभावित भई सुनलाई महत्वपूर्ण अतिथि सम्झेका थिए भने सुनले पनि थेनलाई ऋणी मानेर बेला बखतमा उनलाई उपयोगी जुक्ति सिकाउने गरेका थिए। त्यसबेला घोडा दौड़ भनेको छी राज्यको उच्च वर्गका मानिसहरूका लागि एकदमै मनपर्ने मनोरञ्जनात्मक कार्यक्रम थियो। राजादेखि लिएर मन्त्रीसम्मका मानिसहरूले बेला बेलामा घोडा दौड़ाएर मनोरञ्जन लिनुका साथै ठूलो रकमको बाजी थाप्ने चलन पनि थियो। यस सिलसिलामा थेन्चीले पनि धेरैचोटि राजा तथा अन्य मन्त्रीहरूसँग बाजी थापे, तर कहिले जित्न सकेनन्। एक दिनको घोडा दौड़मा फेरि हार खाएर उनी घर फर्केपछि चुप लागेर बसिरहे। यो देखेर सुनपिनले अर्को पल्ट मौका पारेमा मलाई पनि घोडा दौड़ाउने ठाउँमा लैजानुहोस् है, हेरू न म पनि हजुरलाई के सघाउन सक्छु कि भनेर सम्झाए। अर्को घोडा दौड़ कार्यक्रममा थेन्चीका साथमा सुनपिन पनि घोडा दौड़ाउने चौरमा गए। सबै सैनिक तथा निजामती अधिकारीहरू र सर्वसाधारणहरू त्यस रमाइलो चहल पहलमा सहभागी हुनाए। प्रतियोगितामा सबै घोडाको दगुर्ने गतिका आधारमा तिनीहरूलाई क ख र ग गरी तीन दर्जामा विभाजित गरियो र फरक फरक दर्जाका घोडालाई फरक फरक तरिकाले सिंगार पतार गरेर एउटा दर्जाका घोडालाई साथमा राखी दौड़ाउने र एक बाजीमा तीनवटा घोडालाई दौड़ाएर दुईवटाले जितेमा विजय ठहरिने नियम रहेको छ भन्ने कुरा सुनपिनले थाहा पाए। सुनपिनले ध्यान दिएर अवलोकन गरे पश्चात के भेद पाए भने थेन्चीका घोडा अर्काका घोडासँग दाजी हेर्दा त्यति कमजोर थिएनन्। खेलमा उचित रणनीति अंगीकार नगरेकाले सफलता हासिल गर्न नसकिएको हो। सुनपिनले थेन्चीलाई भने, महासेनानीज्यू पीर नमान्नुहोस्, तपाईँका जितका लागि मसँग उपाय छ। थेन्ची यो सुनेर साह्रै हर्षित भए। उनले तत्कालै थुप्रो सुनको बाजी लहालेर राजालाई घोडा दौड़ गराएर हेरौं भनेर निम्तो दिए। यस्तो खेलमा कहिले नहारेकाले राजाले खुसीका साथ थेन्चीको निम्तो स्वीकारे। खेल शुरू हुनु अघि थेन्चीले सुनपिनको सुझाव अनुसार लुकी चोरीकन आफ्ना तीनवटा घोडाको विभूषणलाई आपसमा फेरबदल गरिदिए, जसले गर्दा पहिलो खेलमा थेन्चीको ग दर्जाको घोडालाई राजाको क दर्जाको घोडासित खेलाउन पाइयो। खेल शुरू भयो। राजाको उत्तम घोडा चाँडै चाँडै अघि अघि दगुर्दै गइरहेको थियो, तर थेन्चीको घोडा भने निकै पछाडि परिरहेको थियो। यो देखेर राजा पेट मिची मिची हाँस्न थाले। दोस्रो खेलमा सुनपिनको चाल बमोजिम थेन्चीले राजाको घ दर्जाको घोडासँग खेल्न आफ्नो क दर्जाको घोडा पठाए। सबैको स्याबासमा थेन्चीको सो घोडाले राजाको घोडालाई उछिनेर दोस्रो खेलमा जित्यो। निर्णायक महत्वको तेस्रो खेल थेन्चीको ख दर्जाको घोडा तथा राजाको ग दर्जाको घोडा बीच भएको हुँदा थेन्चीको घोडा फेरि विजय भयो। फलत एकका विरूद्ध दुईले थेन्चीले यस बाजीमा जित हासिल गरे। घोडा दौड़ खेलमा सधैँ नै विजयी भइरहेका राजा तीन छक परे। खोइ थेन्चीले कहाँबाट यी राम्रा राम्रा घोडा पाएको भनेर उनी छक्क परे। यतिकैमा थेनले राजालाई आफ्नो जितको कारण झन राम्रो खालका घोडा पाउनुको सट्टा बुद्धिको कारण हो भने उनले सुनपिनद्वारा रचिएको रणनीति बारे सुविस्तार सुनाइदिए। राजाले सबै कुरा बुझ्न साथ अविलम्ब सुनपिनलाई दरबारमा बोलाउन भने। सुनपिनले सविस्ता राजालाई के बुझाइदिए भने, दुवै पक्षको स्थिति बराबर देखा पर्दा अनुकूल नीति अवलम्बन गरिएमा विपक्षीलाई पराजित गर्न सकिन्छ भने, दुवै पक्षको स्थिति बीच ठूलो अन्तर देखिएमा अनुकूल नीतिले सम्भावित क्षतिलाई न्यूनतम स्तरसम्म घटाउन सकिन्छ। त्यसपछि राजाले सुनपिनलाई देशका सम्पूर्ण सेनाको सञ्चालन गर्न भनेर सेनापतिको पदमा नियुक्त गरे। यसरी सुनपिनले थेन्चीलाई सहयोग दिई छि राज्यका सेनाको सामरिक जुक्तिका आधारमा सुधार गरेकाले उक्त राज्यका सेनासँगको संघर्षमा पटक पटक विजय भएका थिए। श्रोता, रसुवानाका भोटेकोशी नदीमा आएको बाढीले तहस नहस बनाएसँगै चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि कोरोना नाका विकल्प बनेको छ। नेपाली तथा विदेशी तीर्थयात्रीलाई काली गण्डकी करिडोर अन्तर्गत पोखरा बेनी जोमसोम हुँदै कोरोना नाका सुरक्षित, सहज र तुलनात्मक रूपमा छोटो तथा कम खर्चिलो पनि हुन थालेको छ। कोरोला नाका तीर्थयात्री तथा पर्यटकका लागि समेत खुला गर्न मुस्ताङवासीले अनुरोध गरेका छन्। हिन्दू, बौद्ध, जैन समुदायका धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल तिब्बतको नगारी प्रान्तमा रहेको कैलाश मानसरोवरको दर्शनका लागि उपल्लो मुस्ताङको लुमाङथाङ गाउँपालिका स्थित नेचुङमा रहेको अध्यागमन कार्यालयलाई तत्काल नियमित सञ्चालन गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष टसी नोर्बुल गुरूङले बताउनु भएको छ। अध्यक्ष गुरूङले कोरोला नाकाबाट आर्थिक सँगै कैलाश मानसरोवर दर्शनका लागि समेत चीन सरकारसँग तत्काल आवश्यक पहल गर्न सकेमा धार्मिक पर्यटनका लागि समेत कोरोला उत्कृष्ट गन्तव्य बन्ने बताउनुभयो। नेपाल स्थित चिनिया दूतावासबाट कैलाश मानसरोवर दर्शनका लागि सहज प्रक्रिया सहित भिजिट भिजा तथा अध्यागमनका लागि चाहिने आवश्यक कागजात भएमा कोरोला नाकाबाट नेपाली तथा विदेशी समूहमा तिब्बती भूभागमा प्रवेश गर्न सक्ने उहाँले बताउनुभयो। कोरल नाकाबाट चिनिया भूभागमा रहेको बजारमा अहिले पास भएका मुस्ताङकीले मात्रै आवत जावत गर्न पाउँछन्। गत वर्ष लोमानथाङ गाउँपालिकाका अध्यक्ष गुरूङको नेतृत्वमा 13 जना जनप्रतिनिधिको टोली कोरलाबाट तिब्बत भ्रमण गरेर फर्किएको थियो। हाल छोसेरमा रहेको अध्यागमन कार्यालयमा 1 जना कम्प्युटर सहायक मात्रै कार्यरत छन् भने पूर्वाधार र जनशक्तिको अभाव रहेको छ। यसका साथै रसुवाको बाढ़ी पहिरोका कारण रसुवागढ़ी केरूङ सड़क खण्ड अवरूद्ध भएपछि हाल नागरिक र सवारी साधन कोरोला नाकाबाट नेपाल भित्र्याउन थालिएको छ। अबको पालोमा यस सम्बन्धी तयार पारिएको विशेष रिपोर्ट। नेपाल र चीनबीचको व्यापारिक सम्बन्धमा पछिल्लो समय देखिएको गम्भीर गतिरोधले मुलुकको समग्र अर्थतन्त्र र आम उपभोक्ताको दैनिक जीवनमा गहिरो असर पार्ने निश्चित देखिएको छ। यही भदौ 10 गते रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढ़ीका कारण रसुवागढ़ी र तातोपानी नाका ठप्प भएपछि अहिले मुस्ताङको कोरोला नाकामा सम्पूर्ण व्यापारिक भार थुप्री नपुगेको छ, जसले गर्दा नेपालमा चाडपर्वको मुखैमा बजारमा वस्तुहरूको अभाव र मूल्य वृद्धि हुने चिन्ताजनक परिस्थिति सृजना भएको छ। रसुवागढ़ी नाका बाढ़ीले क्षतिग्रस्त बनाएपछि चीनले तातोपानी नाका अस्थायी रूपमा बन्द गरेपछि उत्तरी नाकाबाट हुने व्यापारिक गतिविधि अहिले एकमात्रै वैकल्पिक नाका कोरोलाको भरमा परेको छ। यसअघि न्यून जनशक्ति र भौतिक पूर्वाधारका बीच पनि सामान्य रूपमा सञ्चालन भइरहेको कोरोला नाकामा अचानक व्यापारिक चाप बढेपछि भन्सार प्रशासनलाई व्यवस्थापन गर्न हम्य परेको छ भने व्यापारिक सामानहरूको चापलाई थेग्न कर्मचारीको संख्या थप गर्नुपर्ने अवस्था सृजना भएको छ। भदौ 10 गतेसम्म मुस्ताङको कोरोला नाका स्थानीय व्यापारमा मात्रै सीमित रहे पनि अहिले रसुवागढ़ी र तातोपानीका मालवाहक गाड़ीहरू यसैतर्फ मोड़िएकाले भन्सार विभागले थप जनशक्ति परिचालन गरेको भए पनि भौगोलिक विकटता र सड़कको दुरावस्थाले गर्दा ढुवानी प्रक्रिया सहज हुन सकिरहेको छैन। चीनसँगको व्यापारमा तातोपानी नाका काठमाडौँबाट सबैभन्दा छोटो दूरीमा पर्ने भएकाले त्यहाँबाट हुने ढुवानी सस्तो र सुलभ थियो, तर अहिले कोरोला नाका प्रयोग गर्दा दूरी वात्तै बढेर 400 किलोमिटर भन्दा बढी पुगेकाले एउटै मालवाहक गाड़ीको ढुवानी खर्चमा व्यापक वृद्धि भएको छ। तातोपानीबाट सामान ल्याउँदा प्रति गाड़ी करिब 75,000 रूपियाँ खर्च लाग्ने गरेकोमा रसुवागढ़ीबाट सोही सामान ल्याउँदा 1.5 लाखसम्म खर्च हुन्थ्यो, तर अहिले पहिले कोरोलाको लामो र कठिन मार्ग प्रयोग गर्नुपर्दा यो खर्च बढेर 4 लाख रूपियाँको हाराहारी पुगेकाले बजारमा सामानको मूल्य अचाकली बढ्ने निश्चित देखिएको छ। ढुवानी खर्चमा भएको यो झन्डै 4 गुणाको वृद्धिले प्रत्यक्ष रूपमा उपभोक्ताको क्रय शक्तिमा प्रहार गर्नेछ, किनभने व्यापारीहरूले ढुवानीमा भएको अतिरिक्त लगानीको भार सामानको खुद्रा मूल्यमा नै थप्नेछन्। कोरोना नाकासम्म पुग्ने सड़क पूर्वाधारको अवस्था पनि अत्यन्तै दयनीय छ, जहाँ मुस्ताङको जोमसुम भन्दा माथिको करिब 100 किलोमिटर सड़क अझै कच्ची र जोखिमपूर्ण छ। हिउँदको समयमा हिमपातले गर्दा यो नाका झनै प्रभावित हुन सक्ने र चीनतर्फको सड़क खण्ड समेत अवरूद्ध हुन सक्ने भएकाले यसलाई दीर्घकालीन व्यापारिक विकल्प मान्न गाह्रो देखिन्छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले तातोपानी नाका पुनः सञ्चालनका लागि चिनिया पक्षसँग कूटनैतिक पहल भइरहेको दावी गरे पनि सड़क विस्तार र सुरक्षाका प्रश्नहरू अझै अनुत्तरित रहेकाले तत्कालै यो नाका सुचारू हुने सम्भावना न्यून देखिन्छ। रसुवागढीमा अड्किएका मालवाहक गाड़ीहरूलाई विस्तारै कोरोलातर्फ मोडिएकाले भन्सारमा चाप बढेको र त्यहाँबाट काठमाडौँसम्म सामान ल्याउन लाग्ने लामो समय र उच्च लागतले व्यापारीहरू पनि मारमा परेका छन्। व्यवसायीहरूले कोरोलाबाट आएका सामानहरूलाई सिधै चोभार स्थित सुक्खा बन्दरगाहमा लैजाने व्यवस्था मिलाउन र तातोपानी नाका खुलाउन सरकारलाई दबाव दिइरहेका छन्। तर भौगोलिक जटिलता र चीनको सुरक्षा चासोका बीच सन्तुलन मिलाउन सरकारलाई चुनौतीपूर्ण देखिएको छ। बाढी र पहिरोका कारण कोदारी राजमार्गको धुरा अवस्थाले गर्दा तातोपानी नाकाको भविष्य अन्यलमा परेको छ र कोरोलाको कच्ची सड़कले व्यापारिक आवश्यकतालाई धान्न नसक्ने अवस्थाले गर्दा नेपालको उत्तरी व्यापारिक सम्बन्ध नै संकटमा परेको महसुस गरिएको छ। यस्तो परिस्थितिमा वैकल्पिक मार्गहरूको स्तरोन्नति, भन्सारमा पर्याप्त जनशक्तिको व्यवस्थापन र चीनसँगको कूटनैतिक संवादलाई तीव्रता दिन सुझाव दिन थालिएको छ। अन्यथा ढुवानी खर्चकै कारण सर्वसाधारणले चर्को मूल्य वृद्धिको सामना गर्नुपर्ने र चाडपर्वको समयमा बजारमा अत्यावश्यक वस्तुहरूको अभाव खड्किने गम्भीर खतरा टटकारो बनेको छ। नेपालले आफ्ना उत्तरी नाकाहरूको अस्थायी समाधान नखोजेसम्म र सड़क पूर्वाधारलाई 12 महिना चल्ने गरी सुदृढ नगरेसम्म यस्ता प्राकृतिक र प्राविधिक अवरोधहरूले मुलुकको अर्थतन्त्रलाई पटक पटक धक्का दिइरहने देखिन्छ। श्रोता, यही भदौ 10 गते नेपालको लाङटाङ क्षेत्रमा हिमनदी खस्दा विनाशकारी बाढ़ी उत्पन्न भई भयावह बाढ़ी आएको नेपाली वरिष्ठ वैज्ञानिक डाक्टर अमोद मणि दीक्षितले बताउनु भएको छ। उक्त पहिरोको उत्पत्ति स्थल नेपालको लाङटाङ हिमालको उत्तरी क्षेत्र नेपालको सीमाभित्र रहेको स्पष्ट देखेको उहाँले बताउनुभयो। डाक्टर अमोद मणि दीक्षित हाल चिनिया विज्ञान प्रतिष्ठानमा आमन्त्रित वैज्ञानिकका रूपमा बेजिङमा हुनुहुन्छ। नेपालका वरिष्ठ वैज्ञानिक दीक्षित भूगर्भविद तथा भूकम्पविद पनि हुनुहुन्छ। उहाँले प्राकृतिक प्रकोपका विषयमा विश्वका 1 दर्जन भन्दा बढ़ी देशहरूमा तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्दै आउनु भएको छ। चिनिया विज्ञान प्रतिष्ठानको एरोस्पेस सूचना अनुसन्धान इन्स्टिच्यूटमा आमन्त्रित वैज्ञानिकका रूपमा काम गरिरहनुभएका दीक्षितले सो कुरा बताउनु भएको हो। यही भदौ 10 गतेका दिन नेपाल र चीन बीचको सीमा क्षेत्र केरुङमा गएको पहिरो र त्यसपछि उत्पन्न बाढ़ीका बारेमा उहाँले गहन अध्ययन समेत गर्नु भएको छ। अबको पालोमा उहाँसँग गरिएको यो संवाद।
1: अहिले नेपाल र चीनको जुन सिमाना सीमाङ्कन गरिया छ, जुन चाहिँ नक्साहरूमा देखिन्छ, त्यसबाट प्रश्न देखिन्छ कि यो चाहिँ नि लाङटाङ हिमालको उत्तरी भेगको चाहिँ जुन ग्लेसियर छ, त्यो ग्लेसियर चाहिँ पड्केर त्यो ग्लेसियरबाट चिरिएर यो चाहिँ उद्भव त्यहाँ भएको, यो चाहिँ नेपालभित्रको ग्लेसियर हो, त्यहाँबाट चाहिँ बगेको पहिलो केही किलोमिटर जति चाहिँ जुन माथिबाट तल झर्ने साह्रै भिरालो छ, अति भिरालो ठाउँमा चाहिँ भएको छ, त्यो फुटेर चाहिँ तल लेन्दी खोलासम्म चाहिँ त्यो गएको छ। लेन्दी खोला चाहिँ नि मैले बुझेअनुसार लेन्दी खोला चाहिँ नेपाल र भारतको सिमाना, नेपाल र चीनको बीचको चाहिँ नि सिमाना चाहिँ लेन्दी खोला हो। भन्दाखेरि यो उद्गम भएको चाहिँ नि यो नेपालको चाहिँ नि त्यो लाङटाङ हिमालको उत्तरी भेगबाट भएको हो। त्यहाँबाट तल खसेर चाहिँ नि जुन पहिलो त्यो खोलोको चाहिँ नि खोलोको चाहिँ नि पहिलो 1-2 किलोमिटर खोला त्यो खोलो, त्यहाँसम्म चाहिँ नि त्यो नेपाल रह्यो, तर जब त्यहाँनिर लेन्जे खोलामा गएर ठोकियो बज्रियो जहाँ कि चाहिँ अहिले ताल बनाउन खोजिरहेको छ, हो त्यो चाहिँ नि नेपाल र भारतको नेपाल र चीनको सिमाना नदी हो त्यो। अनि त्यो सिमाना कहाँसम्म जान्छ भनेदेखि जहाँ चाहिँ हाम्रो रसुवागढी भन्ने ठाउँ छ, जहाँ चाहिँ नि पारी ऐतिहासिक ठाउँ रसुवागढी, वारी चाहिँ नि त्यही ऐतिहासिकता नै बोकेको चीनतर्फको त्यो जहाँ अहिले उनीहरूले भव्य भन्सार कार्यालय अब के अरे उन अध्यागमन कार्यालय बनाएछन् हो त्यहाँ चाहिँ सम्म जान्छ। त्यसपछि त्यो त्यो सिमाना चाहिँ नि केरुङ खोला हुँदै चाहिँ नि माथितर्फ लाग्दछ। मैले बुझेअनुसार चाहिँ त्यो हो। यो यो जुन प्रक्रिया भयो यो चाहिँ हाम्रो हिमनदी भन्छन् नि ग्लेसियर, जुन कि चाहिँ नि उच्च हिमालमा जहाँ तापक्रम चाहिँ साह्रै कम हुन्छ त्यहाँ चाहिँ खोला बग्दैन, त्यहाँ चाहिँ हिमनदी बग्छन्, त्यहाँ चाहिँ वर्षेनु छिग्रिने हिउँले चाहिँ नि त्यहाँ पत्थर जस्तो भएर चाहिँ नि बरफ बनाए हुन्छ, त्यो आफैमा चल्छ। हिमनदीका चाहिँ नि अनेकौँ प्रक्रियाहरू छन् जसमध्ये एउटामा चाहिँ नि यो अहिले यो हिमनदीको फुट्यो, हिमनदीको ठुलो भाग हामीहरूले आइसबर्गको चाहिँ नि थाहा छ हामीहरूलाई होइन, आइसबर्ग चाहिँ नि त्यो ग्लेसियरबाट चाहिँ नि छुट्टिएर समुद्रमा तैरिन्छ होइन, यो चाहिँ नि त्यसै गरी ग्लेसियरबाट टुक्रिएको ठुलो ढुङ्गा चाहिँ नि तल झरेको भिरालो ठाउँमा तल झर्यो र त्यो तल झरेर बजारियो भनौँ न, झन्डै चाहिँ नि हजार मिटरभन्दा बढ्ता एक किलोमिटरभन्दा माथि डेढ किलोमिटरभन्दा माथिबाट एकैपल्ट तल बजारिँदाखेरि यो मेटियोरले जसरी हान्छ नि पृथ्वीलाई हानेको चाहिँ देखिन्छ हामीले चाहिँ ठाउँ ठाउँमा र अथवा चन्द्रमामा पनि देखिन्छ त्यो क्रेटरहरू, झन्डै त्यस्तै किसिमको चाहिँ बज्राई भयो र त्यसले गर्दाखेरि जमिन थर्क्यो, एउटाका जमिन थर्क्यो। अर्को कुरा के भयो भनेदेखि त्यो जुन ग्लेसियर भन्ने जुन हिमनदी हुन्छ नि, हिमनदीमा चाहिँ नि त ऊ त बिस्तारै तल झर्छ, बिस्तारै उसको मुभमेन्ट हुन्छ। त्यसमा दुईवटा प्रक्रिया हुन्छन्, एउटा त त्यहाँ वरिपरिबाट तपाईँको चाहिँ नि अनेकन किसिमका चाहिँ ढुङ्गाहरू बालुवाहरू माटोहरू त्यहाँ ठुलो बतासले भएको हुनाले सानसानो कणदेखि लिएर ठुल्ठुला अजङ्गाका ढुङ्गाहरू पनि त्यहाँ ठिक्रिएको हुन्छ। हिमनदीमा हिउँ मात्रै हुँदैन कि त्यसमा वरिपरि त्यसको माथि विभिन्न कालमा जम्मा भएका यस्ता चाहिँ नि चट्टान र चट्टानको टुक्राहरू पनि हुन्छन् छरीका यत्र, त्यो सबै बज्रिँदाखेरि तपाईँको के भयो भनेदेखि त्यो त्यत्रो ठुलो एकैपल्ट चाहिँ नि ठुलो शक्ति निश्रित भयो, त्यसले गर्दाखेरि त्यो सबै बज्रिँदाखेरि धुलोपिठो भयो, त्यो हिउँ पनि धुलोपिठो भयो, हिउँ पनि चाहिँ नि कणहरू भयो। र एउटा हिउँ चाहिँ निमा हिउँबाट चाहिँ नि पानीमा जानु अथवा बरफमा जानु भने त्यहाँ बेपत्ता धेरै ठुलो इनर्जी हुन्छ, त्यो इनर्जी एकैपल्ट रिलिज भयो है, एकैपल्ट रिलिज भयो। केमा परिणत भयो भनेदेखि त्यो चाहिँ नि लेदो भयो। लेदो कस्तो भयो भनेदेखि माथि माथि चाहिँ नि लेदो कस्तो हुन्छ भनेदेखि माथि माथि चाहिँ नि ठुल्ठुला ढुङ्गाहरू बगे, जति तल गयो त्यति चाहिँ नि लेदो हुँदै गयो। त्यो चाहिँ नि खोलामा के हुन्छ साना साना कणहरू चाहिँ माथि माथि बग्दै जान्छन्, ठुला ढुङ्गाहरू तल जान्छन्, यस्तोमा चाहिँ के हुन्छ भनेदेखि ठुल्ठुला ढुङ्गाहरू माथि तैरिँदै जान्छन्, लेदो चाहिँ झन् तल तल हुँदै जान्छ है, ठिक्ले नै यो उल्टो हुन्छ हाम्रो सामान्य अरू चाहिँ खोलामा बढ्दा भन्दाखेरि त्यसले गर्दाखेरि र भिरालो बेपत्ता हुन्छ भएको हुनाले के भयो भनेदेखि त्यो ढुङ्गाले चाहिँ वरिपरि सबैलाई तास्दै लग्यो, बुझ्दैन कि ढुङ्गाले चाहिँ वरिपरिका तिर्का चाहिँ नि उसलाई तास्दै लग्यो, बग्नलाई चाहिँ नि भिरालोपन बढ्दा भएर चाहिँ लेदो भएको हुनाले त्यो बेपत्ता जोडले बग्यो, पानी जस्तै बग्यो भिरालो भएको हुनाले। र तेस्रो कुरा के भयो भनेदेखि तपाईँको यो एकैपल्ट वज्रपात भएको हो नि, त्यो अब कति किलोमिटर ठुलो टुक्रो थियो, त्यो कति लाख टनको त्यो टुक्रो थियो, त्यो त झन्डै पछिबाट चाहिँ नि 5.3 हो कि कति चाहिँ नि म्याग्निच्युडको भैँचालोको थर्कन नै त्यसले दियो भनेर भन्छ होइन, भन्दाखेरि त्यत्रो भैँचालोको थर्कन दिने कि त न्युक्लियर ब्लास्टले दिन्छ होइन, कि त बम पड्काएर दिन्छ, झन्डै झन्डै बम पड्काए जस्तै हो यो। बम पड्काएदाखेरि त्यो इनर्जी फेरि निश्रित भन्दाखेरि तपाईँको चाहिँ त्यसले चट्टानलाई पनि चाहिँ असर पार्यो, त्यसले चाहिँ भित्र भएको चाहिँ सबैलाई असर पार्यो, त्यो एकैपल्ट त्यो इनर्जीले पनि त्यसलाई छेल्यो जोडले, त्यस कारण आधी बेरी आए जस्तो के आयो भनेदेखि बाढीको लेदोको चाहिँ नि बाढी आयो, आँधी बेरी जस्तै आयो, सुनामी भन्छु म चाहिँ त्यसलाई, यो चाहिँ नि ग्लेसियर सुनामी भयो चाहिँ नि है, त्यो भएर चाहिँ नि यसरी आएको हो। यो अब किन टुक्रियो भने भन्ने प्रश्न आउन सक्छ। हिउँ नदी चाहिँ नि मा बग्दाखेरि हामीहरूको खोला बग्दाखेरि चाहिँ नि खोलाको बिचको धार बढ्दा छिटो बग्छ, छेउछाउमा चाहिँ नि कम बग्छ। हिउँ नदी बग्दाखेरि झन्डै सँगसँगै एकैबाट तर जान खोज्छ, तर ठुलो कुरा एकैबाट जाँदाखेरि जान त पाउँदैन, ठाउँ पनि नहुन सक्ला, छाङ्ग्रो बु हुन सक्छ, त्यहाँ त्यहाँ चर्क हुन्छ, त्यसलाई अङ्ग्रेजीमा क्रेभाइसिस भन्छन्। अब हामीहरूको चाहिँ चिरा भनौँ न, हिमचिराहरू, त्यो हिमचिराहरू चाहिँ माथिदेखि तलसम्म जति बाक्लो चाहिँ ग्लेसियर हुन्छ, हिमनदी हुन्छ, त्यो चिरा त तलसम्म जाने भयो, एउटा कुरा चाहिँ बुझ्नुपर्छ। दोस्रो कुरा, हिमनदीको बरफ भने चाहिँ आफै चाहिँ सम्वाहक होइन, के यो उष्णताको सम्वाहक होइन, उसले चाहिँ एकातिर तातो भयो भने अर्कोतिर तुरुन्त त्यो तातो बनाएर पुग्ने पनि होइन, त्यस कारण चाहिँ ऊ एकदम ब्याड कन्डक्टर हो। त्यसले गर्दाखेरि के हुन्छ भनेदेखि त्यो चिराले गर्दाखेरि हिउँमा माथिभन्दा चाहिँ तल अलिकति टेम्परेचर बढ्दा हुन्छ। अब एकनाशको हुँदैन, हिउँ नै भए तापनि हिउँको टेम्परेचर पनि बढ्दा हुन्छ। यो अहिले मेरो अनुमानमा अथवा धेरै वैज्ञानिकले त्यो अनुमान गरेछन्, यो कम्बिनेसनले गर्दाखेरि यो चाहिँ दुइटै मिलेर एउटा चिरा पर्नु, एउटा हिमनदी हुनु, त्यहाँ हिमनदीको चाहिँ आफ्नै टेम्परेचर प्रोफाइल हुनु, त्यो प्रोफाइल चाहिँ गडबड भयो। केले गर्दाखेरि? यो ग्लोबल वार्मिङले गर्दाखेरि। हामी ग्लोबल वार्मिङ गर्छन् संसारका अरू देशहरूले, भोग्नु परेको छ नेपालले, त्यो पनि चाहिँ टिमुरेका मान्छेले चाहिँ रसियाका मान्छेले भोग्नु पर्यो। यो प्रश्न नै छैन, यो ग्लोबल वार्मिङको चाहिँ असर हो। त्यसले गर्दाखेरि त्यो जुन तलको हिमनदीको तलको जुन चाहिँ त्यो चिराहरूको भन्दा पुछारको मुनतिरको चाहिँ त्यहाँको तापक्रम बढ्दा भयो, सके पग्लो पनि होला, यसै पनि त्यो थिचाइले चाहिँ पग्लो, त्यसबाट चाहिँ त्यो बज्रियो, बज्रिँदाखेरि चाहिँ त्यो के त्यहाँबाट छुट्यो, छुटेर बज्रियो, बेपत्ता ठुलो इनर्जी चाहिँ त्यहाँबाट शक्ति चाहिँ ऊर्जा त्यहाँ चाहिँ निश्चित भयो। त्यसले गर्दाखेरि यो सबै चाहिँ लेदो भएको कारण अथवा चाहिँ यो एकैपल्ट पानी नपरिकन यत्रो विधि चाहिँ ठुलो बाढी आउनु चाहिँ नि सोझो कुरा भन्नुहुन्छ भनेदेखि यो एक किसिमले वैज्ञानिकहरूले चाहिँ नि आउन सक्छ भनेर भनेका कुराहरू हुन्, तर अरू मान्छेले चाहिँ अरू मान्छेहरूको लागि अप्रत्याशित नै हो। यो चाहिँ नि जुन खोलामा आउने बाढी हो, जसको लागि चाहिँ हाम्रो पुर्खाहरूले पनि चाहिँ आफूलाई कुनै न कुनै किसिमले अनुकूलन गरेर राखेका थिए होइन, जसले चाहिँ अथवा हाम्रा इन्जिनियरहरू पनि जसले कि चाहिँ पुल बनाउँदाखेरि कत्रो बाढी आउँछ भनेर चाहिँ त अनुमान गर्नुपर्ने हुन्छ, त्यो नगरेको होइन, तिनीहरूको लागि चाहिँ यो सबै अप्रत्याशित हो। तर वैज्ञानिकहरूको लागि विशेष गरी जसले कि चाहिँ यो क्लाइमेट चेन्ज भन्ने कुरा नि, जलवायु परिवर्तनको चाहिँ खालि भाष्य बनाएर अथवा चाहिँ गफगाफ गर्ने कुरा अथवा चाहिँ अर्थ चाहिँ त्यसलाई चाहिँ आफ्नो उपयोगको लागि गर्ने होइन कि वैज्ञानिकता हेर्ने मान्छेले चाहिँ यो विचार गरेका छन् कि चाहिँ यस्तो आउन सक्छ भनेर चाहिँ भनेका छन्, लेख पनि लेखेको छन्, मैले त गरेको छैन तर चाहिँ लेखेको छन्। त्यस कारण चाहिँ यो कसैको लागि अप्रत्याशित हुनसक्छ धेरैको लागि, तर वैज्ञानिकहरूको लागि अप्रत्याशित होइन, यसको लागि छ। मुख्य कुरा के भनेदेखि दुईवटा कुरा म भन्छु यहाँ, हामीहरूको नेपालमा जुन पुल बनाउने चलन छ नि, पुल बनाउँदाखेरि चाहिँ त्यसको कत्रो बाढी आउला अथवा के गर्ला भनेर भन्ने कुरा चाहिँ नि त्यो सबै निश्चित भएको कहाँबाट भनेदेखि चाहिँ नि युरोपबाट, आसमा चाहिँ भएको रिसर्चबाट अथवा चाहिँ रकिजमा भएको रिसर्चबाट चाहिँ त्यसका फर्मुलाबाट चाहिँ डिजाइन गर्छन्। डिजाइन गर्नुपर्ने के हो भनेदेखि हिमालयको चाहिँ आफ्नो डिजाइन हुनुपर्ने हो, तर त्यो डिजाइन चाहिँ आफ्नो पारामिटर्सहरू बनेको छैन, त्यतातर्फ कसैको पनि सोच छैन। अब चिनको बारेमा मलाई राम्ररी थाहा छैन, तर सके चिनको पनि त्यति साह्रो अझ पनि भइसकेका छैन जस्तो लाग्छ, तर भारतमा त छँदै छैन भने पनि अहिले जे जति डिजाइन गरिन्छ सबै चाहिँ युरोपबाट निस्केका फर्मुलाको अनुसार डिजाइन गरिन्छ है। अहिले हेर्दाखेरि खोलामा कत्रो पुल बनाउने, कति अग्लो बनाउने भन्दाखेरि त्यो ढुङ्गाको नाप हेरेर, त्यो खोलाले कति ठुलो ढुङ्गा बगाएर ल्यायो भने चाहिँ त्यसको आधारमा, ढुङ्गाको आधारमा त्यहाँ फर्मुला छ, त्यसको आधारमा बनाइन्छ। तर त्यो ढुङ्गा कसरी आयो भन्ने चाहिँ त्यो कसैले सोच्दैन र त्यसको बारेमा बोल्यो भनेदेखि गाह्रो हुन्छ। जस्तो कि नेपालमा हिमालमा जानुहुन्छ तपाईँले 1400 मिटर भनेर काठमाडौँको उचाइ 1400-1600 मिटर भन्दा माथिको जुनसुकै खोलामा पनि तपाईँको हिमनदी थिए आजभन्दा 12,000 वर्ष पहिले। हिमनदीको चाहिँ नि जुन ग्लेसियर चाहिँ नि त्यहाँसम्म थिए, उनीहरू त अहिले गए होइन। यो चाहिँ ठुलो जलवायु परिवर्तन अनि यो ठुलो स्केलको अहिलेको जुन जलवायु परिवर्तन भनेको कि डिकेडल होइन कि चाहिँ सेन्चुरीमा हुने अथवा चाहिँ मिलेनियममा हुने, जुन हजारौँ वर्षमा हुने, त्यो सबै थिग्रे नै हो। त्यसको आधारमा त्यहाँदेखि त्यसलाई चाहिँ पहिरोले ल्याएर हाल्यो र चाहिँ त्यसलाई छोडेर चाहिँ अरूको आधारमा गएर चाहिँ मिल्दैन, बुझ्नु पर्यो। त्यो बुझाइ चाहिँ नि कमजोर छ, त्यो बुझाइ चाहिँ नि कमजोर छ। त्यस कारण चाहिँ नि यो भन्नुहोस् न, जलविद्युत योजनामा जुन चाहिँ नि यो के कत्रो बाढी आउन सक्छ भने चाहिँ नि उनीहरू अनुमान त गर्छन्, हिसाब त नगरेको होइन, पक्का पनि गर्छन्। कत्रो ठुलो बनायो भने कसरी त्यसलाई थ्याक्ने भन्ने चाहिँ बनाएको छ, तर त्यो बनाइ नै रङ छ। किन छैन भनेदेखि हिमालय भने चाहिँ नि आफैमा चाहिँ नि आफ्नै किसिमको वैशिष्ट्य बोकेको चाहिँ नि यस्तो चाहिँ नि स्थल हो। भन्नुहोस् न, हिमालयको उचाइले गर्दाखेरि पृथ्वीको जुन घुमाइलाई नै चाहिँ उसले असर पारिरहेको छ भनेर भनेपछि यो चाहिँ धेरै आफ्नै किसिमले विशिष्टता राख्ने हो। त्यो विशिष्टतालाई हामीले बुझाएको छैनौँ के, हामी नेपालीले, हामी चिनियाले, हामी भारतीयहरूले जुन चाहिँ तिनवटा मुलुकहरू छ, पाकिस्तानी पनि भनौँ, हामीले बुझाएको छैनौँ, हामीले रिसर्च गरेको छैनौँ, यसमा चाहिँ केही पनि छैन, हाम्रो संयुक्त प्रयास नै छैन। त्यस कारण चाहिँ नि हाम्रो चाहिँ के छ भनेदेखि, जे जति चाहिँ नि युरोपबाट पश्चिमाहरूले जे जति दिए त्यसैको आधारमा चाहिँ गरिएको छ, र हाम्रो आफ्नो चाहिँ नि स्वतः आफ्नो चाहिँ नि जे हुनुपर्ने हो त्यो चाहिँ छैन। बरु हाम्रा पुर्खाहरूलाई केही थाहा थियो होला, बरु उनीहरूले चाहिँ आफूलाई अनुकूलन गरेर राखेका थिए होला, तर हामीले चाहिँ त्यो बिर्सदै गयौँ। पुर्खालाई चाहिँ हामीले चाहिँ पुर्ख्यौली सम्पत्ति र पुर्ख्यौली चाहिँ सम्पत्ति चाहिँ लियौँ, तर चाहिँ ज्ञानलाई चाहिँ हामीले लिएको छैनौँ, त्यसलाई चाहिँ हामीले पुनरावलोकन पनि गरेनौँ, हेर्दैनौँ, र हेर्ने चाहिँ चासो पनि राखेनौँ। अहिले चाहिँ अब झन् अहिले के भन्ने, त्यसको त के कुरा गर्नु, त्यस कारण चाहिँ त्यो भएको हो। हेर्नुहोस्, एउटा कुरा के भनेदेखि, कति आवश्यक थियो त्यति गर्न सकियो कि सकिएन भनेर भन्ने हो भनेदेखि, पक्का पनि एउटा मान्छेलाई उद्धार गर्ने ठाउँमा चाहिँ नि योभन्दा अझ राम्रो गर्न सकिन्थ्यो भन्ने हो। तर तुलनात्मक रूपमा चाहिँ गएको 20 वर्षदेखि अहिलेसम्म के भयो भनेर भन्दाखेरि, अहिले धेरै प्रगति भएको छ, धेरै राम्रो भएको छ। यो चाहिँ एकदम त्यो भ्यागुत्ता चाहिँ उतार्नु परे जस्तो गरेर चाहिँ मुलुक उतार्नु परेको छैन, काम गरेका छन्। हेर्नुहोस्, जसले लागेको छ त्यसले राम्रो काम गरेको छ। अहिले समस्या के छ भनेदेखि, सेन्ट्रल लेभलको कोअर्डिनेसन एकदम राम्रो छ। अहिले केन्द्रीय स्तरको कोअर्डिनेसन, काठमाडौँ बसेर जुन कोअर्डिनेसन छ, अथवा चाहिँ प्रादेशिक कोअर्डिनेसन चाहिँ राम्रो छ, स्थानीय कोअर्डिनेसनमा चाहिँ छैन। स्थानीय कोअर्डिनेसन चाहिँ त्यहाँ यो यसमा मात्र होइन, मैले अरूमा पनि भन्छु, तर यसमा चाहिँ त झन् अहिले त त्यो सिङ्गै सहर नै गएको छ भने टिमुरो त छैन नि त, अहिले बेत्रावती त छैन नि अहिले। अब त्यहाँ चाहिँ राहत र उद्धार गर्ने चाहिँ यो एकदमै ठुलो, यो चाहिँ धेरै ठुलो महाप्रलयको अवस्थामा हामीले चाहिँ नि नेपालको शक्ति कति थियो र उद्धार गर्न क्षमता थियो भन्ने चाहिँ नि त्यसलाई चाहिँ नि भौतिक रूपमा जाँच्नुभन्दा पनि इच्छा शक्ति कति थियो र चाहिँ त्यस संसारले आफ्नो क्षमताले भ्यासम्म गराएको छन् कि छैन भन्ने हेर्नु भनेदेखि राम्ररी गराएको छन् जस्तो मलाई चाहिँ लाग्दछ। हामीले तपाईँले भन्नुभयो तालिम दिएको भनेर भन्दाखेरि, मैले चाहिँ एउटा प्रोग्राम फर इन्हान्समेन्ट अफ इमर्जेन्सी रेस्पोन्स भन्ने, त्यो अमेरिकी सरकारको चाहिँ सहयोगमा सञ्चालन भएको, नेपाल सरकारको सहमतिमा सञ्चालन भएको आयोजना थियो, जसले चाहिँ क्षेत्रीय स्तरमा चाहिँ लाओस, कम्बोडिया, भियतनामदेखि लिएर फिलिपिन्स, इन्डोनेसिया र चाहिँ सार्कका सबै मुलुकहरूमा चाहिँ हामीले काम गर्ने मौका पायौँ। झन्डै 2 दशकसम्म काम गरियो। त्यसमा चाहिँ उद्धार गर्ने, उद्धार कर्मीलाई तालिम दिने, त्यो इन्स्ट्रक्टरहरूको उत्पादन गर्ने र सिस्टम बसाउने कसरी गर्ने भन्ने चाहिँ त्यो मेरो काम थियो। त्यसमा चाहिँ हामीले निकै नै त्यो भएको थियो। विशेष गरी म सेल्युट गर्छु हाम्रो नेपाल आर्मीलाई, हाम्रो आर्मी पुलिस फोर्सलाई, र चाहिँ हाम्रो नेपाल प्रहरीलाई र नेपाल रेडक्रस सोसाइटीका, तिनीहरूको चाहिँ उद्धारकहरू एक किसिमले मापन गर्ने हो भने चाहिँ विश्व स्तरका चाहिँ नि थिए, र नेपालको लागि चाहिँ विशेष चाहिँ नि उनीहरू चाहिँ जान्ने थिए। त्यसमा 4-5 थरीको तालिम दिएको थियो, जस्तो कि मेडिकल फर्स्ट रेस्पोन्स, डाक्टरले रेस्पोन्स दिनुभन्दा अगाडि चाहिँ कसरी चाहिँ त्यो उगाएको मेडिकल फर्स्ट रेस्पोन्स, कोलाप्सिसर चाहिँ रेस्क्यू, भत्किएको बिग्रेको घरबाट कसरी चाहिँ उद्धार गर्ने, अनि त्यसपछि चाहिँ तपाईँको यो स्विफ्ट वाटर रेस्क्यू, अहिले जस्तो चाहिँ यो लेदो बगेर आएकोमा चाहिँ कसरी चाहिँ उद्धार गर्ने भन्ने चाहिँ त्यो एउटा थियो होइन। अनि त्यसबाहेक चाहिँ कम्युनिटीमा चाहिँ कसरी, कम्युनिटीको मान्छेहरूले कसरी गर्ने भन्ने चाहिँ त्यो थियो, यो चाहिँ कादरे भन्ने थियो, र अर्को चाहिँ हामीहरूको ट्रेनिङ फर इन्स्ट्रक्टर भन्ने कसरी दिने, के अरे कसरी चाहिँ यो तालिम दिने, तालिमकर्ता कसरी बन्ने भन्ने चाहिँ त्यो 5 थरीको चाहिँ विशेष गरी थियो। तर त्यसमा यो चाहिँ हामीले टनलभित्र कसरी चाहिँ उद्धार गर्ने भन्ने चाहिँ त्यो त्यो चाहिँ थिएन।
0: श्रोता, कार्यक्रम हिमाल वारिपारीमा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा चर्चा परिचर्चा गर्छौं। आज पनि हामीले यस्तै विषयमा चर्चा गर्यौं। हवस् त, आजका लागि कार्यक्रम यति नै। अर्को श्रृंखलामा थप विषय वस्तु सहित उपस्थित हुनेछौ। तबसम्मका लागि सहकर्मी मल्लिका थापा सहित म प्रस्तोता मीरा साउ बिदा हुन्छु। नमस्कार।

92.4 Saint Percent News. Prevention is better than cure. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली.
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर. मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन. 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ.
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ. अहिले चाहिँ म पैयटार बस्छु. समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने. वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ.
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि. मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई. आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ.
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ. मोबाइल 98-5-12-40-9-34.
5: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ. वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो. खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्. एन्ड्रोइड र iOS दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ. सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार PlayStation 5, तेस्रो पुरस्कार Technopova 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट. यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको KTM सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्. खेलरो, प्ले, क्रेडिट एन्ड विन.

0: कानूनले वर्जित गरेको लागु औषधिको प्रयोग र ओसार पसार नगरौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 8 a.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: तपाई सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: तपाईहरुलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि 3 चीजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी 3 चीज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी 3 चीज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्थ टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चोक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: Prevention is better than cure. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
6: Capital FM 92.4

0: तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: प्रिभेन्सन इज बेटर देन क्योर, यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो फौसोको थियो, फौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्लाचोक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
7: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिग का खेल, नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन

0: कानूनले वर्जित गरेको लागू औषधिको प्रयोग र ओसार पसार नगरौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: टाइम चेक।
3: इट्स 9 एएम।
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिटचिट पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98512 40 9 34।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: तपाईहरुलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: 92.4 megahertz.
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ।
3: गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
4: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
3: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
4: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
3: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
4: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
3: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
4: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
3: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
4: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
3: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
4: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर,
3: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
4: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
3: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
4: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
3: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
5: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, मोबाइल 98512 40 9 34।

0: तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: तपाईँहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Prevention is better than cure. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन, तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
0: कैपिटल FM 92.4।

0: कानूनले वर्जित गरेको लागु औषधिको प्रयोग र ओसार पसार नगरौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 10 a.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: Capital FM 92.4 Saint Person to you.
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: Prevention is better than cure. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ. यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे. अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन. तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम. र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ. त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ. थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर. फोन नम्बर 01-5200-772, 5200-772. हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट.
2: Four megahertz.

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
6: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
7: क्यापिटल FM 92.4।

0: Capital FM 92.4 Saint Person to you.
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: Four megahertz.

0: नवजात शिशुले लगातार पातलो दिशा गरेमा, नाइटो सुनिएमा, मुटुको धड्कन बढेमा, अत्याधिक ज्वरो आएमा तुरन्तै नजिकको स्वास्थ्य संस्थामा लैजाऊ।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 11 a.m.
2: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: 2.4 megahertz. नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
2: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेद भन्ने बेसर विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यस सरसँग गएर यस्तो यस्तो समस्या सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
2: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
2: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि देखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98 5 12 40 9 34।
4: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: Sample Samuel 92.4 MHz.

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: प्रिभेन्सन इज बेटर देन क्योर. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ. यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे. अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन. तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम. र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ. त्यसैले आगलागीको जोखिमबाट बचौ र अरूलाई पनि बचाऊ. थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर. फोन नम्बर 01-5200-772, 5200-772. हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट.
2: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ. वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो. खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्. एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ. सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट. यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्. खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन.

0: जहाँ जहिले पनि हामी हतार महन्छौँ। हामी आफ्नो सामानको सुरक्षा आफै पनि गर्न सक्छौँ नि, होइन र?
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: Megahertz.

प्रिभेन्सन इज बेटर देन क्योर. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ. यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे. अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन. तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम. र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ. त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ. थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर. फोन नम्बर 01-5200-772, 5200-772. हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट.

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
6: क्यापिटल FM 92.4, सेन्ट पर्सन टु युज।

0: Capital FM 92.4 Saint Person to use.
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली.
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर. मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो. त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ.
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ. अहिले चाहिँ म पैयटार बस्छु. समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिटचिट पसिना आउने. वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ.
4: मेरो तोला कान्त सिन्हाल, पर्वतदेखि. मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो. एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई. आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ.
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चोक, काठमाडौँ. मोबाइल 98-5-12-40-9-34.
5: Prevention is better than cure. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ. यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे. अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन. तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम. र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ. त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ. थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर. फोन नम्बर 01-5200-772, 5200-772. हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट.
0: तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज.

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौं, न हतारियौं, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 1 p.m.
4: This time check is brought to you by Hi Face. Be prepared. Safety first.

0: Namaste. You are listening Capital FM 92.4 MHz. A true friend of travelers in Kathmandu. Stay tuned.
1: Nepali Pravidi Company, Soft Neple, Khelkud ra Pravidi lai jodai, naya sports prediction platform. खेलरो सार्वजनिक गरेको छ वर्षौं देखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन् एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ सिजन भरका मुख्य पुरस्कारहरू प्रथम पुरस्कार एवी स्कुटर दोस्रो पुरस्कार प्लेस्टेशन 5 तेस्रो पुरस्कार टेक्नोपोभा 8 चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन् केवल खेल हेर्न मात्र होइन अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस् खेलरो प्ले प्रेडिक्ट एन्ड विन
2: तपाईहरुलाई एउटा कुरा भन्छु ल आगलागी हुन नि तीन चीजको जरुरत हुन्छ पहिलो हिट यानि कि तापक्रम दोस्रो फ्युल अर्थात आगोमा जे बल्छ सबै जस्तै घर जंगल कागज मान्छे अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन यी तीन चीज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चीज हिट फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन अब यो छुट्याउने कसरी यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग जहाँ आगलागी नियन्त्रण विपद व्यवस्थापन जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड वेगास हाउसिङ वेगास सिटी बालकुमारी ललितपुर फोन नम्बर 01-5200772 हाई फेस बी प्रिपेयर्ड सेफ्टी फर्स्ट

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: तपाईं सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।

0: Namaste. You are listening Capital FM 92.4 MHz. A true friend of travelers in Kathmandu. Stay tuned.
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, छिटछिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्लाचोक काठमाडौँ। मोबाइल 98512 40 934।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र iOS दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको KTM सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: Super 4 MHz.

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र iOS दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको KTM सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: क्यापिटल FM 92.4 सेन्ट पर्सन टु युज।

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौं, न हतारियौं, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 2 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: Capital FM 92.4 Saint Percentios
1: गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेली चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेली चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

0: 还有什么？
1: 来来来，今天要加点什么？
2: 我想要加点 local 的。
1: local
2: 吧。L O C A L local。
1: 好，我知道吧。

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेली चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेली चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेले चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेले चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेली चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

गीत संगीतको न कुनै भाषा न त कुनै सीमा नै हुन्छ। संगीतले त मानिसलाई जुनसुकै भूगोलमा जोड्न सक्दछ। यस्तै विशेषता बोकेको एउटा सृजनात्मक कोशेले चिनिया गीत संगीतको बृहत प्रस्तुति कार्यक्रम चाइना थिएटर।

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौं, न हतारियौं, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 3 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: तपाई सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएछ, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाय चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चोक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34,
5: 4-10-10-41, 4-10-10-42, 4-10-10-42।
6: होइन हो श्रीमती जी, के को हिसाब किताब हो यो?
5: श्रीमानज्यू पनि लोकहितको नि।
6: अब यत्रा नेताले गर्न नसकेको तिमीले गर्छु?
5: कुरा त्यसो होइन बुढा, यसले त नेता र जनता दुवैको गर्छ। मुख तथा दाँतको परीक्षण अत्याधुनिक कम्प्युटर प्रणालीद्वारा, दन्त परीक्षण वरिष्ठ दन्त चिकित्सकहरूद्वारा, उपचारको व्यवस्था, साथै विद्यार्थी वृद्ध वृद्धा लगायत सर्वसाधारणका लागि सुवर्ण मौका एवं विशेष छुट।
7: लोकहित डेन्टल हस्पिटल, त्रिपुरेश्वर चोक, काठमाडौँ। फोन 4-10-10-41, 4-10-10-42। Trusted name in dental practice.
8: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
9: गजलुले ओठै छोप्ने के रम्भी मेरी माया।
10: नमस्कार, म सुरेश कुमार।
9: तपाईँले
10: क्यापिटल एफएम 92.4 मेगाहर्ज ट्युन

0: 92.4 megahertz.
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: प्रिभेन्सन इज बेटर देन क्योर। यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्थ टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ।
2: गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
2: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
3: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
3: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
3: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
3: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
3: त्यो सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
2: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
3: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि
2: देखिने निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
4: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ। मोबाइल 98512 40934।

0: तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: Prevention is better than cure. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
6: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
7: Sample Sanyo 92.4 MHz।

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौ, न हतारियौ, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौ।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 4 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: जुनादिमा पासा छिता दुनुगल निसे लस्कुस या यानिते टेक्निशियन पासा छिति जुनापोल जी अनिता दंगोल
1: अठेन जी छिक्ने पासा तुलसी पर्जापटी ज्याजोले डावे टुना गुडु नक्से नप चाहिँ ज्याजोले डाउने ह चाहिँ ठ यो डी छ कलम के ठ ठ नेपाल सम्बत कठ जी छ सब पी खुड गुंडा ठो पारु ख टास विक्रम सम्बत कठ ठाबले 2083 साल भडो महिना 27 गते शनिबार अठेन इसी सम्बत कठ सेप्टेम्बर 12, 2026 हजुर ज्याज माया मतिनायन वहाँपट्टिको निना डिपी भाजु मैजीसँग पक्का नै सिउए ज्याज ढास ज्याज चाहिँ शनिबारपट्टिको शनिलय पेटाइनी सेङ याटा इटको झ्यानाभया छङ्गु झिगु आइपुगो टाइम ज्याज ख रास ठो ज्याजले चाहिँ थिथि कठ ज्याज झ्याका या चुनागु ज्याज गठे ठाबले चाहिँ गब्लिङ गब्लिङ छिक्पनीको प्रतिभा कायु कठ ज्याज झ्याका चुनागु ख रास गब्लिङ गब्लिङ चाहिँ निवा खेले योगदान बिया सनाचना डिपी भाजु या मैजु पिण्ड ठन स्टुडियो टक हया वि कपी नका नाप चाहिँ यही पुका खलबल याना वया चुनागु ख रास अठेन छगु शनिबार चाहिँ छगु शनिबार चाहिँ छिकपिण्ड चाहिँ कासा मिटका वयाचना गो खास गब्ले गब्ले अन्तरासरी नै मिटका वयाचना गो ख ठोए झोले चाहिँ ठ छुया उठेका टास चाहिँ ठ न छिकपिण्ड निसय जुना भइकु ठु छु विषयले निसजीले ऊ चाहिँ डक्सेना पनि नेवा रास्त्री मे छपट्टे ठो नेवा रास्त्री मे ढुङ्का जग्गा छिकपिण्ड निस न टेगुजी अहिले हेप्पीसँग मे न निङ्किएको जी नेवा रास्त्री मे आइटा

0: हजुर थो नेवा राष्ट्रिय मे ढुङ्गा झिया टपलुङ्के झ्याझोले ढाउनी गुजु मजुल अन्ताजु
1: हजुर पक्कान झ्याझ झ्याझेको यहीँ पुगेको टाइमै थौ यहीँ पुगेको झोले नि म वेचनाको दु अले ठाउँ चाहिँ विशेष याना गुला धर्म या लिपाङ्गु दिन ख गुली पास्पी थौ स्वयं बिचाइला न झाइदी ढुङ्कलाजी अले मेगा बायो ख्वासेको दिन न ख बायो ख्वान स्वयादिलाजी अले भा मडुपी पास्पीसँग चाहिँ थौ बाया त लुमङ्का श्रद्धा दान न याना दिलजी थो विषम परिस्थिति दुझी वङ्गु वङ्गु शनिबारे न थौ तुलसी जुन यको ख तयारी रुङ्गु गुदु झी चाहिँ थोए वङ्गु दस गते वगु थो खुसी बार याना चाहिँ छिउ देख्छ यको छेठी जुगुदु अलि यको मानवीय छेती नजुया चुङ्गुदु आतक मनु न तना चुम्पिन गुली गुलीला लुया न वैचुङ्गुदु अलि थोए स्थिति आट चाहिँ छिछ थाती तया ज्याजो चिगु यहीँ पुगु टाइम चिगु यहीँ पुगु ज्याजो यो हेटु कठमा चाहिँ ज्याजो चिगु यहीँ पुगु टाइम ह्याके त थौ चिपिनी म वैचनागु दु छिकपिन ठुक इले गन्चना दिया छ्याना चना दिया वन चित कना दि फै ठाउँ चाहिँ तुलसी जुन धाइदी रुङ्गुको दु ठाउँ ज्याजोले चाहिँ नेस ते गुजी ढका नेस चाहिँ छुखले आ तुलसी जुन
0: ब्यादी ढासे दु नि नेस चाहिँ ठोय वङ्गु डहवङ वनी टुङ्गु दस गटे चाहिँ जुगु विनाशकारी ओ जिया चाहिँ पीडित चिया चम्पी उयो कपिन्ड चाहिँ ग्वालिया कठ चाहिँ नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज उपत्यका समन्वय समिति पाखी चाहिँ उपत्यका थिथी ठासे होल्डिङ सेन्टर चनाडिया चनाडी पि चाहिँ ग्वालिया कठ चाहिँ बैडार बाबु सङ्किपा थोया वैगो असोज तिन गटे सञ्चारबार चाहिँ च्यारिटी सो या टिङ्गुटु वे ग्वाली कठ चाहिँ च्यारिटी सो चाहिँ उठोया विषयले बैडार बाबु सङ्किपाले विषयले चना झिप्सा यसन है गुडु उठोया विषयले झिसँग खलबल न यागुजी फोनिन ज्याजो ए ख फोचिक्स फोन न यान डी फै अनि यस चाहिँ यो सँगै टे छिकपिन्ट ठोया बैडार बाबु सम्बन्धी फै अनि यस झिम यो पिनि पाखी चाहिँ मुख बैडार बाबु सङ्किपा विषयले खलबल यान ठोया डुनी चङ्गे छिकपिन्ट यस टेगुजी

0: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
1: तपाईहरुलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि, तीन चीजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: हजुर, थोडक से नापाङ्गु डिपा ढुङ्गा हाक्न सकने ज्याजोले लस्को स्याना चना छिक्ने सके सिटा ठाउँ चाहिँ फोन इन ज्याजोले डुनेन छिक्पिन नापा चाहिँ ठाउँ बैडार बाबुसँग कि पाए डुने चना ए नि सट या खलबल हेर्न चना गुजुल रासा।
3: हजुर, पक्का न थोनी सतैको कारण छु ढासा झिसम विशेष स्याना चाहिँ नचन तयार नगु दु थोए वोङ्गु दस गते थो रसुवा वोगु खुसी बान लाना चाहिँ असर जुपी ठिथी थासे यको याना चाहिँ रसुवा नुवाको ढाडिङ्गे चाहिँ छेती जुगु जुल ढासा अन छेती जुया थन चाहिँ मनु न यो मरेङ्गलका चाहिँ थाय खोजुला रास आतक यो अपडेट सुयो खसा चाहिँ झिन्स सौ निए न्याम जाना चाहिँ मनु चाहिँ मरु लिसे 4216 चाहिँ वस्या अप चाहिँ मनु बेपत्ता योपट्टि चाहिँ खबर चाहिँ चिसँग निना सोया वैसन उदो रहेछ अलि यो मनु त चाहिँ प्रभाव जुया चुङदो के माथि न मस्तो ए 22,000 चाहिँ यो दु र युपट्टिसँग अपडेट नकाएछ नगुदो रहेछ थो छेटी लापिन त चाहिँ छिसँग फयाम पटेले ग्वाली यागु कुट या न कुट या न हे ठुगु सङ्किपा चाहिँ आवैगु थो असोज 3 चाहिँ थुके केन्टिङ जुल बहिदार बाबु सङ्किपा अलि थुके उठेजुगु ढेबा चाहिँ अन असर लापिन त चाहिँ ग्वाली याउ हिसाब चाहिँ ठुगु सङ्किपा चाहिँ केन्टिङ जुल वही कारण या न थौ ज्याजो सरञ्चिसँग थोए सम्बन्धित हेन यस न तै सुनाको दु ज्याजो जिगु यही पुगु टाइम है मोहला तुलसी जु
2: पक्का न ख गिनि ति छिक सँग चाहिँ फोन या न डी फेङ ए नि पी पी सो पी खु 52,44,346 अनिता जु ठो ग्वालिया ढाली किलो मन्टे घुमिसे अपन ग्वालिया न मन दैनि सा टिकट या ज्याजो जुल मोहला अछि जुनि छि सँग चाहिँ छु बिचारिन रास ओसे ठो टिकट मोला यास टय दुए दु मखला अले ठोसेन अप छु मेउ छिकपिनसँग नगर जिम्सी छु ग्वालिया मन्डुसा चाहिँ वे सङ्किपा सोच हामीले झिटो सपोर्ट या डिपे अनि चाहिँ मन्टन याने दै दै जिन अनि दै नि छि अनि दै जि
3: अछि जुनि चाहिँ फोनले चाहिँ पास जाइ दिम पास त लस खुसियाले छिपरि खाना न ते गुजी छरा स फोन पास ना चाहिँ छि लच ना दिगु दु वेकै तता आइ ल म त से लस खुसिया पाके हो नि
2: जो जो ल पा जो जो लपा गाना सुन्नु न दिया अनिसाजू मफु थोइले न किपु पाखे ख अनि अनिसाजू त नेसटे जी दक्षे नप अनि त जू नेस
4: अनिसाजू
2: अनिसा
4: हजुर
3: अले नप्तनी सुजेनजू या त नेनगु नेस छिन ठुल बलिदार बाबु संकी पाचे सुना चोया दिउ ख अथो संकी पाचे सुना निर्देशन याना दिगु जी खुसी बाले प्रभावित सुत अजुदो मरु मरु थो न बालाउ खनिन्द त यको सुबा जाजु सबोटिकाई दिला
2: पानी त कनि सो छ ख कि मखुले पक्का न झी आटिनु गटे नाप कि पासु एबले नापला नि अनि सजु छु पास पि छु ठक सो झै दिन दुसन सपोटे या नाप बनाए त इ नाप नै टिकट नि नीति सपोटे जी कन्ट्याक्ट नम्बर चाहिँ मोबाइल नम्बर चाहिँ जी पलखली पकनेगु जी आइट भए नि सो अनि सजु
3: अनिसा महजन कृतिपुर तुर्द टोल पाखी थुगीले जाजु सबोति काइदिल आधा सा तुलसी जु चिसा मेगु नेसा टेबाली
2: जिउ पक्का न मेरो
3: निसा चाहिँ सोमा पासै त चाहिँ टेटो नागु दु आवे का पिसा ब्यादी उलि सब प्याछि खकी मखु जि सन लिपाङु इले टागु जि आइ त रासा
2: आ फोने ज सपडे दिन
3: पासै त चाहिँ पासै त निसा थि दिन छि
2: मान फोने चाहिँ सिटी जु चाहिँ खलबल या नचना दिगु दु
3: उइ
2: क सुखले सा उइ कर्न लस्कु सिया पाखे भनि जोजलपा
5: हेलो जोजलपा
2: जोजलपा गन सुजाया दिए
5: जे खप सुरु बिना करत ल श्रेष्ठ युवा
2: रत्नलाल जु मफु
3: काउली पिपी है जित लुमङका दिल थगु ज्यान निरन्तरता यहाँ यहाँ जित लुमङका फोन नै यहाँ दिल अहिले थौ ज्याजो नाचनी छ नियन्त्रणा दियो ख
5: हजुर
3: हजुर पक्का
5: जीवन सदस्य चुनाव ख तर चाहिँ नाप नापति रेड क्रसमा सटी ख सहयोगको लागि तर चाहिँ आतो अधिवेशन जीवले आतको छुक डुने म सट हो
3: सतु
5: ढाइदिई नबाले ख अध्यक्ष ख रतनलाल महर्जन ख रतनलाल महर्जन ख तर चाहिँ आफ्नो कार्यक्रम देखि मरेको एक वर्ष देख ल ए ज्याटु नि बारम्बार एना भने थियो सिसा मन्टेसा उस बिबीले हेर्छु नि बम्बुल बिहा थिएछ ऊ छोटो छोटो उस बिहा दिन्थे
3: बङ्गला जेन्सी म बि सान्जिला ढेका यो समाचार रहेछु आ जी चाहिँ खासै ढाउ खसा अनि घटना जुठ्याला
5: हजुर
3: पक्का
5: जानकारी जिउ नम्बर भ्याटिदो आमा हरेक चिज भ्याटिदो आमा तिमी तिमी खपेला ओनेमीले चिन्ताला
3: ठाकुरको
5: जिल्ला छिटाला एक लागि सुधारो आठो यहाँ स्वयंमा र बासु साहे खोमा मङ्गला
3: रत्नलालज्यू हजुर
2: रत्नलाल असोज 3 गते शनिबार मखला सुन्ठ झि छटा इले चाहिँ नेपाल भाषा पाखे जुलो
5: अले
2: टिकटे निटिन चाहिँ घोटमरा साकी जिउ याट न सपोटे आदि फै झिटो न सपोटे आदि फै मुखला उइ क टिकट काये निटि आठ ज्याज खोचा व रेडे झाउट गरे आ खंजु गुडु छिक्मी चाहिँ फया पुगे पास कि बना छ
5: सोयक जो ओपिटिवे जे जुले आता खाला न पास जुले पुरिता अकि जुले आ क्लिज गता सुदा जे माबा
2: के जिउ छ सुबा
3: एक एक सुबा एक हरटना लाल श्रेष्ठ खोप चाहिँ जाजु सम्पत्तिका छाइ दिला तुलसी जो आन्चै नेसा छुइमाली वेकै त लुगु नेसा छुइगु धाइक धायुगु घ तर वेकलान चाहिँ नापाइ ए नेसा यलि सबिया छाइ दिन लुगला आ छाइ दिमा पासै त चाहिँ नेसा सक छु ना दिसनले
2: आ छाइ मे पासी नीति चाहिँ नेसा ख ठोडेका दिमा लगानी याना देका दिमा चाहिँ सियो ना चाहिँ छुखले
3: लगानी
2: कर्ता देका दिमा छुगे
3: पाना दिमा हजुर
2: अठे जुनी चाहिँ फोने झाम पासै टे लस्को स्याटे भनी जोजलपा
6: हेलो जोजलपा
2: जी जोजलपा
3: गौतम राजु ख
6: प्याकेज ल
3: हजुर गन्दी थुकुइले
6: होइले बागमाली देखा छन चाइला छन
2: छुखले तीन छिगु ना गनि ठनो याना दिउ ख
3: हजुर रत्नलाल जुन चाहिँ छितालुमङ काचना दिउ छिझाइदिला सुबा छितन अलि थौ बालकुमारी ठेङ्का झाइदि रुङ्कु दु मला छित नपलाए त झाइदि रे ल भलस क्याचना
2: रेडियो झाइदि छ जिउनि छ
3: बालकुमारीहरूले लिख्छ ला त नै छि
2: रेडियो जुन झाइदि छ टेक्निसियन नपहुँच न छिन ज्याजो निना डिफै नै छ
6: नम्बर याद मन्त्र आटको चाहिँ नि र याना जी त हिनातमा याना छ
2: सुन
6: परिवार
2: बैदार बाबुसँग किबाट लगानी याना दिम सुख उही कयो ना सुख
6: लगानी
2: घटमरा साकी ज्यू उहीको चाहिँ माडोल सर पाखे चनाडीमा भाजु ख रास ठोइले चाहिँ
3: बालकुमारी पाखिया चाहिँ छितालुमङ काइदिल एक एक सुबा छिटपिसन थारे बोटी काइदि फै नेनी पिपी सोपी खुजी स्टुडियो फोन ल्याक तर आई तरासा चाहिँ स्टुडियो इल चाहिँ निकङ्गो दिपाया इवे ढुङ्गु गुदु दिपा ढुङ्गा र छिटपिनेको फोन कल क्या गुजु आई तरासा निकङ्गु दिपा

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधी खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
4: प्रिभेन्सन इज बेटर देन क्योर। यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: हजुर थुगु निकङ्गो तिपारुङका हाक नछक लस्कुसिया नाचुना ज्याजु छिगु नेपुगुटाम क्यापिटल FM 92.4 मेगाहर्ज चुन्या नचिगु सनिगा ओ सनिगा लिक्क सचो नानी नाचुना दियो खसा www.cfmonyear.com लगइन यान दिया हनुमेन या थ्याचुना न निना दिफै लिसिए हाम्रो पात्र एप्स पाखिया न छित निना दिफै क्यापिटल FM सर्च याना दिला दासा थौ ज्याजु छिगु नेपुगु टाइम नेपुकेगु झोले नेस अजना वइचनागु दु नेस छु खले दासा तुलसीजू।
3: हजुर नि सख बैडार बाबु सङ्किपा चाहिँ डेगाडीमा सुख उही कयो चाहिँ नाक नाडीमा छिकिपिस ओके निटी चाहिँ फोने नदी फेङ्गेनी पिपी सोपी खु 52,44,346 ठो फोन ल्याए फोने न छिकिपिस चाहिँ ठो बैडार बाबु सङ्किपा डेगाडीमा सियो नाक नाडी फैमुखला अन्दाजु।
2: हजुर पक्का न थो बैदार बाबु ठो असोज 3 शनिबार केन्टिङ गुदु विशेष याना चाहिँ वङ्गु 10 वोगु थो खुसी बा नलाना प्रभावित जुया चोम्पी घापा जुया चोम्पी त चाहिँ ग्वाली याउ कठ चाहिँ चिसन थुको सङ्किपा केन्टेङ्गु ल ओके जुया चाहिँ ठोकी थो टिकट चाहिँ मु चाहिँ यहाँ सख थोए टिकट दान चाहिँ झिसा थोके थोर प्रभावित क्षेत्रे चाहिँ ग्वाली यहाँको नीति चाहिँ छौ सङ्किपा केन्टेङ्गु जुल थो फिल्म सुएको छौ
3: मनोरञ्जन
2: हजुर पक्का र थो पाटन ढोका अशोक हले चाहिँ जुटेङ्गु खरास थो सो चाहिँ निक चाहिँ केन्टेङ्गु दु सुठे चाहिँ नेपाली सुएफै ढासा ओ नेपाल भाषा चाहिँ निनेसिया
3: नेपाल भाषा चाहिँ सुन्टसिया झिँ छटा इलेजु ल अहिले नेपाली भाषा डबिङ्गियाना टोठो सङ्किपा चाहिँ छिक्मिस निनेसिया नेटा इले सोया डिफ
2: हजुर पक्का न छि आन्यवा पि पास्पि लागि चाहिँ न्याउ इले सोही दिसाज्यो तर नेवा मथुपि नेपाली भाषा र थुपि चाहिँ निनेसिया टिकट सोया दिफै उकिए लागि
3: चाहिँ हजुर टिकट युनिटी सफ्ट युनिटी चाहिँ छिकपिन्ट फोन नम्बर छ कन झिक कना छ नि फोन नम्बर चाहिँ छगो चाहिँ झिटो न सपोर्ट याडिफै छिकपिन्ट झिगो नम्बर छ कने 98,41,75,41,74 ठो चाहिँ झिटो सफ्ट युनिटी जुल 98 मेमा भाजु गौतम राज साकी जित न छिकपिन्ट सपोर्ट याडिफै उही कयागो नम्बर ख 98,41,55,65,10 98,41,55,65,10 अठे होइन बासु साईजियो नम्बर छ कना छिकबिन्द कना छ न 98,511,35,839 अनि मेमा चाहिँ अझ राजदेव जाय राजदेव बज्राचार्यजी याद न छिकिप्छ टिकट यहाँनिर सपोर्ट यादी फै उही कय सपो नम्बर ख 98,41,60,44,07 अनि मे मे पिन किन छिकिप्छ म सिपुङ्गी सपोर्ट यादी फै रासा छिठो क्यापिटल एफएम हेर्न छिकिप्छ फोन हेर्न टिकट यहाँनिर सपोर्ट यादी फै
2: हजुर पक्का न ज्याजो चिगु नेपुगु टाइम छौ ज्याजो नेपुगु टाइम डका नाम चाहिँ तै त उख तर झिगु देशीय परिस्थिति अनुसार चाहिँ थुको ज्याजोले चाहिँ ज्याजो ढाका हजुर थयौ हरेक वर्ष चाहिँ झि त नेपालले र थर छ्याज याचङ्गु ख आ चाहिँ झि देशे सदा शान्तिजीमा थयौ क्षति गब्ले न मजिमारका कामना न याना चोना ज्याजो चिगु नेपुगु टाइमै थौ नै पुगेको झोले छपु नै पुसे चङ्गु नियने मिग चिस बायो खान सुइटु नागु दु थौ चाहिँ चिस निपु मेठोकेगु चाहिँ बिचायन्च नागु ख दक्ले नापाथु
3: इ मेगबंगु बायो ख्वासे लस्ता चाहिँ भगवान ख मा भाडागु थौमे छौटे चिकपिता थौमे चाहिँ सबियादिमा पाजु ख थिमी चनादिमा पाजु हरि सुन्दर लाखी श्रेष्ठ थौकि चाहिँ मु भूमिका पाके चाहिँ ख्याली जुजु ना जामा चाहिँ मदन कृष्ण श्रेष्ठ जिउ मिठाडी गुजु थोमे चाहिँ आट निनादी छ भगवान ख महाभारा
4: सुबा

0: प्रेममा घात हुँदैन, प्रतिघात हुँदैन, प्रेममा घात हुँदैन, प्रतिघात हुँदैन, ठुलो सानो भन्ने पनि प्रेममा कुनै जात हुँदैन। ए नसाले लट्ठिएर प्रेमको कुरा गर्नेहरू, म सत्य भन्छु, प्रेममा सधैँ प्रभात हुन्छ, कहिल्यै पनि रात हुँदैन। नमस्कार, म सरु भक्त, तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98512 40 9 34।

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: हजुर थुगुली पागति पारुङ गाहक नछक लस्कुस या नच नजाजु छिगु नै पुगु टाइम जाजु छिगु नै पुगु टाइम एथौ नै पुगेको झोरले नै पुगेको रकम खुकि आजिगु देशे जुयाचुङको विषम परिस्थिति या त चाहिँ थोकाले चाहिँ वा सतेगु कुटया नचुनागु दु वहे छोले चाहिँ थौ जाजु छिगु नै पुगु टाइमे थो आवैगु असोज तीन गते केन्टेङ्गु बहिदार बाबु सङ्किपाए सम्बन्धी जोना चाहिँ ठाउँ ज्याजा न्याकाचुनाको दु ठाउँ विशेष याना चाहिँ थुगु सङ्किपा आवैगो असोज तीन गते पाटन ढोका या असोक हले केन्टेङ्गु जुल थोसो विशेष याना वङ्गु वगु थो दस गते जुगु थो खुसी बाल लाना प्रभावित जुपिन्त चाहिँ आर्थिक ग्वालिया नीति चाहिँ थुगु सङ्किपा केन्टेङ्गु ख वहे झोले ठाउँ ने सनन्तै चुनाको दु आर्थिक पिन्त
2: आर्थिक देवा वगु कलेक्सन डुगुडु व चाहिँ डको भएको कापा जिया सुनाचना डिपी र चाहिँ ग्वालिया ग्वालिया कठाइ टो च्यारिटी सो किनी टिङ्गु ख ऊ किनी टी चाहिँ छिक्पी सर फया फको बाजु मैजी सो छाइटकन मन टुनाचना ठ चाहिँ फोने सपट्या डिफेङ ए नि पी पी सो पिखु 52,446 थुकिए चना झिस चाहिँ ठोए च्यारिटी सोरे किनी टिङ्गु सह कि पाए ध्वनि चनाए छिक्पी त न्यसट्या चनाको ख डास आज त्याचुनको न्यस चाहिँ ठो सङ्किपा डेकाडीमा सुख कयो ना चाहिँ डेटालाई नियम डु होला छ म सनिर्मातना डु तर छिक्मिसा चाहिँ योगो मैले छौजको नाको नाडिसान फाछेलसँग मनाइएको मजुर अन्ताजु
1: सङ्किका सङ्किपा देका सुख ढका चाहिँ झिसा नापाङ निनाउ खरास आरासा लगानी कर्ता चाहिँ सुख ढका चाहिँ नियन्त्रण निकङ्गु निस लिस व्याधी फै थोके चाहिँ निम दु लगानी कर्ता वे कपी मध्ये छ म न्याम सियोर लिस
2: नाकामे छ म न्याम सियो ना
1: फोन ल्याएको फोन ज्याजु छ बोटिका दिफै अहिले थौ ज्याजु छ बोटिका मदिसा थो सङ्किपा सोया ग्वालियाना दि ढ्यो न बोल सकिया छु नाच नचिसन थन थिथि नम्बर चाहिँ बी नागो दु कन्फ्युज मजुका छगुरको नम्बर बी न्यु नम्बर बी थन ज्याजो ने नाचुना दिपी पासपी सक्सियो न दिमाखे दु झिगु ज्याजो या ज्यागुथी राजु राजदेवजी यागु मोबाइल नम्बर लिसे ज्याजो न्याकामी तुलसी जुयागु नम्बर छिक्पिन धाक्न छ ख बिति नागु दु कन्फ्युज मजुक रहेका चाहिँ ठो नम्बर बिति नागु ख अहिले थोरै नम्बर चाहिँ हाक्न छ मेमेमु पास पिनेको नम्बर न बिगुजी हान लिपाङ इले चाहिँ फुकसियु छक्ल सर र बिगुजी आइतर हासा थो
2: तुलसी जुयागु नम्बर सपोर्टेर जिउ नम्बर कने जी 98,41,75,41,74 छ चाहिँ जीको नम्बर जुल रास अठ्यान गौतम राज साकीजी यो नम्बर नकनेमा कैयाको नम्बर ख 98,41,55,65,10 अठ्यान राजदेव बज्राचार्यजी यो नम्बर नकने 98,41,60,44,07 ठो नम्बर स्वपोटया चाहिँ छिक्पीसँग चाहिँ टिकट एनिटी कन्फर्म याना डेटा एना बिहाना जना मजुर
1: पकान सो चाहिँ न्यु इले दु छिक्पी त गुगु इले चाहिँ श्वेत ताला वे इले चाहिँ छिक्पीसँग थौ टिकट चाहिँ क्यादी फै नेपाली भाषा अथिरहेको मतलब नेवा मठुपी नीति चाहिँ निनेसियाई सो चाहिँ प्याछी जु ढासा झि नेवा पी नीति चाहिँ सुठायो झिन्छतायो इ न प्याछी ख अलि निनेसिया निटा इ न प्याछी छिट गुगु इला ओए इले यो टिकट चाहिँ फयाम पटेल याको नहे थो टिकट या नीति सपुटैदी हिँड्न बोल सकेका छन् थो छौ मनोरञ्जन लिस लिस या चाहिँ मनोरञ्जन सङ्किपा सोया र थन मनोरञ्जन मखु के ओके चाहिँ छि बादी पीडित पिन्ता नछिसँग ग्वाली याफै आतक्क यो तथ्याङ्क अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण वा अन्तर्राष्ट्रिय संस्था पिनेको थो अठिङ्क चाहिँ आतक्क 84,000 सुया अप मनु तो चाहिँ थुके प्रत्यक्ष प्रभावित जुया चुङ्गु दूत धका चाहिँ थौ आ चिसन युजे सुए खण्डासा थो चाहिँ 2072 सालियु भुख्यान गुली चित छेटी लागु दु उलिहे थो बादी खचे छेती लागु दु झिगु देश या त घा जुया चुङ्गु दु थो इले चाहिँ चिसन फयामपतेले चिसन योकुला मफु दयु चाहिँ दैमखु चिसन भतिचा भति भति ठोपा ठोपा मिले जे है सागर बने जुई ढाथे चिसन गुली फु उली ग्वाली यागु चिसन कुटा यागु ख छि संकिपा सोया ए ग्वाली यामा ढेगुन मोडु तर चिसन फयामपतेले संकिपा सोया चाहिँ थो संकिपा औ दा चाहिँ फुकन तेगु ए जुई लासा संकिपा सोयेगु मलासा न चित नक्तनी बियो नम्बर चाहिँ स्वापुटया छि गुली ग्वाली याना दिफ है ओके चाहिँ चित स्वापुटया चाहिँ छि थगुना लिस लिस छि गुली ग्वाली याना दिउ ख उगोन चित चोका दि रिउन भलसा का
2: संकिपा सोये मला ग्वालिया मन डुपी मन्टे भाजु मैजुबी जिटन सपोटया डिफी अनि चिकमिसन चाहिँ गुली ग्वाली बिहा दिउ ख लिपलिप यो ज्याजले चिसा अनियरे कन्ना न कनेगुजी चिकमिसन गुली ग्वाली न डिगु अर चिकनि अनुमति कया धया दिल रास चाहिँ हुन चिकमिसन ज्याजले कनेगुजी मजु लन्टा जु
1: पक्का न ज्याज जिउ नि
2: पुगु टाइम छ त अनुमति बिहा दिल जुस जगत व कनेगुजी
1: हजुर पक्का न ध्याटला ग्वाली यो चीज चाहिँ चिसा कने मजु केनी मजु धाई ठाउँ कने चाहिँ आ मख्यसे चाहिँ ग्वाली या न उली अथि मजु समय परिस्थिति अनुसार चाहिँ ज्याचङ्गु दु फयामपतेले थयोगु छेती आत आ देशे झिउ देशे मोयमा तर चिसा फुगु चाहिँ चिसा कुटा चाहिँ यामा गुली पासपिसा चाहिँ प्रधानमन्त्री कोसेना तैदी रुङ्कलाजी गुली पासपिसा चाहिँ थथगु सस्त्या चुनान ग्वालियाना चुनातीगु दु थथयु लाग्या चुनान तहगु थो राशि चाहिँ धनराशि कलेक्ट याना न ग्वालियाना चुनातीगु जिफु अजन जी अझ याफु जिउ पाखे चाहिँ ठुली याउ खटका चाहिँ मन चकङका ग्वाली या खसा चाहिँ त स्वापु तैदी रु बोल सके नचुना ज्याजा चिगु यही पुगु टाइम थौ ना झिगु यही पुगु टाइम चाहिँ धाइचुनाको दु ज्याजो नाए थोए ख झिगु न्याथे जो साना झिसन यही पुगा थगु यी चाहिँ झि न्यानी वनेमा दुःख रही सदा दैचुनी दुःख त लोमङका न्यानी वने फल रास तनि छ झिगु जीवन सार्थक जी वहे हेतु ख झिगु ज्याजो चाहिँ न्याका वैचुनाको ख थौ मुख आतक प्रेम पासपी चाहिँ न्याम पासपी चाहिँ बोटी काइदिल न्याम पासपी मते चाहिँ पेगु पेमस्या नीति चाहिँ झिसा छगु हे नेसा लागु जुल आवेगु थो असोज 3 गते किन टिङ्गु संकिपा बहिदर बाबु संकिपा चाहिँ सुना चोया दिउ ख लुके सुना देका दिउ ख ढका चाहिँ नेसा नेनेउ ख उके लिस चाहिँ पेमा पासपिस न बासु साही ढका चाहिँ बिया दिउ ख रास निकङ्गु नेसा चाहिँ बहिदर बाबु चाहिँ या निर्माता पि चाहिँ सुख ढका चाहिँ नेन्च नगु ख थुके लिस प्याची मो छित थुके लिस बि त ठाकु खसाना छित ज्याजसँग बोटी कया चाहिँ ढुकु
2: नियमसियो लगानी डु छ चाहिँ सह निर्माता जुल नियम मडेले चाहिँ समस्या गर्ना कना दिसन छिकपिन्डु चाहिँ ढोपाछि लिसले मनाइयाको जी उकिनिटी चाहिँ पिपी सोपी खु 52,44,346 जीको स्थिति फोन ल्या फोनेना डिफै आज छमनियम पास पिजको फोन कल कालाई जिल्ला अन्त जिउ साइरा ज्याजो कोचाटिङ यी जुगुडु छपु मेन चिसा ठो मेरो छपनि थेकेहरूको चिसा
1: मेन हजुर क्याफे मस्त ठाउँ चाहिँ जी विशेष याना चाहिँ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज उपत्यका या समन्वय समिति पाखिया चाहिँ उपत्यका या विभिन्न होल्डिङ सेन्टर एचना वेचना दिपी पीडित पिङको सहयोगार्थ चाहिँ या नीति सुकुन्दा फिल्म्स प्रोडक्सन प्राली पाखिया चाहिँ देखादिगु हरि बहिदार बाबु संकिपा थोए वैगु असोज 3 गते शनिबार खुनु अशोक हल पाटन ढोक्या चाहिँ केन्टेङ्गु जुल्ला ढासा थो सो चाहिँ निगु सो दु सुथसिया झिन्छता व निनेसिया
2: निनेसिया नेटा यी सुन्टसिया झिन्छता यीले चाहिँ नेपाल भाषा पाखी सोयडी फैदास नेपाल भाषा मोस्यु पनि भाजुमेजु पनि नीति चाहिँ निनेसिया नेटा यीले चाहिँ नेपाली भाषा ठोए बैदार बाबु या त डबिङ याना टगो नेपाली भाषा पाखी छिक्मिसा सोयडी फै छिक्मिन्ट चाहिँ गु यी पाछिटा वया यीले यो टिकट बुक एन दिदुन इनाफ यसै चाहिँ
1: ज्याजो पाखे ब्यागु जुई ब्यागु संकिपा चाहिँ देखादी म भाजु पक्का न चोयादी म भाजु चाहिँ बासु साईजी खरासा त कि निर्माता जु रिता घेमोसु कृष्ण कुमार श्रेष्ठ जू ख अलि थोके छायाङ्कन सम्पादन चाहिँ सोहन मानन जर्जुन यानात्यु खरासा कथाहारी घेमो सुयु ख अलि आज थोके सङ्कीपाले सुसु थो मेटादिपी हिरो हिरोइन ख उके लागि अल्थो कथा गयौपति ख ओ सिके नीति चाहिँ आवै शनिबार चाहिँ छिपकी अशोक हले ठेङ्का चाहिँ थो सङ्कीपा सोइदी रिउ भल सक्या चुना ओके नीति हाक्न छ तिकटिया नीति झित स्वापुतया नीति चाहिँ धन सम्पर्क नम्बरिया नीति चाहिँ छिकपिन त हाक्न छ लुमङ्का चुनागु दु दक्ले नापा ज्याजु झिगुन यही पुगु टाइम या ज्यागुठी लुमका दिफ है 98 41 60 44 07 अथे झिगु ज्याजो न्या कवि तुलसी ज्या तन स्वापुतै दिफ है वेक यु फोन ल्याख
2: झिगु फोन ल्याख 98 41 75 41 74 अठेना गौतम राज साकी जीवन चाहिँ टिकट मिया ग्वाली आर्को बसम बिडिगुडु उक यो नम्बर नकने 98 41 55 65 10
1: हजुर आराशा जाजुलौ बायाउनेको इजुइन गुगदु थौ मु कन्यामा पासपिनाको खलबले याइ गुजुल सुजेन महर्जन कृतिपुर पाखे बुद्धरत्न बज्जाचार्य
2: नम्बानेश्वर पाखे
1: अथेन्तु अनिसा कृतिपुर पाखे रत्नलाल श्रेष्ठ खोप गौतम राज साख्य जु यल पाखे जाजु सपोर्टी काइ दिउ खौ एकपि मते थौ लक्की कलर जित ता लाम मेजु ख अनिसा महर्जन वेकलन त्याका दिगु दु पाटन समुदाय काखा स्याहार केन्द्र पाखे मिखा जाचिया गु छौ कुपन लिस्या क्यापिटल मोमो किङ जमल पाखे चाहिँ न्यू प्लेट मोमो भविको कुपन त्याका दिगु दु मेगु गिफ्ट ह्याप त्याके त तालाम पासा ख
2: विक ख गौतम राज साके ज्यू ठोइले चाहिँ बालकुमारी पाखे छन फोन याना डिम बाजु विक न चाहिँ त्याका दिगु दु माडे ये फुटु चाहिँ पाकि छ गु कुपन अठे याना चाहिँ एनटीसीया गु येरके छ या रिसर्च गर्न त्याका दिगु दु शिरपा त्याका दिपि सकल सिटा एको एको पिन्टुना शिरपा त्याया दिपि सकल सिटा चाहिँ एको एको सुबा दे छ से खौचिटो गठ ज्याज सुठ लाकि त
1: खौचि बहु छगौ तक ज्याज नेना दिल छगौ तक साथ ओके टेक्निसियन पास या त न यक यक सुझा दे सासे मेगु वाले मेगु कथ जाजो न्याकेको जी ओसिया नि हाक्न छ कछिम त छिक पिन त जालसो अशोक असोज तीन गते नाप लागेको न जी अले हजुर पकान आज आशा ज्याजो पाखे बाबा थन मे छपुन टोटी मागु दु थौ या ज्याजो पाखे जी अनिता डंगोल
2: जी तुलसी प्रजापति बाया भने ओजो फना चना बा सुबा जे मा बा
3: Time check.
4: It's 5 p.m.
3: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाय चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
4: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
5: प्रिभेन्सन इज बेटर देन क्योर। यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौ र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
6: Four megahertz.

0: तपाईँ सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: तपाईहरुलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि तीन चीजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चीज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चीज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: Now 2.4 megahertz.

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी हस्पिटलमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौ नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98 5 12 40 9 34।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: गजलुले ओखै छोपे के रम्भी मेरी माया।
3: नमस्कार, म सुरेश कुमार।
2: बैसले चटक्कै
3: तपाईँले क्यापिटल FM 92.4 MHz ट्युन गरे।

0: नमस्कार, क्यापिटल समाचारमा स्वागत छ। म मल्लिका थापा। शुरूमा मुख्य समाचारका शीर्षकहरू। हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद सीमापारसम्म प्रभाव पार्ने साझा चुनौती भएको परराष्ट्र मन्त्री खनालको दावी। जलवायु जन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीन मिलेर काम गर्नुपर्नेमा जोड। कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र। 20 वर्षमा सिक्टा सिंचाईको 51% मात्र काम पूरा। नयाँ भाका 5 वर्ष 24 अर्ब सकियो। नयाँ दिल्लीमा 18 ब्रिक्स सम्मेलन भइरहँदा काठमाडौँमा भने कूटनीतिक सन्नाटा। दुवै छिमेकी मुलुक सम्मिलित बहुध्रवीय आर्थिक मञ्चबाट नेपाल टाढिँदा पूर्वाधार र जलवायु वित्तमा लिन सकिने ठूलो लाभ गुम्ने जोखिम। इराकबाट भएको ड्रोन आक्रमणपछि साउदीद्वारा पूर्व पश्चिम तेल पाइपलाइन पनि बन्द। होर्मुजपछि विकल्पमा रहेको लाल सागरको बाटो पनि अवरुद्ध हुन सक्ने। र नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै अर्को वर्ष हुने एसिया कपका लागि छनौट। फाइनल खेलमा युएई 44 रनले पराजित।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
0: क्यापिटल समाचार। काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 MHz, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 MHz, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 MHz सहित देशका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। साथै सीएफएम अन्य .com तथा रेडियो सारङ्गी .com मार्फत पनि क्यापिटल समाचार सुन्न सकिन्छ। यस्तै क्यापिटल टीवी एसडी, क्यापिटल टीवी एसडी को फेसबुक पेज र युट्युब च्यानलमा पनि क्यापिटल समाचार हेर्न सक्नुहुन्छ। अब समाचार विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र

कार्य आवश्यक रहेकोमा उहाँको जोड़ छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देश बीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने उल्लेख गर्नुभएको छ। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। सन् 2019 स्थापित रणनीतिक साझेदारीलाई थप सुदृढ गर्दै सीमापार कनेक्टिभिटी सहज व्यापार प्रविधि सहकार्य र साझा समृद्धिमा केन्द्रित हुनुपर्ने उहाँले बताउनु भएको छ। चीनको प्रविधि र नवप्रवर्तनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै मन्त्री खनालले प्रयोगशाला अनुसन्धान नवप्रवर्धन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनु भएको छ। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले हिमाली क्षेत्रमा बढ़दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोड़िएकाले हिमाली क्षेत्रमा हुने बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनु भएको छ। चिनिया राष्ट्रपति शी जिनपिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्यविनायकमा शनिबार गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढ़ीले ठूलो जनधनको क्षति गरेको र अब पुनस्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभएको छ। भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैं जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ़नुपर्ने उहाँले बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँले बताउनुभयो। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णभीर खण्डमा मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डको आयोजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको जानकारी दिनुभएको छ। भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढ़ीपछि पहिरो तथा सड़क भाँसिएसँगै कृष्णभीर क्षेत्र अवरूद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ। नेपालको राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना शुरू भएको 20 वर्ष बितिसक्दा पनि आधा मात्र काम पूरा भएको छ। आर्थिक वर्ष 2062-63 शुरू भएको यस आयोजनामा हालसम्म 24 अर्ब रूपियाँ खर्च भइसक्दा भौतिक प्रगति जम्मा 51% मात्र पुगेको छ। बाँकेका 42,766 हेक्टर जमीनमा सिंचाई पुर्याउने लक्ष्य राखिएको यस परियोजनाबाट हाल 25,000 हेक्टरमा मात्र सुविधा पुगेको छ। ठेकेदार कम्पनीको विवाद अदालती प्रक्रिया र पूर्वाधार विस्तारका कारण पटक पटक गुरू योजना र लागत परिमार्जन हुँदै आएको छ। 2064 पहिलो गुरू योजनामा 12 अर्ब 80 करोड़ लागत अनुमान गरिएकोमा हाल स्वीकृत गुरू योजना अनुसार आयोजनाको कुल लागत 52 अर्ब 89 करोड़ रूपियाँ पुगेको छ। बजेट र जनशक्ति अभाव नभए आगामी 5 वर्षभित्र आर्थिक वर्ष 2089-90 बाँकी काम सम्पन्न गर्ने आयोजनाका निर्देशक राजु अर्यालले बताउनु भएको छ। गत आर्थिक वर्ष 2082-83 विनियोजित 1 अर्ब 57 करोड़ बजेटको 89% वित्तीय र 96% भौतिक प्रगति भएको छ। 53 किलोमिटर पूर्वी मूल नहर र पश्चिम नहरका शाखा प्रशाखाहरू पूर्ण रूपमा नबन्दा किसानहरू भने अझै समयमै सिंचाई पाउनबाट वञ्चित रहेका छन्।
भारतको नयाँ दिल्लीमा ब्रिक्स सम्मेलन

0: चलिरहँदा छिमेकी नेपाल भने कुनै स्पष्ट कूटनीतिक तयारी वा उच्चस्तरीय सहभागिता बिना पछाडि परेको देखिन्छ। चीन र भारत जस्ता उदयमान शक्तिहरूसँग जोडिएर न्यू डेभलपमेन्ट बैंक, जलवायु वित्त र पूर्वाधार विकासमा लाभ लिने अवसर नेपालले गुमाइरहेको छ। विश्व व्यवस्था तीव्र रूपमा बदलिरहेका बेला नेपालले कूटनीतिक सन्तुलन कायम राख्दै ब्रिक्ससँग साझेदारका रूपमा जोडिन ढिलाइ गर्नुहुँदैन।
1: छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन भइरहँदा नेपाल भने यस क्षेत्रीय तथा वैश्विक आर्थिक मञ्चबाट लगभग टाढै देखिएको छ। सेप्टेम्बर 12 र 13 2026 भारतमा भइरहेको सम्मेलनमा ब्राजिल, रूस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान, संयुक्त अरब इमिरेट्स, साउदी अरब र इण्डोनेशिया सहित 11 प्रमुख उदयमान अर्थतन्त्र सहभागी छन्। विश्व जनसंख्याको करिब 45% र विश्व अर्थतन्त्रको लगभग 35% हिस्सा ओगट्ने यो समूहको सम्मेलनलाई बदलिदो बहुध्रुवीय विश्व व्यवस्थाको महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ। भारतको अध्यक्षतामा भइरहेको यस पटकको सम्मेलनको मूल नाराले लचिलोपन, नवप्रवर्धन, सहकार्य र दिगोपनमा जोड़ दिएको छ। नेपालका लागि ब्रिक्सको महत्व दुई शक्तिशाली छिमेकी भारत र चीनसँगको सम्बन्धका कारण अझ बढ़ी छ। यी दुवै देश ब्रिक्सका प्रमुख शक्ति हुन् र व्यापार, डिजिटल भुक्तानी, जलवायु वित्त तथा अन्तर्राष्ट्रिय आर्थिक संरचना सम्बन्धी बहसमा प्रभावशाली भूमिका खेलिरहेका छन्। त्यसैले ब्रिक्सले निर्माण गर्ने आर्थिक नियम र संरचनाबाट नेपाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुने निश्चित छ। तर नेपालले अहिलेसम्म यस मञ्चबाट जोडिने स्पष्ट संस्थागत रणनीति बनाउन नसकेको कूटनीतिक वृत्तमा चिन्ता व्यक्त भइरहेको छ। ब्रिक्ससँग जोडिएको अर्को महत्वपूर्ण पक्ष न्यू डेभलपमेन्ट बैंक हो। चीनको सांघाईमा मुख्यालय रहेको यस बैंकले पूर्वाधार तथा विकास परियोजनामा वित्तीय सहयोग उपलब्ध गराउँदै आएको छ। नेपाल यसको सदस्य वा साझेदार मुलुक होइन। जलविद्युत, सुरुङ मार्ग, सड़क, रेल, डिजिटल पूर्वाधार लगायत क्षेत्रमा वैकल्पिक वित्तीय स्रोत खोजिरहेको नेपालका लागि बैंकसँग साझेदारीको सम्भावना अध्ययन गर्नु उपयोगी हुन सक्छ। यस्तै अन्तर्राष्ट्रिय व्यापारमा स्थानीय मुद्राको प्रयोग र अमेरिकी डलरमाथिको निर्भरता घटाउने बहस तीव्र भइरहेका बेला नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले विश्व वित्तीय प्रणालीमा आउन सक्ने परिवर्तनबारे पूर्व तयारी गर्नुपर्ने देखिन्छ। जलवायु परिवर्तनको असर भोगिरहेको नेपालका लागि ब्रिक्सको जलवायु एजेण्डा पनि महत्वपूर्ण हुन सक्छ। हिमनदी पग्लिने, हिमताल विस्फोट, बाढ़ी पहिरो र अन्य जलवायुजन्य विपदको जोखिम बढ़िरहेको अवस्थामा नेपालले हिमाली मुलुकका सरोकारलाई ठूला उदयमान अर्थतन्त्रहरूसँग जोड्न सक्ने अवसर खोज्नुपर्छ। यसै गरी नयाँ दिल्लीमै विश्वका प्रभावशाली नेताहरू भेला भएका बेला द्विपक्षीय तथा बहुपक्षीय साइडलाइन वार्ताका माध्यमबाट नेपालको व्यापार, ऊर्जा, पूर्वाधार, पर्यटन र जलवायु वित्तका विषय उठाउन सक्थ्यो। तर सम्मेलन शुरू भइसक्दा पनि नेपालको सक्रिय उपस्थिति वा उच्चस्तरीय सहभागिताबारे स्पष्ट देखिएको छैन। परराष्ट्र मन्त्रालयको तयारी भने सेप्टेम्बर 22 28 न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको सहभागितामा केन्द्रित देखिन्छ। विगतमा नेपालले ब्रिक्ससँग सम्बन्धित कार्यक्रममा सहभागिता जनाएको उदाहरण पनि छ। सन् 2016 गोवामा आयोजित ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए। नेपालले ब्रिक्समा नजिकिँदा भने कूटनीतिक सन्तुलन कायम गर्नुपर्ने चुनौती छ। भारत चीन बीचको प्रतिस्पर्धा र विवादलाई ध्यानमा राख्दै नेपालले कुनै एक पक्षतर्फ ढल्किएको सन्देश दिनुहुँदैन। त्यस्तै ब्रिक्ससँग सहकार्य बढ़ाउँदा पश्चिमा मुलुकसँगको सम्बन्धमा असर नपर्ने गरी सन्तुलित नीति आवश्यक देखिन्छ। नेपालले अमेरिका, युरोपेली संघ लगायत विकास साझेदारसँगको सम्बन्धलाई कमजोर पार्ने होइन, सबै पक्षसँग सहकार्य विस्तार गर्ने नीति लिनुपर्छ। त्यसैले प्रश्न ब्रिक्सको सदस्य बन्ने कि नबन्ने मात्र होइन, नेपालले बदलिदो विश्व व्यवस्थामा आफ्नो राष्ट्रिय हित कसरी सुरक्षित गर्ने भन्ने हो। तत्काल पूर्ण सदस्यताको हतार गर्नुभन्दा पर्यवेक्षक वा साझेदार मुलुकका रूपमा सहभागिताको सम्भावना खोज्ने, न्यू डेभलपमेन्ट बैंकसँग सहकार्य गर्ने तथा जलवायु, पर्यटन, ऊर्जा र डिजिटल पूर्वाधारलाई आफ्नो प्राथमिक एजेण्डा बनाउनेतर्फ नेपालले पहल गर्न सक्छ। विश्व व्यवस्था तीव्र गतिमा परिवर्तन भइरहेको वर्तमान समयमा सरकारले कूटनीतिक अलमल त्यागेर विश्व समुदायसँग सक्रिय, सुझबुझपूर्ण र गतिशील कूटनीति अप्नाउनु अपरिहार्य भइसकेको छ।
0: मधेस प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अन्तर्गतका स्वास्थ्य निकायलाई पत्राचार गर्दै आर्थिक वर्ष 2083-84 लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो। मन्त्रालयका अधिकृत सातौं वच्चेलाल शाह तेलीले हस्ताक्षर गरेको पत्रमा 2083 असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाइएको उल्लेख छ। मन्त्रालयका अनुसार प्रदेश मन्त्री परिषदको 2083/4/28 गतेको निर्णय अनुसार अस्थायी दरबन्दी सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न लागिएको उल्लेख रहेको छ। सोही निर्णयबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै निर्देशन पालना गर्न भनिएको छ। पत्र प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य तालिम केन्द्र तथा प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय र प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूलाई पठाइएको छ। मन्त्रालयले अस्थायी दरबन्दीमा रहेका कर्मचारीको कामकाज र हाजिरी सम्बन्धी व्यवस्थामा एकरूपता कायम गर्न यस्तो निर्देशन जारी गरेको जनाएको छ। वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 66 वर्षको उमेरमा निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई शनिबार बिहान उहाँलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभएको छ। 2016 साल माघ 7 गते इलाममा जन्मिएका गौतम काठमाडौँको थानकोटमा बस्दै आउनुभएको थियो। उहाँको आइतबार अन्तिम संस्कार गरिने भएको छ। जेएनजी आन्दोलन र चुनावी पराजयपछि संकटमा परेको एमालेमा नेतृत्व परिवर्तनलाई लिएर तीव्र ध्रुवीकरण बढ़ेको छ। महासचिव ईश्वर पोखरेलले 65 पृष्ठको प्रतिवेदन मार्फत अध्यक्ष ओलीको राजीनामा मागेका छन् भने उपाध्यक्ष बादलले बाह्य षड्यन्त्र देखाउँदै ओलीको बचाव गरेका छन्।
2: गत वर्षको जेएनजी आन्दोलन र फागुन 21 को निर्वाचन पश्चात नेकपा एमाले गम्भीर अस्तित्व रक्षाको संकटबाट गुज्रिरहेको छ। राष्ट्रिय राजनीति र जनस्तरमा पार्टीको लोकप्रियता तीव्र रूपमा खस्किएको छ भने यो निराशा तल्लो तहका कार्यकर्ता, जनसंगठनदेखि पार्टीको केन्द्रीय तहसम्मै फैलिएको छ। अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली, सांगठनिक कार्यक्षमता र बढ्दो जनअस्वीकार्यताका कारण पार्टीभित्रै नेतृत्व परिवर्तन र पुस्तान्तरणको माग सर्वाधिक जोडका साथ उठ्न थालेको छ। पार्टीभित्रैबाट उठेका आवाजहरूले वर्तमान नेतृत्वको निरन्तरतामाथि कड़ा प्रश्न चिन्ह खड़ा गरेका छन्। पार्टीद्वारा गठित निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले तयार पारेको 65 पृष्ठ लामो प्रतिवेदनले एमालेको वर्तमान संकटलाई गम्भीर रूपमा उजागर गरेको छ। महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत उक्त प्रतिवेदनमा पार्टी संकटमा पर्नुको मुख्य नैतिक जिम्मेवारी लिँदै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट विदा लिनुपर्ने स्पष्ट निष्कर्ष निकालिएको छ। निर्वाचनमा भएको पराजयलाई सामान्य सांगठनिक धक्का मात्र नभई जनसम्बन्धको क्षयिक आर्थिक अपारदर्शिता र प्रचार प्रणालीको असफलताको परिणाम भनिएको छ भने कार्यकर्ताको मनोबल उकास्न र जनस्तरमा गुमेको विश्वास पुनर्स्थापना गर्न विधिमा आधारित नेतृत्व परिवर्तन र पुस्तान्तरणलाई अपरिहार्य ठानिएको छ। महासचिव पोखरेलले प्रतिवेदनमा अध्यक्षको राजीनामा माग गरिएपछि त्यसको काउन्टरका रूपमा उपाध्यक्ष रामबहादुर थापा बादलले 39 पृष्ठ लामो छुट्टै प्रतिवेदन कार्यदलमा पेश गरेका छन्। उक्त प्रतिवेदनमा निर्वाचनमा पार्टी पराजित हुनुको मुख्य कारक आन्तरिक नेतृत्व वा अध्यक्ष ओली नभई राजनीतिक कारण र बाह्य षड्यन्त्र रहेको जिकिर गरिएको छ। साथै 2015 सालमा स्थापक नेता पुष्पलाल श्रेष्ठ पराजित भएको र 2064 सालमा माधव कुमार नेपालले राजीनामा दिएको दृष्टान्त दिँदै एउटा निर्वाचन हार्दैमा अध्यक्षले राजीनामा दिन नपर्ने दावी गरिएको छ। साथै महासचिवको प्रतिवेदनलाई निर्वाचन समीक्षा भन्दा पनि अध्यक्ष ओलीलाई हटाउने प्रायोजित दस्तावेजका रूपमा व्याख्या गरिएको छ। केन्द्रीय सचिवालयदेखि केन्द्रीय कमिटीसम्म अल्पमतमा पर्दा र जनस्तरमा अविश्वास बढ्दा पनि अध्यक्ष ओलीले नेतृत्व नछाड्ने कडा अडान लिएका छन्। पार्टीभित्र देखिएको यो तीव्र ध्रुवीकरणले एमालेको आन्तरिक लोकतन्त्रलाई गम्भीर मोडमा पुर्याएको छ, जहाँ जनभावना र कार्यकर्ताका सुझावलाई कागजी दस्तावेजमै सीमित राखेर कुनै एक व्यक्तिको सत्ता जोगाउन समानान्तर प्रतिवेदन खडा गरिनुले संस्थागत पद्धतिमाथि ठूलो प्रश्न चिन्ह खडा गरेको छ। हाल कार्यदलका दुवै प्रतिवेदनमाथि अध्ययन गर्न समय छुट्याइएको छ र आवश्यक रूपमा बसेर ती प्रतिवेदनहरूलाई एकरूपता दिँदै एकीकृत प्रतिवेदन तयार पार्ने निर्णय गरिएको छ। कुनै एक व्यक्तिको पद जोगाउनु वा अन्ध समर्थन गर्नुले मात्रै पार्टी पुनर्गठन हुन सक्दैन। वर्तमान राजनीतिक डिस्कोर्स र जनचाहनालाई आत्मसात गर्दै परम्परागत यथास्थितिबाट मुक्त हुनुपर्ने देखिन्छ। तसर्थ केवल व्यक्तिको विदाई वा बचाउमा सीमित नभई सैद्धान्तिक वैचारिक सांगठनिक र नीतिगत सलक्रिया नै नेकपा एमालेका लागि नयाँ राजनीतिक पुनर्जागरणको एकमात्र ठोस प्रस्थान बिन्दु बन्न सक्छ।
0: तपाईँ क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज सहित देशभरका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ क्यापिटल समाचार सुन्दै हुनुहुन्छ। यस्तै क्यापिटल टीभी एचडी, क्यापिटल टीभी एचडी को फेसबुक पेज र युट्युब च्यानलमा पनि क्यापिटल समाचार हेरिरहनु भएको छ।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्थ टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: हिमाल वरिपरि
2: सन् 2020 गलवान उपत्यकामा भएको घातक झडपपछि भारत र चीनबीच चिसिएको सम्बन्ध विस्तारै सामान्य अवस्थातर्फ फर्कन थालेको छ। नयाँ दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र 7 वर्षपछि भारत भ्रमणमा गएका चिनिया राष्ट्रपति शी चिनफिङबीच भएको भेटवार्तालाई सम्बन्ध सुधारको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ। अक्टोबर 2024 भएको सैन्य फिर्ता सम्बन्धी सहमतिपछि दुई देशबीच राजनीतिक तथा कूटनीतिक सम्वादले निरन्तरता पाएको छ। सीमा क्षेत्रमा अझै पूर्ण विश्वासको वातावरण नबने पनि र अरूणाचल प्रदेश तथा चिनिया लगानीमाथि भारतीय कडाई जस्ता विवाद कायम रहे पनि दुवै देश आर्थिक आवश्यकताका कारण नजिकिएका छन्। हाल भारतले चीनसँग प्रत्यक्ष हवाई सेवा पुनः सञ्चालनमा ल्याएको छ भने व्यावसायिक भिसा प्रक्रियालाई खुकुलो बनाएको छ। आर्थिक वर्ष 2025-26 चीन भारतको सबैभन्दा ठूलो आयात स्रोत बन्दै 132 अर्ब डलरको व्यापार भएको छ। समग्रमा भारत चीन सम्बन्ध सुरक्षा चिन्ता र अविश्वासकै बीच सावधानीपूर्ण सुधारको चरणमा प्रवेश गरेको छ। चिनिया राष्ट्रपति शी चिनफिङ शनिबार नयाँ दिल्ली पुग्नु भएको हो। 7 वर्षपछि ब्रिक्स सम्मेलनमा भाग लिन उहाँ भारत जानुभएको हो। नेपाल र चीनको सीमा क्षेत्र हिल्सा नाकाबाट पहिलो पटक औपचारिक रूपमा नेपाली जड़ीबुटी चिराइतो निर्यात भएको छ। व्यापारीले काठमाण्डुको भन्सार विभागबाट क्वारेन्टाइनको पत्र ल्याएपछि हिल्सा नाकाबाट यो जड़ीबुटी निकासी गरिएको हो। पहिलो पटक औपचारिक रूपमा नेपालको मध्य पहाड़मा उत्पादन हुने जड़ीबुटी चिराइतो हिल्सा नाकाबाट चीनतर्फ निकासी भएको नामखा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनु भएको छ। हिल्सामा क्वारेन्टाइन स्थापना नभएकाले काठमाण्डुबाटै व्यापारीले पत्र ल्याएपछि हिल्साबाट चीनको ताक्लाकोटतर्फ यो चिराइतो निकासी भएको उहाँले जनाउनु भएको छ। सुर्खेत हुँदै सिमकोटबाट हिल्सा नाकामा नेपाली ट्रकमा ढुवानी भएको यो चिराइतो हिल्साको सिमानाबाट चिनिया ट्रकमा लोड गरेर पठाइएको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जोशीले जानकारी दिनुभएको छ। इराकबाट भएका श्रृंखलाबद्ध ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो महत्वपूर्ण पूर्व पश्चिम अर्थात इस्ट वेस्ट तेल पाइपलाइन बन्द गरेको छ। बिहिबार भएका यी आक्रमणमा पाइपलाइनका पम्पिङ स्टेशनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। हालसम्म कसैले जिम्मेवारी नलिएको यस घटनाको क्षति मूल्यांकन र सुरक्षाका लागि साउदी ऊर्जा मन्त्रालय खटिएको छ। इरान युद्धका कारण मुख्य व्यापारिक मार्ग हो होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले दैनिक करिब 50 लाख ब्यारेल तेल पश्चिमी तटको यानबुर बन्दरगाह पुर्याउन यसै पाइपलाइनको सहारा लिएको थियो। तर यो विकल्प पनि बन्द भएपछि विश्वव्यापी तेल आपूर्तिमा गम्भीर संकट पैदा भएको छ। नेपाल एसएससी प्रिमियर कपको च्याम्पियन बनेको छ। साथै इतिहास दोहोर्याउँदै एक दिवसीय एसिया कपमा पुग्न सफल भएको छ। एसएससी प्रिमियर कपको क्रिकेटको आज भएको फाइनल खेलमा युएईलाई 44 रनले हराउँदै नेपाल उपाधिसहित अर्को वर्ष हुने एसिया कपमा पुगेको हो। यसअघि पहिलो पटक सन् 2023 फाइनलमा पनि नेपालले युएईलाई नै हराएर एसिया कप खेलेको थियो। खेल समाचार सँगै अहिलेलाई क्यापिटल समाचार सकियो। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू फेरि एकपटक। हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद सीमापारसम्म प्रभाव पार्ने साझा चुनौती भएको परराष्ट्र मन्त्री खनालको दावी। जलवायु जन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीन मिलेर काम गर्नुपर्नेमा जोड़। कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र। 20 वर्षमा सिक्ता सिंचाईको 51% मात्र काम पूरा। नयाँ भाका 5 वर्ष 24 अर्ब सकियो। नयाँ दिल्लीमा 18 ब्रिक्स सम्मेलन भइरहँदा काठमाडौँमा भने कूटनीतिक सन्नाटा। दुवै छिमेकी मुलुक सम्मिलित बहुध्रुवीय आर्थिक मञ्चबाट नेपाल टाढिँदा पूर्वाधार र जलवायु वित्तमा लिन सकिने ठूलो लाभ गुम्ने जोखिम। इराकबाट भएको ड्रोन आक्रमणपछि साउदीद्वारा पूर्व पश्चिम तेल पाइपलाइन पनि बन्द। होर्मुजपछि विकल्पमा रहेको लाल सागरको बाटो पनि अवरुद्ध हुन सक्ने। र नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै अर्को वर्ष हुने एसिया कपका लागि छनौट। फाइनल खेलमा यूएई 44 रनले पराजित। हौस् त अहिलेलाई क्यापिटल समाचार सकियो। म मल्लिका थापा बिदा हुन्छु।

0: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
1: तपाईहरुलाई एउटा कुरा भन्छु ल, आगलागी हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर। फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
1: गजलुले आँखै छोप्ने के राम्री मेरी माया
2: नमस्कार म सुरेश कुमार
1: बैसले चटक्कै
2: तपाईँले क्यापिटल एफएम 92.4 मेगाहर्ज ट्युन

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: गजलुले ओखै छोप्ने के रम्भी मेरी माया।
3: नमस्कार, म सुरेश कुमार।
2: बैसले चटक्कै
3: तपाईँले क्यापिटल FM 92.4 MHz ट्युन

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौं, न हतारियौं, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 7 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: Capital FM 92.4 Saint Percentios.
1: मित्रता सद्भाव र संस्कृतिको पुल कार्यक्रम हिमाल वारी पारी क्यापिटल मिडिया ग्रुपको विशेष प्रस्तुति कार्यक्रम हिमाल वारी पारी

नमस्कार, हिमाल वारिपारीमा यहाँलाई स्वागत छ। म प्रस्तुता मल्लिका थापा। कार्यक्रम हिमाल वारिपारी तपाईँ काठमाडौँ र आसपासका जिल्लामा क्यापिटल एफएम 92.4 मेगाहर्ज, कोशी प्रदेशमा रेडियो सारङ्गी 101.3 मेगाहर्ज, गण्डकी प्रदेशमा रेडियो सारङ्गी 93.8 मेगाहर्ज सहित देशका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। साथै सीएफएम अन्य.com तथा रेडियो सारङ्गी.com मार्फत पनि हिमाल वारिपारी सुन्न सक्नुहुन्छ। यो सँगै क्यापिटल टीवी एचडी, क्यापिटल टीवी एचडी को फेसबुक पेज र युट्युब च्यानलमा पनि तपाईँले हिमाल वारिपारी हेर्न र सुन्न सक्नुहुन्छ। कार्यक्रम हिमाल वारिपारीमा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा चर्चा गर्छौ। कार्यक्रममा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्ध, एक अर्को देशका पारस्परिक मित्रता र नेपाल चीन बीचको आर्थिक, सामाजिक, सांस्कृतिक, भाषा र चीन झल्काउने विभिन्न सामग्री प्रस्तुत गर्छौ। आजको कार्यक्रममा चीन नेपाल बीचका विभिन्न गतिविधिका साथै चीनलाई चिनाउने एक वृहत परिचय र चिनिया भाषाको गीत पनि रहनेछ। यसका साथै आजको कार्यक्रममा भोटेकोसी बाढ़ीपछि चीनको सहयोगमा नेपाल आएको ड्रोन मार्फत राहत वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको सम्बन्धी एक विशेष रिपोर्ट र जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू जोखिममा रहेको सन्दर्भमा चिनिया विज्ञान प्रतिष्ठानबाट भूगर्भ शास्त्रमा विद्यावारिधि गर्नुभएका नेपाली विज्ञ डाक्टर उपेन्द्र बरालको कुरा सुन्छौं।

चीन बीचको सम्बन्ध भौगोलिक मात्रै होइन ऐतिहासिक रूपमा पनि अत्यन्त लामो रहेको छ। नेपाल र चीनको सम्बन्ध अविच्छिन्न पारस्परिक रूपमा अघि बढ़िरहेको छ। चीनले आर्थिक समृद्धिमा गरेका महत्वपूर्ण उपलब्धिहरू, चीनका भोगाई तथा त्यसबाट नेपालले लिन सक्ने लाभहरू प्रचुर मात्रामा रहेका छन्। एउटा छिमेकी राष्ट्र मात्रै भएर होइन, चीनले आफैमा गरेको समृद्धिको लाभ नेपालले पनि लिन सक्छ। यो सँगै चीनले नेपालको विकासमा महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ। अबको क्रममा नेपाल चीन सम्बन्धी समाचार गतिविधि।

राष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकी विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। फाउन्डेशन फर पीस डेभलपमेन्ट एण्ड सोशलिजमले शनिबार काठमाडौँमा आयोजना गरेको काष्ठमण्डप डायलगमा मन्त्री खनालले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकी विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको हो। उहाँले विपदको समयमा चीन सरकारले तुरन्त उपलब्ध गराएको आपतकालीन सहायता प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले हिमताल विस्फोट र अन्य प्राकृतिक प्रकोपबाट बच्न रियल टाइम सैटेलाइट डेटा आदान प्रदान संयुक्त मौसम पूर्वानुमान र पूर्व सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले नेपाली चिया कफी र जड़ीबुटीलाई चिनिया बजारमा सहज पहुँच दिन नेपालमै अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टीन तथा प्रमाणीकरण प्रयोगशाला स्थापना गर्न प्राविधिक सहकार्य आवश्यक रहेको धारणा राख्नु भएको छ। उहाँले भ्रेकुटी र प्राचीन व्यापारिक मार्गको स्मरण गर्दै विद्वान विद्यार्थी अनुसन्धानकर्ता र व्यापारी मार्फत जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउनु पर्ने उल्लेख गर्नुभएको छ। नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ़दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा शनिबार आयोजित काष्ठमण्डप संवादमा उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोड़िएकाले हिमाली क्षेत्रमा हुने बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने उल्लेख गर्नुभएको हो। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम कुनै देशको सीमाभित्र मात्र सीमित नरहने भन्दै विपद व्यवस्थापनमा क्षेत्रीय र सीमापार सहकार्य आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभएको छ। राजदूत झाङले हिमाली विपदको जोखिम न्यूनीकरणका लागि नेपाल र चीनबीच जल तथा मौसम सम्बन्धी निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। विपदको पूर्व सूचना प्रणाली विकास अत्याधुनिक प्रविधिको प्रयोग तथा संयुक्त आपतकालीन उद्धार अभ्यासलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ। चीनले विपदका बेला नेपाललाई गरेको सहयोगले दुई देशबीचको सहकार्यको महत्व देखाएको उहाँले स्पष्ट पार्नुभएको छ। गत अगस्त 26 बाढ़ी तथा पहिरोपछि चीनले नेपाललाई 24 लाख अमेरिकी डलर नगद सहयोग उपलब्ध गराएको उहाँले जानकारी दिनुभएको छ। यसका साथै ड्रोन बेलेब्रिज डीएनए परीक्षण उपकरण र उद्धार डुंगा लगायत सामग्री हस्तान्तरण गरिएको उहाँले बताउनु भएको छ। विपद व्यवस्थापनका लागि सुरुङ उद्धार डीएनए पहिचान तथा फोरेन्सिक पहिचानमा विशेषज्ञता भएका 24 जना विज्ञ समेत नेपाल पठाइएको उहाँले जानकारी दिनुभएको छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम आगामी दिनमा थप गम्भीर बन्न सक्ने भएकाले पूर्व तयारी सूचना आदान प्रदान र उद्धार क्षमतालाई बलियो बनाउनु पर्ने उहाँले बताउनु भएको छ। नेपाल र चीनले हिमाली विपदलाई साझा चुनौतीका रूपमा लिएर हरित विकास स्वच्छ ऊर्जा वातावरण संरक्षण र विपद प्रतिरोधी पूर्वाधार निर्माणमा सहकार्य विस्तार गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। करिब 6 वर्षदेखि रोकिएको भारत चीन बीचको प्रत्यक्ष यात्रुवाहक हवाई सेवा पुनः शुरू हुने भएको छ। चाइना साउदर्न एयरलाइन्सले आगामी 21 सेप्टेम्बरदेखि ग्वान्झाउ नयाँ दिल्ली नियमित उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको हो। कोविड 19 महामारीपछि अन्तर्राष्ट्रिय उडान खुले पनि सन् 2020 गलवान झडपपछि बढ़ेको सीमा तथा कूटनीतिक तनावका कारण भारत चीन बीच प्रत्यक्ष हवाई सम्पर्क सामान्य बन्न सकेको थिएन। त्यसैले नयाँ उडानलाई दुई देश बीच सम्बन्ध क्रमशः सुधार हुँदै गएको व्यावहारिक संकेतका रूपमा हेरिएको छ। चाइना साउदनका अनुसार नयाँ दिल्ली उडान शुरू भएपछि दक्षिण एसियामा उसका 8 आउने जाने मार्गमा प्रत्येक साता एक

0: सय भन्दा बढ़ी उडान सञ्चालन हुनेछन्। प्रत्यक्ष उडानले यात्रुलाई तेस्रो देश हुँदै यात्रा गर्नुपर्ने बाध्यता घटाउनुका साथै व्यापार, पर्यटन र जनस्तरको आवत सावत सहज बनाउने अपेक्षा गरिएको छ। यो घोषणा चिनिया राष्ट्रपति शी जिनपिङको भारत भ्रमणको पूर्व सन्ध्यामा आएको हो। करिब 7 वर्षपछि हुने उनको भारत भ्रमणलाई दुई देशबीच उच्च स्तरीय संवाद पुनः सक्रिय बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यद्यपि सीमा विवाद लगायत सबै समस्या समाधान भइसकेका छैनन्, तर प्रत्यक्ष उडान, उच्च स्तरीय संवाद र व्यापारिक सम्पर्क पुनः बढ्नुले दुई एसियाली शक्ति बीचको सम्बन्धलाई व्यावहारिक रूपमा सामान्य बनाउने बाटो खोल्न सक्ने देखिएको छ। चीनमा लगानी र व्यापारका अवसरप्रति विश्वका बहुराष्ट्रिय कम्पनीको आकर्षण बढ्दै गएको देखिएको छ। सेप्टेम्बर 8-11 बेजिङमा आयोजित 26 चीन अन्तर्राष्ट्रिय लगानी तथा व्यापार मेला CIFIT सहभागी व्यवसायी तथा सरकारी प्रतिनिधिहरूले चीनलाई दीर्घकालीन रणनीतिक साझेदारका रूपमा हेर्न थालेको बताएका छन्। साउदी ओरामकोका डाउनस्ट्रीम व्यवसायका अध्यक्ष मोहम्मद अल कतानीले चीनमा कम्पनीको लगानी 33 अर्ब अमेरिकी डलर भन्दा बढ़ी पुगेको बताउँदै चीनलाई महत्वपूर्ण बजारसँगै दीर्घकालीन रणनीतिक साझेदारका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार चीनसँगको सहकार्य व्यवसाय र लगानीमा मात्र सीमित नभई पारस्परिक विश्वास तथा साझा मूल्य सिर्जनासँग पनि जोड़िएको छ। यस वर्षको मेलामा 129 देश तथा क्षेत्रका 1200 भन्दा बढ़ी सरकारी निकाय तथा व्यावसायिक प्रतिनिधि मण्डल र 30 अन्तर्राष्ट्रिय संस्था सहभागी भएका थिए। यो मेलाको इतिहासमै सबैभन्दा ठूलो सहभागिता भएको आयोजकले जनाएको छ। मेलामा सहभागी बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूले चिनिया उद्योग तथा कारखानाको भ्रमणलाई स्थानीय बजार बुझ्ने र नयाँ अवसर पहिचान गर्ने माध्यमका रूपमा उपयोग गरेका थिए। विश्व अर्थतन्त्रमा अनिश्चितता बढ़िरहेका बेला चीनले विदेशी लगानीका लागि बजार पहुँच विस्तार, विदेशी कम्पनीलाई राष्ट्रिय व्यवहार तथा सेवा समर्थन प्रणाली सुधारमा जोड़ दिइरहेको छ। मेलाले चीन अवसर 2.0 मार्फत खुलापन, सहकार्य र पारस्परिक लाभलाई निरन्तरता दिने स्पष्ट संकेत दिएको छ। नेपाल र चीनको सीमा क्षेत्र हिल्सा नाकाबाट पहिलो पटक औपचारिक रूपमा नेपाली जड़ीबुटी चिराइतो निर्यात भएको छ। व्यापारीले काठमाडौँको भन्सार विभागबाट क्वारेन्टाइनको पत्र ल्याएपछि हिल्सा नाकाबाट यो जड़ीबुटी निकासी गरिएको हो। पहिलो पटक औपचारिक रूपमा नेपालको मध्य पहाड़मा उत्पादन हुने जड़ीबुटी चिराइतो हिल्सा नाकाबाट चीनतर्फ निकासी भएको नामखा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनु भएको छ। हिल्सामा क्वारेन्टाइन स्थापना नभएकाले काठमाडौँबाटै व्यापारीले पत्र ल्याएपछि हिल्साबाट चीनको ताक्लाकोटतर्फ यो चिराइतो निकासी भएको उहाँले जनाउनु भएको छ। सुर्खेत हुँदै सिमकोटबाट हिल्सा नाकामा नेपाली ट्रकमा ढुवानी भएको यो चिराइतो हिल्साको सिमानाबाट चिनिया ट्रकमा लोड गरेर पठाइएको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसले बताउनु भएको छ। हिमाल वारिपारीका श्रृंखलाहरूमा हामी नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रभावकारी बनाउन आवश्यक सामग्री प्रसारण गर्दै आइरहेका छौं। अबको क्रममा चीनलाई चिनाउने एक सामग्री।
1: छु लुङले सफलताका साथ मुमा महारानी चाओलाई सम्झाउने गरेको कथा। ईसापूर्व 5 शताब्दीमा चीनको युद्धरत राज्यकालको कुरा हो। चाओ राज्यको शासन मुमा महारानी चाओको हातमा थियो। शक्तिशाली चीन राज्यले चाओ राज्य विरूद्ध युद्ध शुरू गर्ने योजना बनाएको थियो र चाओ राज्यले आफूसित राम्रो सम्बन्ध भएको छी राज्यसित गुहार माग्दाखेरि छी राज्यले आफ्नो स्वार्थका लागि मुमा महारानी चाओले आँखाको नानी जस्तो पालिएको कान्छो छोरो चाङ आन च्यूलाई बन्धकका रूपमा छी राज्यमा पठाएपछि मात्र फौज पठाएर सहयोग गर्न स्वीकार्ने शर्त प्रस्तुत गरेको थियो। तर मुमा महारानीले कान्छो छोरालाई अति नै माया गर्ने गरेकाले छी राज्यमा पुगेपछि उसलाई कुनै खतरा हुन्छ कि भन्ने डर लागेकाले निर्णय गर्न ढिलासुस्ती गरिरहेकी थिइन्। मन्त्रीहरूले देशको सुरक्षाका लागि मुमा महारानी छि राज्यको शर्त स्वीकार्न अनुरोध गरेका थिए। फलत मुमा महारानी एकदमै रिसाइन्। उनले मन्त्रीहरूलाई कहाँसम्म भनिन् भने अबदेखि फेरि कसैले यस विषयमा कुरा उठाउन चाहने हो भने मैले जरुर पनि सोझै उसको मुखमा थुक्नेछु। त्यस दिन अति प्रतिष्ठित मन्त्री छु लोङले मुमा महारानीसँग भेट गर्न अनुरोध गरे। सायद उनी त्यही बन्दक सम्बन्धी कुराका लागि आउन लागेका होलान् भन्ठानेकाले मुमा महारानी मुख अध्यारो पारेर कुरिरहिन्। तर छु लोङले जब मुमा महारानीसँग भेटे मुमा महारानी कहाँ सोधनी गर्न नआएको धेरै दिन भयो। आजकल हजुरलाई सन्चै छ कि? यही बुझ्नका लागि पो भेट्न आएको हुँ, उनले यति मात्र भने। मुमा महारानीले भनिन्, आजकल मेरो हिडुल धेरै छैन, साथै खाना पनि कम खाने गरेकी छु। छुलोङले भने, अचेल मेरो पनि खाने रुचि छैन, तैपनि अलि बढी खाना सकियोस् भन्नका साथ सकी नसकी केही घुमफिर गर्ने नाउँमा दिनहुँ 1-2 किलोमिटर जति हिँड्ने गरिरहेको छु। यसो गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ। मुमा महारानीले म त यो गर्न सक्दिन भनिन्। दैनिक जीवनमा एक अर्का बीच गफसप भइरहेको जस्तो अवस्थामा बिस्तारै बिस्तारै मुमा महारानीको झोक केही घटेको पनि पाइयो। यो देखेर छु लोङले कुरा थप्दै भने, मेरो सुची नामको छोरो छ, ऊ कान्छो भएकाले योग्य हुन नसके तापनि मैले सधैँ नै बढी माया गरिरहेको छु। म त बुढो भइसके, उसलाई दरबारको एक रक्षक हुने मौका दिनका लागि यहाँ म हजुरलाई अनुरोध गर्दछु। मुमा महारानीले स्वीकार गर्नुका साथै ऊ कति वर्षको भयो भनेर सोधिन्। छुलोङले जवाफ दिए, 15 वर्ष। उमेर सानो भए पनि म बित्नुभन्दा अघि उसलाई हजुरको रेखदेखमा राखिदिने मेरो आशा छ। मुमा महारानीले तपाईँ जस्ता पुरुषले पनि आफ्नो कान्छो बाबुलाई यसरी पुलपुलाइरहनु सोच्न नसकिनु कुरा हो भनिन्। यस्तो कुरामा आइमाई भन्दा लोग्ने मान्छेलाई अझ मातिएको हो कि? छुलोङले जिस्क्याए। मुमा महारानीले मुस्कुराउँदै भनिन्, कहाँ हुन सक्छ र, आइमाईले पो आफ्नो कान्छोलाई बढ्ता माया गर्दा रहेछन्। मुमा महारानीको मनोभावना निकै सुधार आएको बुझेपछि छुलोङले अझ कस्तै भने, बा आमाले आफ्ना छोरा छोरीलाई माया गरेर उनीहरूका बारेमा दूरदृष्टिबाट सोच्नु पनि मामुली कुरा हो। मुमा महारानीले यो कुरा पनि मानेकाले छुलोङले अचानक प्रसङ्गलाई चाहिने दिशातर्फ मोड्दै भने, तर मलाई के लाग्छ भने हजुरले आफ्नो छोराको लागि पूर्ण दूरदृष्टि सोच्न सक्नु भएन। मुमा महारानीले पटक्कै नबुझी यसो भन्नुको कारण के हो भनेर सोधे। छु लोङले भने, प्राचीन कालदेखि आजसम्म पनि राज परिवारका सन्ततिले धेरै पुस्तासम्म शासन व्यवस्था सञ्चालन गर्न सकेको उदाहरण एकदमै कमै देखिएको छ। उनीहरूमा यस सम्बन्धी क्षमता नभएको पाइएको छ। कारण यो नै रहेछ, उनीहरू निकै उच्च स्थानमा बसिरहे तापनि आफ्नो देशका लागि कुनै श्रेयदान गर्न सकेका छैनन्। यसरी उनीहरू सत्तामा आएपछि टिक्न असमर्थ हुन्छन्। अहिले हजुरले छाङ आन च्यूलाई उच्च स्थानमा राख्नुका साथै उनलाई प्रशस्त जग्गा जमिन तथा धन सम्पत्ति पनि प्रदान गर्नुभयो, तर उनलाई समयमै देशका लागि श्रेयदान गर्न लगाउन भने हजुर चाहनुहुन्न। हजुर कुनै दिन छोडेर जानुभयो भने छाङ आन्च्युन केचा ओ राज्यमा टिक्न सक्छन् त? यसकारण नै हजुरले उनका लागि पूर्ण दूरदृष्टिले नसोच्नु भएको मैले ठहर गरेको छु। मुमा महारानीले छुलोङको कुरा सुनिसकेपछि पो राम्ररी बुझिन्। वास्तवमा उनी पनि आफ्नो छोरालाई बन्दकका रूपमा पठाउन सम्झाउनका लागि आएका हुन्। तर यस क्रममा थाहा नहुँदा नहुँदै पनि मुमा महारानीको हठधर्मिता पग्लेर गइसक्यो। फलत चाओ राज्यले बग्गी घोडा तथा कर्मचारी आदि लगायत पूर्ण व्यवस्था मिलाउने गरी छाङ आन च्युनलाई बन्दक भएर बस्न छि राज्यमा पठाउने निर्णय गर्यो। त्यसपछि मात्र छि राज्यले चाओ राज्यमाथि आक्रमणको खतरा आइपर्न साथ फौज पठाएर सहयोग गर्न मन्जुरी दियो। परालले मोडेको डुङ्गाद्वारा बाँड बटुलेर लिने कथा। यो इसाई पूर्व 3rd शताब्दीतिरको कथा हो। त्यसबेला चीनको भूभागमा वै, सु र वु तीनवटा राज्य आपसमा मुखामुख गरिरहेको स्थिति देखिएको थियो। तीमध्ये वै राज्य उत्तरी भेगमा परेको थियो भने सु राज्य दक्षिण पश्चिमी भेगमा र वु राज्य दक्षिण भेगमा। यसैबीच एकैपल्ट वै राज्यले जलमार्ग मार्फत याङची नदीको छेउछाउमा अवस्थित वु राज्यमाथि धावा बोल्न भनेर ठूलो संख्यामा सैनिकहरू पठाएको थियो र केही दिनमै वै राज्यको सेना वु राज्यको सीमादेखि नजिकै पुगी हमलाका लागि अनुकूल मौका पर्खन भनेर नदीको किनारमा छाउनी बनाएर बसे। सु राज्यका मार्सल चौ युले वै राज्यका सेनाको अवस्थाबारे अध्ययन गरेपछि खास गरी बाणको प्रयोग गरी आक्रमण गर्ने शत्रुहरूको सामना गरी छाड्ने निर्णय गरेका थिए। तर संशय के रहेछ भने त्यस संग्राममा नभई नहुने 1,00,000 जति बाँड छोटो समयभित्र कसरी बनाइसक्ने, किनभने तीन ताकाको वु राज्यमा भएका कारिगारहरूको क्षमता अनुसार यति बाँड बनाउनका लागि कम्तीमा पनि 10 दिन चाहिन्छ, तर वु राज्यको प्रतिरक्षाका लागि 10 दिन पर्खनु हुँदै हुँदैन। यस बेला चु राज्यका सैनिक सल्लाहकार चुक ल्याङ संयोगवश वु राज्यको भ्रमणमा आए। उनी एकजना अति बुद्धिमानी व्यक्ति थिए, त्यसैले मार्सल चौले उनसँग कसरी सकेसम्म छिटो चाहिए जति बाढ बनाउन सकिन्छ भनेर सल्लाह गरे। चुले चौलाई 3 दिन भए पुग्छ भन्ने जवाफ दिए। चुले यो अतियुक्तिपूर्ण कुरा गरेको होला भनेर सबैले ठहर गरे। तर चुले भने जंगी आदेश पत्रमा सही छाप गरेर दिए, जसको अर्थ के रहेछ भने निर्धारित समयभित्र कार्यभार पूरा गर्न नसकेमा सजाय स्वरूप टाउको काटिनेछ। सैनिक सल्लाहकार चुक ल्याङले यो कार्यभार स्वीकार गरे, तर उनी रत्तीभर आत्तिएको देखिँदैनथे। उनले वु राज्यका मन्त्री लुसुलाई भने, यति धेरै बाढ जुटाउनका लागि साधारण जुक्ति प्रयोग नगर्नु स्वाभाविकै कुरा हो। यसका अतिरिक्त चुले आफ्ना लागि 20 डुङ्गा तयार गर्न, प्रत्येक डुङ्गामा 30 जवानको व्यवस्था मिलाउन अनि पुरै डुङ्गालाई कालो कपडा र बाहिर परालले मोड्न अनुरोध गर्नुका साथै लुसुसँग आफ्नो गोप्य योजना बारे अरू कसैलाई पनि नबताउन बारम्बार आग्रह पनि गरे। लुसुले यसको भेद बुझ्न नसके तापनि चुले भने अनुसार सबै कुरा ठिकठाक पारे। चुक ल्याङले 3 दिनभित्र 1,00,000 जति बाढ तयार गर्न सक्ने वचन दिइसके तापनि पहिलो दिन कुनै प्रयास नभएको, दोस्रो दिन यस्तै भएको र तेस्रो दिन आउन लागे तापनि एउटा बाढ पनि देख्न नपाएकाले सबै नै चिन्तित हुन थाले। किनभने समयमै कार्यभार पूरा गर्न नसकेमा चुको प्राण नै उड्ने पक्का थियो। तेस्रो दिनको मध्यरातमा अरूले चाल नपाउने गरी चुले लुसुलाई एउटा सानो डुङ्गामा बोलाए। लुसुले, के का लागि मलाई यहाँ बोलाउनु भएको हँ भनेर सोधे। चुले, हजुर मसँगै बाढ लिन जानुहोस् न भने। लुसुले शङ्का लागेर फेरि सोधे, कहाँ लिन जाउँ भने। चुले मुसुक्क हाँस्दै जवाफ दिए, बेला आइपुगेपछि हजुरलाई थाहा भइहाल्छ नि। यति भन्दै चुले ती 20 डुङ्गालाई लामो डोरीको आपसमा जोड्दै बहु राज्यको सैनिक छाउनी रहेको स्थानतर्फ जान आदेश जाहेर गरे। त्यसै रात पुरै संसारलाई बाक्लो कुहिरोले छोपेको जस्तो भान हुन्थ्यो। नदीको जल क्षेत्रमाथि आफ्नो हातका औंला समेत स्पष्टसँग देख्न सकिँदैनथ्यो। तर कुहिरो जति जति बाक्लो हुन्थ्यो, उति उति नै छिटछिटै अघि बढ्दै जान चुले आफ्नो डुङ्गा दललाई निर्देशन दिए। गन्तव्य स्थल पुगेपछि चुले डुङ्गा दललाई शत्रुका सामुन्ने तेर्सिएर बस्न र डुङ्गामा रहेका जवानहरूलाई नगरा बजाउँदै कराउन अहराए। लुसुले अति त्रसित भई चुलाई भने, ओहो, हाम्रा यी 20 डुङ्गामा 300 चानचुन जवानहरू मात्र छन्। वैराज्यका सैनिकहरू हामीसित लड्न आएमा हामी पक्कै पनि मर्छौ। चुकुल्याङ मुसुमुसु हाँस्दै भने, म ठोकुवा गरेर भन्छु कि यस्तो बाक्लो कुहिरो लागेको अवस्थामा शत्रुहरू बाहिर निस्केर आउँदैनन्, हामी ढुक्क भएर रक्सी पिउँदै हेरौँ न त भनेर सम्झाए। उता वैराज्यको सैनिक छाउनीमा स्थिति अर्कै थियो। नगरा बजाए र चित्याउँदै कराएको आवाज सुनेर सेनापति छाओले हतार पतार यसको जवाफमा कसरी अघि बढ्ने भन्ने बारे छलफल गर्न सबै सैनिकहरूलाई बोलाए। अन्तत याङतिस नदीमा अति बाक्लो कुहिरो लागेको हुँदा आइलाग्ने शत्रु पक्षको वास्तविक स्थिति नबुझेकाले त्यसका जवानहरू नदीबाट आफूपट्टिको किनारामा आउन नदिनका लागि आफ्नो जलसेनाका धनुषकारहरूलाई बेसरी बाण हान्न पठाउने निर्णय गरियो। यसरी वैराज्यका सेनाद्वारा खटाइएका 10,000 जति धनुषकारहरूले नदीको किनारामा आई नदीमा आवाज निस्केको दिशातिर धुमधामसित बाण वर्षाए। क्षणभरमै चुको डुङ्गा दलतिर बाणको वर्षा भयो र धेरै समय बित्न नपाउँदै सबै डुङ्गाका एकापट्टि ती परालका गुठै गुट्ठा भरि बाण छिरेका छिरे भए। यस बेला चुले बाण नलागेको पार्श्व शत्रु पक्षतिर उन्मुख हुने गरी सबै ढुङ्गालाई छिटै फर्काउन निर्देशन दिए र चाँडै नै अर्कापट्टि पनि तारन्तार बाण लाग्न थाले। सायद डुङ्गामा चाहिए जति बाढ परिसकेका होलान् भन्ने अन्दाज गरेपछि चुले आफ्नो डुङ्गा दललाई द्रुत गतिमा फर्केर जान इसारा गरे। त्यसबेला कुहिरो पनि बिस्तारै फाट्दै गयो। कुराको वास्तविकता बुझेपछि वैराज्यका सेनालाई असाध्यै पछुतो लाग्यो। चुक ल्याङको डुङ्गा दल भू राज्यको सैनिक छाउनीमा फर्केर आउँदा 500 जवान पठाएर बाढ ओसार्ने तर्खरमा भू राज्यका मार्सल चौयु पर्खिरहेका थिए। राम्ररी हिसाब गरेपछि ती डुङ्गामा परालका गुठै गुठाबाट झिकेर ल्याइएका बाढको संख्या 1,00,000 त पुग्छ। हुन त भू राज्यका मार्सल चौयु 3 तीक्ष्ण बुद्धि भएका मानिसका रूपमा नाउँ कमाएका व्यक्तित्व हुन्। तर अब चुक ल्याङको बुद्धि बारे थाहा पाएपछि उनलाई पनि प्रशंसा गर्न करे लाग्यो। त्यसो भए चुक ल्याङले त्यही रात नदीको जल क्षेत्र वरिपरि बाक्लो कुहिरो लाग्न सक्ने कुरा कसरी थाहा भयो होला? ए, उनी त मौसमको परिवर्तन बारेको भविष्यवाणी गर्नमा पनि निपुण रहेछन्। खगोल सम्बन्धी अनेक संकेतका आधारमा राम्ररी अन्वेषण गरे पश्चात उनी यसै दिन राति सो जल क्षेत्रमा बाक्लो कुहिरो लाग्न सक्ने निष्कर्षमा पुगे। हो, यस्तै गरी चुक ल्याङले आफ्नो चलाक बुद्धिको सहयोगमा शत्रु सेनाबाट सित्तै 1,00,000 बाढ लिन सफल भए।
0: भोटेकोसी बाढीले सड़क र पुल बगाएपछि सड़क मार्गबाट राहत पुर्याउन कठिन बनेको रसुवामा दुर्गम बस्तीमा चीनको सहयोगमा प्राप्त ड्रोन प्रभावकारी माध्यम बनेको छ। सड़क सम्पर्क टुटेका क्षेत्रमा खाद्यान्न, औषधि र अत्यावश्यक सामग्री पुर्याउन उच्च क्षमताका ड्रोन परिचालन गरिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूका अनुसार तुन्चेदेखि हाकुबेसीसम्म राहत सामग्री पुर्याउन 80 देखि 100 किलोग्रामसम्म भार बोक्न सक्ने 4 ड्रोन प्रयोग भइरहेका छन्। सड़क अवरूद्ध हुँदा हेलिकप्टरबाट मात्र राहत पुर्याउन कठिन भइरहेको अवस्थामा ड्रोनले छोटो समयमा दुर्गम बस्तीमा सामग्री पुर्याउन सहयोग गरेको छ। चीनको सहयोगमा प्राप्त प्रविधिले विपदका बेला वैकल्पिक ढुवानी प्रणालीको सम्भावना देखाएको अधिकारीहरू बताउँछन्। यसअघि नेपालमा ड्रोन मुख्यत नक्साङ्कन र क्षति मूल्याङ्कनमा प्रयोग हुँदै आएकोमा अहिले राहत र उद्धारमा समेत यसको उपयोग बढ़ेको छ। नुवाकोटमा हैजा विरूद्धको खोप अभियानमा समेत ड्रोन प्रयोग गरिएको थियो। सड़कले साथ छोडेको बेला चीनको ड्रोनले रसुवाको आकाश हुँदै राहतको बाटो खोलिदिएको छ। सुनौ एक रिपोर्ट। भोटेकोसीको बाढीले सड़क र पुल बगाएपछि रसुवाको आमा छोदेङमो गाउँपालिकाका दुर्गम बस्ती अहिले आकाशबाट आउने राहतको भरमा छन्। गत भदौ 10 विनाशकारी बाढीले सड़क, पुल र विद्युत सम्पर्क विच्छेद गरेपछि खाद्यान्न, औषधि र ग्यासको अभाव झेलिरहेका स्थानीयका लागि ड्रोन राहत पुर्याउने नयाँ माध्यम बनेको छ। पहिला मानिस र खच्चरले बोक्ने सामग्री अहिले प्रविधिको सहायताले आकाशबाट बस्तीमा पुग्न थालेपछि स्थानीयका लागि यो दृश्य नौलो मात्र होइन, संकटको बीचमा आशाको माध्यम समेत बनेको छ। धार्मिक तथा प्राकृतिक पर्यटनका साथै चिलिमी र सानजेन जस्ता जलविद्युत आयोजनाका कारण परिचित आमा छोदेङमो बाढीपछि भने गम्भीर मानवीय तथा पूर्वाधार संकटमा परेको छ। 200 भन्दा बढी नागरिक अझै बेपत्ता रहेको स्थानीय विवरण छ। गाउँपालिका अध्यक्ष बोचुङ तामाङका अनुसार सड़क बगिसकेपछि प्रभावित नागरिकलाई भोकभोकै राख्न नहुने अवस्था आएपछि राहत पुर्याउने वैकल्पिक माध्यम खोजिएको हो। हेलिकप्टरबाट सामग्री पुर्याउने प्रयास गरिए पनि दुर्गम भूगोल र प्रतिकूल मौसमका कारण त्यसलाई निरन्तरता दिन कठिन भयो। त्यसपछि ड्रोन प्रभावकारी विकल्प बनेको हो। रसुवाका सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार अहिले ड्रोन मार्फत औषधि, ग्यास र खाद्यान्न प्रभावित बस्तीमा पुर्याउने काम भइरहेको छ। यद्यपि गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङका अनुसार ओडा नम्बर 1 बाहेक ओडा नम्बर 2, 3, 4 र 5 कतिपय दुर्गम बस्तीमा अझै ड्रोन समेत पुग्न सकेको छैन। सड़क सम्पर्क पूर्ण रूपमा नहुँदा बजारमा सामग्रीको मूल्य समेत अत्यधिक बढ़ेको छ। स्थानीयले 2,700 रूपियाँ पर्ने चामलको बोरा 11,000 रूपियाँसम्म तिर्नु परेको गुनासो गरेका छन्। विपदको यही परिस्थितिमा चीनको सहयोगमा प्राप्त उच्च क्षमताका ड्रोन पनि राहत अभियानमा प्रयोग भइरहेका छन्। तुन्चेदेखि हाकुबेसीसम्म सामग्री पुर्याउन 80 देखि 100 किलोग्रामसम्म भार बोक्न सक्ने 4 ड्रोन परिचालन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार नुवाकोटमा हैजा विरूद्धको खोप अभियानमा समेत ड्रोन प्रयोग गरिएको थियो। यसको अर्थ नेपालमा ड्रोन अब फोटो खिच्ने वा नक्साङ्कन गर्ने उपकरणमा मात्र सीमित छैन, औषधि, खाद्यान्न, खोप र अन्य अत्यावश्यक सामग्री दुर्गम क्षेत्रमा पुर्याउने व्यावहारिक विपद प्रविधिका रूपमा यसको प्रयोग विस्तार हुँदैछ। नेपालमा 2072 भूकम्पपछि क्षति मूल्याङ्कन र नक्साङ्कनमा ड्रोनको प्रयोग भएको थियो। पछिल्लो समयमा भने यसको उपयोग राहत, उद्धार, विपद क्षेत्रको निगरानी तथा हिमाली क्षेत्रमा फोहोर व्यवस्थापनसम्म विस्तार भइरहेको छ। रसुवाको पछिल्लो अनुभवले नेपाललाई अझ ठूलो सम्भावनातर्फ संकेत गरेको छ। विपद आउँदा विदेशी सहयोगमा ड्रोन ल्याएर चलाउनु तत्कालीन समाधान हुन सक्छ, तर दीर्घकालीन रूपमा नेपालले आफ्नै आवश्यकता अनुसार ड्रोन विकास गर्ने क्षमता बनाउनु पर्ने देखिन्छ। विश्वविद्यालय, प्राविधिक शिक्षालय, निजी प्रविधि कम्पनी, नेपाली सेना, प्रहरी र विपद व्यवस्थापन निकायबीच सहकार्य गरेर हिमाली भूगोलमा काम गर्न सक्ने, बढ़ी भार बोक्ने, लामो दूरी उड्ने र खराब मौसममा समेत सञ्चालन गर्न सक्ने ड्रोन विकास गर्न सकिन्छ। त्यसमाथि ड्रोनबाट संकलित तस्विर र भू सूचनालाई कृत्रिम बौद्धिकतासँग जोड्न सके पहिरो, बाढ़ी, अवरुद्ध सड़क, जोखिममा परेका बस्ती र फसेका नागरिकको पहिचान अझ छिटो गर्न सकिन्छ। चीन लगायत मित्र राष्ट्रबाट प्राप्त प्रविधिलाई तत्कालीन राहतमा मात्र प्रयोग नगरी ज्ञान, सिप र प्रविधि हस्तान्तरणको अवसरका रूपमा उपयोग गर्न सके नेपालले आफ्नै विपद प्रविधिको आधार निर्माण गर्न सक्छ। यद्यपि ड्रोन सड़क र पुलको अस्थायी विकल्प भने होइन, ठूलो परिमाणमा खाद्यान्न आपूर्ति गर्न, मानिसको नियमित आवत जावत सहज बनाउन र आर्थिक गतिविधि पुनस्थापित गर्न सड़क, पुल, विद्युत र संचार पूर्वाधार तत्काल पुननिर्माण गर्नैपर्छ। रसुवाको संकटले एउटा महत्वपूर्ण पाठ दिएको छ। विपदले जमीनको बाटो बन्द गरिदिए पनि प्रविधिले आकाशको बाटो खोल्न सक्छ। आज ड्रोन केही किलो खाद्यान्न, औषधि वा ग्यास बोकेर प्रभावित बस्ती पुगिरहेको छ। भोलि यही प्रविधि नेपालका दुर्गम क्षेत्रमा उद्धार, स्वास्थ्य सेवा, विपद निगरानी र पुनर्निर्माणको स्थायी प्रणालीको हिस्सा बन्न सक्छ। त्यसका लागि अब प्रश्न ड्रोन चलाउने कि नचलाउने होइन, नेपालले यस्तो प्रविधि आफै विकास र सञ्चालन गर्न कहिलेदेखि शुरू गर्ने भन्ने हुनुपर्छ। श्रोता, जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू जोखिममा रहेको सन्दर्भमा चिनिया विज्ञान प्रतिष्ठानबाट भूगर्भ शास्त्रमा विद्याभारिधि गर्नुभएका नेपाली विज्ञ डाक्टर उपेन्द्र बरालले चर्चा गर्नुभएको छ। हाल नेपालमै कार्यरत उहाँले लाङटाङमा हिमनदीबाट उत्पन्न बाढीका बारेमा आफ्नो विश्लेषण सुनाउनु भएको छ। हिमपहिरोको उद्गम क्षेत्र नेपालको भूभागमा पर्ने र यो पुष्टि भइसकेको पनि उहाँले स्पष्ट पार्नु भएको छ। बाढीको सूचना चीनले नदिएको भनेर चलाइएको गलत सूचनाको प्रतिवाद गर्दै हिमपहिरो कहिले खस्छ भनेर अहिलेसम्म त्यस्तो भविष्यवाणी गर्ने प्रणाली विकास नभइसकेको र सीमा नजिकैबाट बाढी आएकाले चीनतिर पनि क्षति पुगेको देखेर पनि चीनलाई बदनाम गर्नु नहुने कुरामा उहाँले जोड़ दिनुभएको छ। अबको पालोमा उहाँकै कुरा सुनौ।
2: अब हामी चाहिँ हिमालय रिजन भनेको चाहिँ एकदम यङ्गर माउन्टेन, अहिलेको रिसेन्टली बनेको यङ्गर माउन्टेन हो, जुन चाहिँ 50-55 मिलियन इयर्स वर्षदेखि फर्मेसन सुरु भएर बनेको माउन्टेन हो। यो माउन्टेन चाहिँ सेस्मिकली एकदमै एक्टिभ छ र हामी चाहिँ कस्तो ठाउँमा छौँ भने एउटा समतल जमिनमा बनेको भूभाग जुन उठेर माथि अहिले हिमाल बनेको छ, यसले चाहिँ के हुन्छ, चिरा चिरा चिरा परेका भागहरू चाहिँ माथि बनेका हुन्छन्। यसरी चिरा बनेका भागमा चाहिँ अब हामीले भन्ने सुन्ने गरेको इन्डियन प्लेट र एसियन प्लेट भन्ने सुन्ने छौँ। अब के भयो भन्दा इन्डियन प्लेटले धकाल्ने क्रम हुँदाखेरिमा यी चिरा, यी ढुङ्गाहरू चाहिँ, यी बनेका तहहरू चाहिँ के भयो भन्दा यसरी अपलिफ्ट भए। अब अहिले आएको हाम्रो हिमतालको प्रसङ्ग कुरा यहाँनिर जोड्दाखेरिमा के देखिन्छ भने यी चिराहरू जुन यसरी खप्ट खप्ट खप्ट भएर बसेका छन्, यी चिरामा के भयो भन्दा अब यो चिरा टाँसिएर बसेको जुन एउटा चिरा, यो चिरा के भयो भन्दा अब झर्यो। झरेपछि यसले के गर्यो भन्दा यसले ड्यु टु ग्राभिटी हाम्रो जमिनको तान्ने शक्तिले गर्दा के भयो भन्दा यो तल झर्यो। झरेपछि यसरी जम्मा भएको पानीमा यहाँ माथिबाट यसले जम्प हान्यो। जम्प हाने चाहिँ के भयो भन्दा यो समतल एउटा लेभलसम्म हिमताल जम्मा भएर बसेको थियो। अब के भयो भन्दा यहाँबाट झरेको यो ठुलो चिराले गर्दा यो पानी के भयो भन्दा बाउन्स ब्याक भयो। सानो भनौँ, यो सानो पोर्सन सम्भाव केजी अथवा 100 केजी अथवा 1000 केजीको मात्र सानो थियो भने यसले थोरै पानी छछल्काउँथ्यो, हामीलाई थाहा हुँदैन। तर के भयो भन्दा एउटा इनर्मस ठुलो मास आयो, भनेको लगभग तपाईँको 1 किलोमिटर, मोर देन अ किलोमिटर वाइडको मास चाहिँ तल झर्न गयो। झरेपछि के भयो भन्दा यसले ठुलो मासले यसले यहाँ भएको पानीलाई छछल्काएर ल्याउँदा यो पानीको डिल जुन छ, यो डिल पनि भत्किन गई ठुलो मासमा चाहिँ बगेर आयो। यसरी बगेर आउँदा के हुन्छ भन्दा हिमालय रिजन चाहिँ एकदम स्टिप भयो, यसरी तल माथि स्टिप। यहाँबाट बगेपछि के हुन्छ भन्दा माथिबाट तल गुड्किँदै जाने कुरा, जे कुरा पनि हामीले हेऱ्यौँ भने के हुन्छ भन्दा यो गुड्किने क्रम एकदमै तीव्र गतिमा भयो, जसले गर्दा यहाँ गुड्केको कुरा यहाँ आइपुग्ने बेलामा यहाँका मान्छेलाई ल गुड्क्यो है भन्ने कुरा अर्ली वार्निङ सिस्टमबाट जुन हामीले सेटअप गरेका छौँ, जुन चाइनिज गभर्मेन्टले सेटअप गरेका छ, त्यो सेटअप गरेको पनि योबाट ल भत्क्यो भन्दा यहाँका मान्छेलाई जानकारी पाइसक्ने बेलामा के भयो भन्दा त्यो आइसक्यो र उनीहरूलाई स्वाइप अप गर्यो। र यो चाहिँ कस्तो हुन्छ भने हामी हिमालय रिजन बस्ने मान्छेलाई चाहिँ माथिको पानी जुन छ ड्यु टु ग्राभिटी बगेर तल आउने हिमनदीहरू, बेसिकली हिमनदीमा चाहिँ हिमताल फुटेर आउँदाखेरिमा चाहिँ तलको जमिनमा बस्ने मान्छेहरूलाई चाहिँ सधैँ त्रास नै हुन्छ भनौँ न एक किसिमको, कतिखेर बग्ने हो कतिखेर फुट्ने हो कि भन्दाखेरिमा हामी जुन खोला नदीमा घर बनाउने प्रचलन छ त्यसले गर्दाखेरिमा चाहिँ हामी एक किसिमको त्रासमा नै बस्यौँ। जुन के जुन यो सोर्स जहाँबाट यो एभलान्स सुरु भयो, जहाँबाट चाहिँ ब्रस्ट भएर आयो पानी र तल केरुङ बोर्डर आइपुग्दाखेरिमा स्टडीहरूले देखाएअनुसार 106 माइल पर आवरको स्पिडमा थियो भनेपछि एकदमै ऱ्यापिड स्पिडमा आइरहेको थियो। यो चाहिँ कस्तो पानी मात्र आएको होइन कि त्यसले कस्तो हिमालय रिजनमा भ्याली रिभर भ्याली एकदमै स्टिप सानो हुन्छ र सानो यसरी सानो सर्फेसमा तपाईँको यसरी यो रिभर भ्यालीको यो सानो सर्फेसमा सानो स्पेसमा र टप ग्रेडियन्टमा माथिको इलिभेसनबाट तलको स्पिडमा मोर देन 106 माइल पर स्पिडको जुन पानी बगेर आयो थोरै मास होइन इनर्मस मास बगेर आउँदाखेरिमा चाहिँ के भयो भन्दा तलको मान्छेले जानकारी पाइसक्ने बेला भनेको चाहिँ इट्स नट एडिक्वेट हुन्छ, त्यो चाहिँ भेरी नियर बाई भयो। तर हाम्रो केसमा त्रिशुली बजार अथवा भनौँ तल मलेखु भनौँ तल अथवा चितवन आइपुग्ने बेलासम्म चाहिँ वी हेभ इनफ टाइम टु इभ्याकुएट, त्यतिखेर चाहिँ सकिन्छ। तर अब यो केरुङ बोर्डर भनौँ अथवा केरुङ बोर्डरका नजिकैका गाउँहरू जुन हाम्रो नेपाल गाउँहरू छ उहाँहरूलाई चाहिँ इन्फर्मेसन आइपुग्ने समय चाहिँ एडिक्वेट भएन, सफिसियन्ट भएन, त्यो भएको भएर चाहिँ त्यो एरियाका मान्छेहरूले चाहिँ आफ्नो लाइफ गुमाउनु पर्यो। कठिन स्टडीहरूले के देखाएको छ भने त्यो आउटब्रस्ट भएपछि त्यहाँ अर्थक्वेक पनि सेकिङ भयो, सर्फेसियल अर्थक्वेक भयो भनौँ न। त्यो चाहिँ कस्तो भयो भने कत्रो मास झऱ्यो होला भन्दा त्यो मास झर्दाखेरिमा USGIS-को अनुसार चाहिँ मोर देन 5 म्याग्निच्युडको अर्थक्वेक जेनेरेट भयो लोकली भने चाहिँ इट्स द बिग मास। अब हिडन गर्ने भन्ने कुरा के त्यसमा सम्भवै छैन किनभने इट्स मोर सेकिङ, त्यो सेकिङ भएको पार्ट एभ्रिवेयर इन द वर्ल्ड यु क्यान मोनिटर, हजुरको सेस्मोमिटरमा रेकर्ड भइहाल्छ। र अर्को के हुन्छ भने यो मुभिङ मास चाहिँ यु क्यान वाच फ्रम द सेटेलाइट एज वेल। मेरो पर्सपेक्टिभबाट भन्नुहुन्छ नि हिडन लुकाउने भन्ने कुरा चाहिँ छैन यो साइन्समा यसरी ओपन भएको कुरामा, तर इन्फर्मेसन चाहिँ उहाँहरूले सेयर गर्दा गर्दै पनि इट माइट बी डिले किनभने उहाँहरूले पनि भेरिफाई गरेर देन आफ्टर सर्कुलेट गर्दाखेरिमा हाम्रो सिस्टममा आइपुग्दाखेरिमा चाहिँ इट माइट टेक समय लागेको हुनसक्छ, बट इन माई पर्सपेक्टिभ हिडन चाहिँ नहुनसक्छ। यो कस्तो हुन्छ भने यस्तरी जुन माथिको लेक थियो ग्लेसियर लेक थियो जुन चाहिँ ग्लेसियर मेल्ट भएर बन्छ, त्यो ग्लेसियर लेक चाहिँ कस्तो हुन्छ भने चिरा चिरा परेका जसरी यो मैले यहाँ भने हजुरलाई यो माउन्टेन रिजनमा जसरी यसरी चिरा चिरा पर्छ यो चिरामा चाहिँ पानी जम्मा भयो, बिस्तारै जम्मा हुँदै हुँदै जान्छ, आइस मेल्ट हुँदै गयो, एउटा त्यसले सेटलमेन्ट पायो, यसले त्यसले भ्याली बन्यो, त्यसमा डिपोजिट हुँदै गयो, पानी सर्टेन लेभलसम्म डिपोजिट भयो। अब के भयो भन्दा यो यसको फेरि फेरि त पुरै माउन्टेन रिजन छ, माथि क्लिफहरू छन्, क्लिफ भएपछि के हुन्छ यो क्लिफ चाहिँ सर्टेन टाइमसम्म रेसिस्टेन्स भयो, अडिएर बस्न सक्यो, तर त्यो चिराहरू जुन हिमालयमा परेका दरारहरूको भित्र चाहिँ के हुन्छ भने आइस मेल्ट हुँदै जान्छ, त्यसले एक्सपान्सन हुँदै गर्दाखेरिमा के गर्छ भन्दा त्यो चिराको ग्यापहरू बढाउँदै जा, तर त्यो ग्याप चाहिँ कुन पिरियडमा झर्छ भन्ने चाहिँ हामीसँग एडिक्वेट नलेज अथवा हामीसँग इन्फर्मेसन छैन। अब कुनै कालान्तरमा होला, कुनै बेलामा राख्न सकिएला, ठुला ठुला ग्लेसियर लेकहरूको वरिपरि चाहिँ मास मुभमेन्ट त तपाईँको मिलिमिटर, आजको भोलि झर्ने त होइन, तर के भन्छ मिलिमिटर मिलिमिटर डिस्प्लेसमेन्ट एनुअली भइरहेको होला, त्यो मोनिटर गर्न सकियो भने चाहिँ कुनै बेलामा गएर चाहिँ अब यो चाहिँ 1 मिलिमिटर 2 मिलिमिटर सर्दैछ है भने चाहिँ अबको 10 वर्षपछि चाहिँ यो 10 सेन्टिमिटर झर्दा इट क्यान रेसिस्ट, यहाँ चाहिँ होल्ड गर्न हुन सक्दैन यो झर्छ भन्ने कुनै एउटा मेकानिजम बिस्तारै आयो, हामीले सेटअप गर्न सकियो भने विल बी सेफ, हामीले धेरै अगाडि नै नलेज सेयर गर्न सक्छौँ होइन। होइन भने चाहिँ के हुन्छ नि यो चिरा अब त्यो रिजनमा हामीसँग एडिक्वेट इन्फर्मेसन भएन, त्यसले गर्दा यो चिरा सरिरहेको थियो, कुनै बेला कालान्तरदेखि सरिरहेको थियो, तर हिजोको त्यो भयावह स्थिति आउने बेलामा क्याटास्ट्रोफिक डिजास्टर आउने बेलामा त्यो लास्ट लिमिटमा पुगेको थियो, त्यो झर्यो, झर्दाखेरिमा कति झर्यो भन्दा थोरै मास होइन ठुलो मास नै झर्यो, त्यो चाहिँ अब हामी हिमालय बन्दाखेरिका चिराहरू चाहिँ हिमालय रेन्जमा अब अहिले दरारहरू एमसिटी एमबिटी भन्छन्, मेन थ्रस्ट मेन हिमालय थ्रस्ट मेन बााउन्ड्री थ्रस्ट जुन चाहिँ 2400 किलोमिटर हाम्रो लामो हिमाल रेन्ज छ त्यो हिमालय रेन्ज भरि नै छन् भने ती चिराको पेरिफेरीमा बनेका अरू सब्स्टिट्युट चिराहरू हुन्छन् साना चिराहरू लोकली, त्यो चिराले गर्दा एउटा टुक्रालाई चाहिँ उसले झार्न सफल भयो र त्यो झार्दाखेरिमा ठुलो मास झर्यो। हामी एकदमै जोखिममा छौँ, हामी चाहिँ के हिसाबमा जोखिम छौँ भने इन्डियन प्लेटले जुन टिबेटियन प्लेटलाई ढकालिरहेछ भन्छौँ, त्यो ढकाल्ने क्रम कुनै समयमा धेरै थियो भनौँ 40-45 मिलिमिटर 50 मिलिमिटर प्रति वर्षको स्पिडमा उसले तल गइरहेको थियो भने अहिले चाहिँ 18-20 मिलिमिटर प्रति वर्षको रूपमा यो तल गइरहेको छ। यसरी गइरहेको यसमा हजुरले हेर्नुभयो भने के हुन्छ भने यो यसरी इन्डियन प्लेट गइरहेछ, यो एसियन प्लेट भन्छौँ हामी जहाँ चाहिँ टिबेट छ, यहाँ यो चाहिँ इन्डियन प्लेट जहाँ हामी छौँ, यो हिमाल यसरी यहाँ बनिरहेका छन्। यो अब यो धकाल्ने क्रममा के हुन्छ भने नरम पार्ट चाहिँ जुन हाम्रो क्रस्टको माथिको नरम पार्ट चाहिँ खुम्चिने क्रम भइरहन्छ र साह्रो पार्ट चाहिँ तल गइरहन्छ। भनौँ हामीले यसरी च्यापेर ढुङ्गा हाँचिरह्यौँ भने हाम्रो छाला मासु जति सबै फोल्ड हुन्छ तर हड्डी चाहिँ के हुन्छ त साह्रो हुन्छ, भित्र जान्छ, त्यही मेकानिजमबाट तल गइरहेको हुन्छ। अब यसरी फोल्ड हुँदै जाँदाखेरिमा चिरा बन्ने क्रम कन्टिन्युस भइरहन्छ, हाम्रो धकाल्ने क्रम गइरहेको छ इन्डियन प्लेट, र तल धकाल्दै गर्दाखेरिमा एउटा लेभलसम्म त्यसले धकालिन सक्छ। अब धकालिन नसकेपछि के हुन्छ त्यसको फोर्स चाहिँ के हुन्छ त बाउन्स ब्याक हुन, एउटा यसले यसले टेन्सन सर्टेन लेभलसम्म टेन्सन बियर गर्छ, नगरेपछि चिरा पर्छ, चिरा पर्छ भूकम्प आउँछ। हो त्यस्ता भूकम्पहरूबाट पनि हामी जोखिममा छौँ। र हिमालमा चाहिँ के हुन्छ भने त्यो सानो भूकम्प जाँदा अलरेडी हामीसँग चिरा चिरा चिरा भएर बसेका छौँ हामी माथि, र त्यो चिरा चाहिँ टुक्रेर तल झर्ने अथवा बनेका तालहरू फुटेर आउने, तालहरू चुहिने, बनेका हाइड्रो पावरका ड्यामहरू चर्किने हुन्छ, एकदमै धेरै हुन्छ। त्यो हुँदाखेरिमा हामी डाउन हिल साइडमा जुन बसेका छौँ, पहाडभन्दा मुनि तल बसेका छौँ, त्योमा त्यो बसेका हामी चाहिँ के हुन्छ भने अलवेज भनरेबल नै हुन्छ, कतिखेर आउँछ के हुन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन। अब यो अहिलेको केसमा चाहिँ के भएको पनि हुनसक्छ, किन पनि धेरै डिजास्टर आयो भन्दाखेरिमा माथिबाट त्यसले सेडिमेन्ट बगाएर ल्यायो, एकदम भेलोसिटीमा ल्यायो, ल्याउँदाखेरिमा आफूसँग सबै थोक बोकेर ल्यायो, ल्याएका गमराङ घुम्नु वरिपरिका भएका ढुङ्गा माटा के रुख सुख बिल्डु बिल्डिङ सबै ल्यायो, तर अलिकति स्टिप त्यसको भेलोसिटी कम भयो भनौँ न, स्टिपनेसबाट अलिकति सालोमा गयो, अब त्यो पानीले बोक्न सकेन, बोक्न नसके चाहिँ के हुन्छ भन्दा तल सेटलमेन्ट गरे ठिक रह्यो र पानी माथि आयो, त्यो गर्दाखेरि 350-350 फिटसम्मको माथि चाहिँ लेदो बग्न गयो, लेदो पानीसँग मिस्यो माथि आयो, तर ठुल्ठुला केग्रेनहरू तल सेटल अनि झन क्याटास्ट्रोफिक बनाउँदै लग्यो त्यसले चाहिँ। हिमताल जुन हिमनदी हिमाल पग्लेर आएका हिमनदी जुन हुन्छन् ती चाहिँ कस्तो हुन्छन् भने अलवेज भनरेबल, किनभने हिउँ पग्लेर आउने, अहिले हामी ग्लोबल वार्मिङको कुरा गरिरहेछौँ, ग्लोबल वार्मिङमा आइस मेल्ट धेरै हुन्छ र त्यसले गर्दाखेरिमा कुनै एउटा पिरियडमा चाहिँ बिग मास अफ आइस नै एभलान्स भयो भने यो डिजास्टरमा त एकातिरबाट आइस एकातिरबाट ढुङ्गा एभलान्स भयो, सँगसँगै लेदोको रूपमा बगेर आयो। तर कस्तो हुन्छ भने आइसै मात्र एभलान्स भएर आएको केसमा पनि के हुने भयो भने भोल्युम पानीको एकदम म्यासिभ भयो। हाम्रो अर्बनाइजेसन चाहिँ कस्तो छ भने खोलाको डिल डिलमा घर बनाउने, भनौँ हामी बेत्राउती हेरौँ, त्रिशुलीको छेउमा हेरौँ भनेको खोलाको लगभग 50 फिट भन्दा धेरै छैन होला त्यतिमा बाक्लो बस्छ, त्यो हुँदाखेरिमा चाहिँ थोरै मात्र पनि पानी धेरै आउने बित्तिकै के हुन्छ थपिएर आउने बित्तिकै बाढी छिर्नेको। त्यस हिसाबमा चाहिँ अबले हामीले गर्दा अर्बनाइजेसन प्लानिङ गर्दाखेरिमा चाहिँ एटलिस्ट हिमनदीका वरिपरि भएका संरचनाहरूलाई चाहिँ म्याक्सिमम सेफ्टी प्रुफ हुने ठाउँ भनौँ न 200 फिट 300 फिट अथवा 150-200 मिटर माथि मात्रै अर्बनाइजेसन गर्ने, त्यो ठाउँमा चाहिँ नगर्ने भन्ने किसिमको हामीले पोलिसी बनायो भने चाहिँ एटलिस्ट ह्युमन लस चाहिँ हामीले कम गर्न सकिन्छ होला अबका दिनहरूमा। किनभने अब हामीले खोलालाई बन्द गर्ने भन्ने त इट्स नट पोसिबल, हिमनदीलाई नै सुकाम भनेर पनि भएन सकिँदैन भनेपछि अब हामीले के गर्ने भन्दा यदि बगेर आयो भने हामी कसरी बस्ने त भन्ने कुरा चाहिँ हुनु पर्यो। अनि एउटा अर्ली वार्निङ सिस्टममा पनि अहिले चाहिँ ल्याकिङ के देखियो भने मैले आफ्नो हिसाबमा चाहिँ के देखेँ भने सर्कुलेसन जुन छ नि भनेको हिमनदी फुटेर आयो भन्दाखेरिमा जस्ट माइकिङ गरेको मात्रै बुझियो नि त, भनेपछि यत्रा सोसियल मिडियाहरू छन्, यत्रा कुरा नेटवर्किङ छन्, ती कुराहरूलाई चाहिँ लेम्यानसम्म पब्लिकसम्म कसरी छिटो पुग्न सक्छ भन्ने कुरा चाहिँ हुन पर्यो। म रिसेन्टली चाइनामा चाहिँ यो उन्छन अर्थकै गएको ठाउँमा गएको थिएँ, त्योमा चाहिँ के रहेछ भने एज एन एक्जाम्पल मात्र दिएँ हजुरलाई, त्यहाँ चाहिँ माथि म्यासिभ ल्यान्डस्लाइड चाहिँ रकफल भइरहँदो रहेछ, त्यो ठाउँमा चाहिँ के राख्नु भएको रहेछ भने उहाँहरूले डिजिपिएस भन्छ त्यो मुभमेन्टलाई क्यालकुलेट गर्ने हुन्छ, मिलिमिटर एकदमै न्यानोमिटर पनि क्यालकुलेट गर्छ, त्यो हुँदाखेरिमा मुभ हुँदैछ है माथिको भनेपछि अब झर्दैछ भनेपछि डाँडाबाट साइरन बज्दो रहेछ, मुभमेन्ट भएपछि इट्स अब डेन्जर है झर्न सक्छ भनेपछि त्यो साइरन बज्ने बेलामा के हुँदो रहेछ भने त्यो कम्युनिटीमा भएका मोबाइल युजर्स हुन्छन् उनीहरूका अटोमेटिकली अलार्म बज्दो रहेछ, भनेपछि के भन्दा मान्छेले त्यो अलार्म बजेपछि इट्स मुभिङ है भनेपछि आफू सतर्क हुन पाए। हो त्यस्तै हामीले पनि हिमनदीहरूका पेरिफेरी बस्ने मान्छेहरूलाई चाहिँ के हुनु एउटा नेटवर्किङ बनाएर त्यहाँ अलार्म बज्दाखेरिमा उसको मोबाइलमा अटोमेटिकली अलार्म बजोस् र त्यो अलार्म बज्दाखेरिमा चाहिँ उही भाग्न सकोस् एउटा कुरा र एउटा जनचेतना पनि एकदमै कमी देखेँ मैले अभियसली यो माथि मान्छे कस्तो भने टिकटक इन्स्टा अथवा जुन छन् हामी सोसियल मिडियामा भिडियो बनाएर भाइरल हुने अथवा पैसा कमाउने हो के हो उहाँहरूको टार्गेट त्यो चाहिँ एकदम म्यासिभ दिएको बाढी आइरहेछ हजुरले पनि देख्नुभयो होला पुरा भिडियो बनाएर अब मान्छे लगिसक्यो हो त्यस्तो चाहिँ एकदमै धेरै देख्यो त्यो कुरा पनि हामीले कसरी हुन्छ अलिकति मिनिमाइज गर्नुपर्ने दोज लाइक चाइनिज पिपल उहाँहरूलाई पनि यति ठुलो क्याटास्ट्रोफिक डिजास्टर हुन्छ यो पेरिफेरीमा यसरी झर्छ भन्ने उहाँहरूको पनि थिएन हिस्टोरी किनभने किन पनि बुझ्न सकिन्छ हामीले भन्ने अब ओला मिडियामा रिसर्चमा केही देखेँ तर किन पनि बुझ्न सकिन्छ भने उहाँहरूले यो क्याटास्ट्रोफिक डिजास्टरबाट नट ओन्ली वी आर अफेक्टेड दोज लाइक चाइनिज पिपल उहाँहरूले पनि लाइफ लस गर्नुभयो हामीले देखेका छौँ जल भिडियोमै देखिन्छ हामीले भनेपछि यो चाहिँ उहाँहरूले पनि स्टिल दे आर फेसिङ हाम्रो पनि स्टडीमा केही ल्याकिङ छ कि भन्ने कुरा उहाँहरू हुनुहुन्छ उहाँहरू चाहिँ अब नयाँ टेक्नोलोजी नयाँ कुरा एडप्ट गरेर दोज रिजनमा चाहिँ नयाँ इन्स्ट्रुमेन्टेसनहरू इन्स्टल गरेर हुन्छ कि अथवा नयाँ रिसर्चहरूलाई प्लान गरेर हुन्छ कि यसमा चाहिँ लसलाई एटलिस्ट मिनिमाइज गरौँ भन्ने पर्सपेक्टिभबाटै हुनुहुन्छ उहाँहरू चाहिँ अब मैले योमा अन्तिममा एउटा के कुरा जोड्न चाहेँ भने यो चाहिँ कसरी आएको हुनसक्छ भन्ने जोड्न चाहेँ भने एउटा स्विमिङ पुलमा सामान्य रूपमा तपाईँ र म हाम फाल्यौँ भने के हुन्छ भन्दा त्यो स्विमिङ पुलको थोरै पानी मात्र छचल्किन्छ तर त्यही स्विमिङ पुलको ठाउँमा यदि हामी बाथटब थियो सानो मास र बाथटबको जुन बाथटबले अकुपाई गर्ने स्पेस छ त्यसमा तपाईँ र म हाम फाल्यौँ भने के हुन्छ एउटा कल्पना गरौँ भनेपछि त्यो पानी छचल्किएर तालपरे बाटो फुटाएर निस्केला तर के हुन्छ भन्दा त्यहाँ भएको पानी सबै स्वाइप आउट भएर बाहिर आउँछ र यो डिजास्टर पनि त्यस्तै भयो एकातिरबाट ढुङ्गा एभलेन्स भयो रक मास पुरै एभलेन्स भयो एकाबाट आइस एभलेन्स भयो र त्यो दुइटा एकैचोटि झर्दा के भयो भन्दा त्यो हिमतालमा भएको पानी चाहिँ के हुन्छ त एकैचोटि स्वाइप आउट भएर बाहिर जसले गर्दा त्यसको हिमतालको बोर्डरमा जुन त्यसलाई होल्ड गरेर राखेको त्यसको बााउन्ड्री छ बााउन्ड्री लाइन पनि ब्रेक हुन गयो त्यसले गर्दा म्यासिभ मास चाहिँ निस्क्यो त्यो निस्केको मास डाउन हिल मुभमेन्ट भयो यदि स्लोपमा थियो जेनरल स्लोपमा थियो भने स्लोली मुभ हुन्थ्यो खासै फरक पर्थ्यो तर एउटा स्टिप स्लोपमा भएको कारणले गर्दा त्यसले भेलोसिटी एकदमै गेन गर्न पायो र स्वाइप आउट गर्नलाई चाहिँ धेरै लग्यो यो हिमताल चाहिँ स्टडीले देखाए अनुसार हाम्रो बोर्डर लाइनमा पर्यो माथि जुन हाम्रो हिमालय रिजन छ हिमालय रिजनको माथि लाइनमा पर्यो र त्यो हिमनदी चाहिँ कसरी बग्ने भयो भन्दा थ्रु टिबेट भएर बग्ने भयो हाम्रो रिजनमा पर्यो तर यसको स्लोप चाहिँ के भन्दा कतातिर पानीको फ्लो बग्ने भयो भन्दा साउदर्न स्लोप हुँदै नेपाल आउने भयो फेरि घुमेर नेपाल छिर्ने भयो त्यस कारणले गर्दा यो रिजनमा एभलेन्स भयो जुन नेपाल र चाइनाको बोर्डरको रिजनमा र विस्फोटन त्यहाँबाट सुरु भयो पानीको बाह सुरु भयो जुन चाहिँ के हुँदै त चाइना हुँदै फेरि नेपाल प्रवेश
0: श्रोता कार्यक्रम हिमाल वारिपारीमा नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा चर्चा परिचर्चा गर्छौ आज पनि हामीले यस्तै विषयमा चर्चा गर्यौं हस्त आजका लागि कार्यक्रम यति नै अर्को श्रृंखलामा थप विषयवस्तु सहित उपस्थित हुनेछौ तबसम्म सहकर्मी विक्रम अधिकारी सहित म प्रस्तुता मल्लिका थापा बिदा हुन्छु नमस्कार।

0: Capital FM 92.4 Saint Person to Use.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा. हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले. भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ. त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ. नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्. हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो. अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो. आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ.
2: गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो. सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो. घाँटी सुक्खा हुने समस्या.
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए. यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि पानी खायो एकैछिन पछि मुखा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने.
2: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन.
3: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन.
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो.
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ.
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ.
3: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ.
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
3: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ. भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो.
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो. लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो.
3: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो. पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए. चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो.
3: त्यस सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ. 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो.
2: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा. उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ.
3: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो. दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले.
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा. तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि
2: देखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
4: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98 5 12 40 9 34।
5: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, क्रेडिट एन्ड विन

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड।
2: भूकम्प कुनै पनि बेला आउन सक्छ, सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौं, न हतारियौं, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौं।
3: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
4: टाइम चेक।
5: इट्स 8 पीएम।
6: दिस टाइम चेक इज ब्रॉट टू यू बाय हाई फेस। बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: प्रिभेन्सन इज बेटर देन क्योर। यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
3: गजलुले ओखै छोपे के रमी मेरी माया।
4: नमस्कार, म सुरेश कुमार।
3: बैसले चटक्कै
4: तपाईले क्यापिटल FM 92.4 MHz ट्युन

0: 92.4 megahertz. Prevention is better than cure. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200772, 5200772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
6: गजलुले ओखै छोपे के रम्भी मेरी माया।
7: नमस्कार, म सुरेश कुमार।
6: बैसले चटक्कै
7: तपाईँले क्यापिटल FM 92.4 MHz ट्युन गरेर

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यस सरसँग गएर यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्लाचोक काठमाडौँ। मोबाइल 98512 40 9 34।

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र iOS दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको KTM सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: क्यापिटल FM 92.4 सेन्ट पर्सन टु यु।

0: कृषि उब्जनी बढाउने होडमा बाली नालीमा विषादी छर्ने काम नगरौ। यसको रासायनिक असरले हाम्रो माटोको उर्वरा क्षमतामा कमी आउन सक्छ, स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 9 p.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: तपाई सुन्दै हुनुहुन्छ क्यापिटल एफएम 92.4 मेगाहर्ज।
1: तपाईहरुलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
7: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल, नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवे स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
0: Four megahertz.

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: प्रिभेन्सन इज बेटर देन क्योर। यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ। यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे। अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन। तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम। र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आगलागीको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
3: Sample 7 92.4 MHz.

प्रिभेन्सन इज बेटर देन क्योर. यो कुरा हामीले स्वास्थ्यसँग सम्बन्धित विषयमा धेरै पल्ट सुनेका छौँ. यो स्वास्थ्यसँग सम्बन्धित विषयमा मात्र होइन, जीवनको हरेक पाटोमा काम लाग्छ, जस्तो कि आग लागे. अब आगो कहिले लाग्छ, लागेको आगोले कति क्षति गर्छ, यो हाम्रो वशको कुरा होइन. तर आगलागीको क्षति न्यूनीकरण र आगलागीको जोखिमबाट बस्ने कुरा, यो चाहिँ हाम्रै वशको कुरा हो, जसका लागि चाहिन्छ विशेष सिप र तालिम. र त्यसको लागि हाम्रो साथ दिन्छ नेपालको पहिलो फायर स्कुल र प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीले, जहाँ आगलागी नियन्त्रण, विपद व्यवस्थापन, जोखिम नियन्त्रणका साथै सुरक्षित रहने तरिकाहरू अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको तालिम राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ. त्यसैले आगलागीको जोखिमबाट बचौ र अरूलाई पनि बचाऊ. थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर. फोन नम्बर 01-5200772, 5200772. हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट.

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र iOS दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको KTM सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: क्यापिटल FM 92.4 सेन्ट पर्सन टु यु।

0: कानूनले वर्जित गरेको लागु औषधिको प्रयोग र ओसार पसार नगरौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: टाइम चेक।
3: इट्स 10 पीएम।
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली.
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर. मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो. त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले. अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ.
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ. अहिले चाहिँ म पैयटार बस्छु. समस्या मेरो पौषको थियो. पौषकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिटचिट पसिना आउने. वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि.
4: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि. मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो. एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई. आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ.
1: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ. मोबाइल 98512404934.

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्ट नेपले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
2: Sample Center 92.4 MHz.

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्थ टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा. हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले. भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ. त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ. नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्. हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो. अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो. आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ. गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो. सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो. घाँटी सुक्खा हुने समस्या.
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए. यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने.
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन.
2: सरकारी हस्पिटलमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन.
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो.
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए.
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ.
2: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ.
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ. भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो.
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो. लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो.
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो. पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए. चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो.
2: त्यस सरसँग गएर यस्तो यस्तो समस्या सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ. 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो.
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा. उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ.
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो. दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले.
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा. तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि देखिने निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98 5 12 40 9 34।
4: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।
5: क्यापिटल FM 92.4 सेन्ट पर्सन टु युज।

0: Capital FM 92.4 Saint Person to you. तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
1: नेपाली प्रविधि कम्पनी सफ्ट नेपले खेलकुद र प्रविधिलाई जोड्दै नयाँ स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म खेलरो सार्वजनिक गरेको छ। वर्षौंदेखि स्क्रिन पछाडि बसेर सफ्टवेयर र वेबसाइट बनाउँदै आएको सफ्टनेटले यसै मार्फत स्पोर्ट्स टेक क्षेत्रमा पाइला टेकेको हो। खेलरोमा खेल प्रेमीहरूले प्रिमियर लिगका खेल नतिजा र खेलाडीको प्रदर्शनको अनुमान गरी प्रतिस्पर्धा गर्न सक्छन्। एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध यो एपको यात्रा गेम विक 2 सुरु हुँदैछ। सिजन भरका मुख्य पुरस्कारहरू: प्रथम पुरस्कार एवी स्कुटर, दोस्रो पुरस्कार प्लेस्टेशन 5, तेस्रो पुरस्कार टेक्नोपोभा 8, चौथो पुरस्कार बुद्ध इयरको माउन्टेन फ्लाइट। यसका साथै हरेक गेम विक विजेताले माउन्टेन फ्लाइट, 3,000 रुपियाँको केटिएम सिटी भाउचर र QFX को मुभी टिकट जित्ने अवसर पाउनेछन्। केवल खेल हेर्न मात्र होइन, अनुमान गर्नुहोस् र रोमाञ्चक पुरस्कार जित्नुहोस्। खेलरो, प्ले, प्रेडिक्ट एन्ड विन।

0: विभिन्न प्रस्तुतिहरू तथा गीत संगीतका साथमा आजको 18 घण्टाको नियमित प्रसारण यही समाप्त हुन्छ।
1: भोलि बिहान 5 बजेदेखि राति 11 बजेसम्म हाम्रा नियमित प्रस्तुतिहरूका साथमा यहाँहरूको सेवामा पुनः उपस्थित हुने नै छौ।
0: यहाँहरूको जीवन सुखमय बनोस्।

0: अनि शुभ प्रभात। क्यापिटल एफएम 92.4 मेगाहर्जको नयाँ बिहानीमा यहाँहरूलाई स्वागत छ।
1: यही शङ्खध्वनि सँगै आजको हाम्रो 18 घण्टाको प्रसारण शुभारम्भ हुन्छ। राति 11 बजेसम्म हाम्रा नियमित प्रस्तुतिहरूमा

0: भूकम्प कुनै पनि बेला आउन सक्छ। सम्भावित क्षति र जोखिम कम गर्नका लागि हामी जुनसुकै बेला सचेत रहनु जरुरी हुन्छ। भूकम्पको समयमा न आत्तियौं, न हतारियौं, ठुलो रुख, बिजुलीको खुला तार वा रुखमुनि नबसौं।
1: सामाजिक सचेतनाका लागि क्यापिटल एफएम 92.4 मेगाहर्ज।
2: Time check.
3: It's 5 a.m.
4: This time check is brought to you by High Face. Be prepared. Safety first.

0: धेरै भन्दा धेरै HD च्यानलहरू सहित प्रस्थ टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी।
1: तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, वेगास हाउसिङ, वेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200772, 5200772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएछ, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले साय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
6: क्यापिटल FM 92.4 Saint person to you.

0: धेरै भन्दा धेरै एचडी च्यानलहरू सहित प्रस्त टिभी हेराइको अनुभव लिनका लागि क्लियर टिभी अपग्रेड टु क्लियर टिभी.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा. हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले. भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ. त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ. नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्. हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो. अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो. आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ.
2: गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो. सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो. घाँटी सुक्खा हुने समस्या.
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए. यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने.
2: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन.
3: सरकारी हस्पिटलमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन.
2: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो.
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ.
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ.
3: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ.
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
3: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ. भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो.
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो. लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो.
3: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो. पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिनालाई औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए. चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो.
3: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ. 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो.
2: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा. उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ.
3: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो. दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले.
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा. तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि
2: देखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
4: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ। मोबाइल 98 5 12 40 9 34।
5: क्यापिटल एफएम 92.4 सेन्ट पर्सेन्ट युज।

तपाईहरूलाई एउटा कुरा भन्छु ल, आग लागि हुन नि तीन चिजको जरुरत हुन्छ। पहिलो हिट यानि कि तापक्रम, दोस्रो फ्युल अर्थात् आगोमा जे बल्छ सबै, जस्तै घर, जंगल, कागज, मान्छे, अनि आगो लाग्न चाहिने तेस्रो कुरा हो अक्सिजन। यी तीन चिज मिले भने आगो लाग्छ र विज्ञहरू भन्छन् यी तीन चिज हिट, फ्युल र अक्सिजन मध्ये कुनै एक कुरालाई छुट्याउन सकियो भने आगो लाग्दैन। अब यो छुट्याउने कसरी? यसको उपाय छ नेपालको पहिलो फायर स्कुल अनि प्राइभेट मल्टी डाइमेन्सनल ट्रेनिङ सेन्टर हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्रालीसँग, जहाँ आग लागि नियन्त्रण, विपद व्यवस्थापन, जोखिम न्यूनीकरणका साथै सुरक्षित रहने तरिका अनि राहत र उद्धार कार्य सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका तालिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट दिइन्छ। त्यसैले आग लागिको जोखिमबाट बचौं र अरूलाई पनि बचाऊ। थप जानकारीका लागि हिमालयन इन्स्टिट्युट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस प्राइभेट लिमिटेड, भेगास हाउसिङ, भेगास सिटी, बालकुमारी, ललितपुर, फोन नम्बर 01-5200-772, 5200-772। हाई फेस, बी प्रिपेयर्ड, सेफ्टी फर्स्ट।